0: शनिबार प्रमाणहरू सार्वजनिक भएका छन्। यस घटनाले परीक्षा सञ्चालन, प्रश्नपत्रको गोपनीयता र सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ, तर हालसम्म प्रहरीले एक शिक्षकलाई मात्र पक्राउ गरेको छ। परीक्षा चलिरहेका बेला प्रश्नपत्र लिक गराउने कार्यमा संलग्न रहेको आरोपमा सुलभ सर भनेर चिनिने सन्दीप सिंहलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो। भक्तपुरबाट पक्राउ परेका उनी हिमालय कलेज कोटेश्वर र केएमसी कलेज बाग बजारमा कार्यरत रहेको खुले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी का प्रवक्ता एसएसपी अनुप शमशेर जबराका अनुसार उनलाई शिक्षा ऐन 2028 अन्तर्गत प्रश्न पत्रको गोपनीयता भंग गरेको कसुरमा अनुसन्धान थालिएको छ।
1: मुलुकको कुल जनसंख्याको एक चौथाई हिस्सा आबद्ध भइसक्दा पनि लगानी र लगानीकर्ताको सुरक्षा तथा प्रतिफलका हिसाबले शेयर बजार परिपक्व बन्न सकेको छैन। शेयर बजारमा लगानीका लागि आइतबारसम्म 80 लाखभन्दा बढी हितग्राही खाता खुलेका छन्। यसले बजारमा लगानीकर्ताको आकर्षण बढेको देखाउँछ, तर सूचना प्रवाह, लगानीकर्ता संरक्षण कोष र बजारको स्थायित्व नियमन तथा सुपरिवेक्षण अर्थतन्त्रको क्षेत्रगत प्रतिनिधित्व लगायतमा बजार निकै पछाडि छ। एक दशक अघि कुल बजार पुँजीकरण बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा 80% भन्दा बढी थियो, अहिले घटेर 50% हाराहारी छ। यस अवधिमा उत्पादन मुलुक मध्ये जल विद्युतका धेरै, सिमेन्टका केही र अन्य क्षेत्रका सीमित कम्पनी शेयर बजारमा भित्रिएका छन्। अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान दिइरहेको कृषि, म्यानुफ्याक्चरिङ उद्योग लगायत क्षेत्रको प्रतिनिधित्व भने अझै हुन नसकेको जानकारहरू बताउँछन्। नागरिक सहभागिताका हिसाबले नेपालको शेयर बजारमा आकर्षण निकै राम्रो भए पनि त्यस अनुरूप बजारको विकास हुन नसकेको एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निरञ्जन भुयालको भनाइरहेको छ। स्थापनाको 3.5 दशक र 1/4 नागरिक आबद्ध भइसक्दा पनि हाम्रो बजारमा इक्विटी मात्र कारोबार हुन्छ, अन्य औजारको विकास, लगानीकर्ताको सुरक्षा, वित्तीय साक्षरता लगायतमा अपेक्षित सुधार हुन सकेको छैन, उनले भनेका छन्। हामी डेरिभेटिभ, अप्सन, स्वाप लगायत औजारमा जान नसके पनि बन्ड बजारको विकास गर्न सक्थ्यौँ, सरकारी ऋण पत्रलाई कारोबारमा ल्याउन सकिन्थ्यो, वित्तीय साक्षरता विस्तारमा धेरै काम गर्न सकिन्थ्यो, उनको भनाइ छ। सट्टेबाजी कारोबारका लागि जल विद्युत, सिमेन्ट लगायत क्षेत्रका केही कम्पनी दोस्रो बजारमा सूचीकृत भए पनि अर्थतन्त्रका अन्य क्षेत्रका कम्पनी र गैर आवश्य नागरिकलाई भित्र्याउन नसकिएको उनको भनाइ छ। केन्द्रीय निक्षेप प्रणाली सिडिएस एन्ड क्लियरिङका अनुसार आइतबारसम्म 80,09,623 डिम्याट खाता प्रणालीमा परिणत भएको सेयर राख्ने खाता खुलेका छन् भने हाल प्राथमिक सेयर निष्कासनमा निवेदन दिन र दोस्रो बजारमा सेयर किनबेच गर्न डिम्याट खाता अनिवार्य चाहिन्छ। यसकारण हालसम्म खुलेका डिम्याट खाताका आधारमा सेयर बजारमा लगानीकर्ताको संख्याका आधारमा विश्लेषण गरिएको हो। एक व्यक्तिले एक भन्दा बढी डिम्याट खाता पनि खोल्न पाउँछ। यसका आधारमा जति खाता खुलेका छन् त्यति नै लगानीकर्ता संख्या छन् भन्न सकिने अवस्था भने नरहेको जनाइएको छ। 80 लाख नाग्यो सेयर खाता शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
2: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यसै

0: मुख अति फेसो जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा
2: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
1: घडेरीका विशेषताहरू
2: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र लाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने प्रत्येक वर्ष जग्गाको भाउ तीव्र गतिमा बढ्ने ठाउँ नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित
3: जग्गा धनी सिधा सम्पर्क 9871-88254 र 9846-90042
4: संघीय संसद एक महिनादेखि बिना कार्यतालिका चलिरहेको छ असार 15 पछि संसदले आफ्नो 15 दिने कार्यतालिका समेत सार्वजनिक गर्न सकेका छैनन् करिब एक महिना कार्यतालिका विहीन बनेको संसदमा साउन 14 लागि बोलाइएको बैठकलाई ठोस एजेन्डा जुटाउन पनि हम्मे हम्मे परेको छ यो घटनाक्रमलाई साधारण प्राविधिक ढिलाइभन्दा बढी संसद र संरचनागत तालमेल अभावको सूचकका रूपमा हेर्नुपर्ने विज्ञहरूको भनाइ छ
5: केन्द्रमा नेकपा र एमाले बीच साउन 9 गते 3 बुँदे सत्ता साझेदारीको सहमति भएसँगै बागमती प्रदेश सरकारको नेतृत्व एमाले गर्ने भएको छ त्यससँगै एमालेभित्र मुख्यमन्त्री बन्ने प्रतिस्पर्धा तीव्र बनेको छ हाल एमालेभित्र 3 नेताले मुख्यमन्त्रीका लागि दावी प्रस्तुत गरिरहनु भएको छ एमालेका वर्तमान संसदीय दलका नेता जगन्नाथ थपलिया मुख्यमन्त्रीका दावेदार हुनुहुन्छ चितवन 1 बाट निर्वाचित थपलियाले यसअघि पनि मुख्यमन्त्रीमा दावी गर्दै आउनु भएको थियो संसदीय दलको नेता भएकाले उहाँको दावी स्वाभाविक मानिए पनि एमालेको संसदीय दलको विधानमा दलको नेता नै अनिवार्य रूपमा मुख्यमन्त्री बन्नुपर्ने अवस्था छैन मुख्यमन्त्रीको दौड़मा भक्तपुर 2 का प्रदेश सभा सदस्य किरण थापा मगर पनि हुनुहुन्छ यस्तै 2 कार्यकालदेखि बागमती प्रदेश सभामा काठमाडौँ क्षेत्र नम्बर 9 खबाट निर्वाचित पूर्व मन्त्री केशव प्रसाद पोखरेलले पनि मुख्यमन्त्रीका लागि आन्तरिक पहल गरिरहेको एमाले स्रोतको दावी छ
4: सरकारले स्वस्थ प्रतिस्पर्धी बजार बनाउँदै उद्देश्य अनुरूप बजार अनुगमनलाई तीव्र पारेको बताउँछ तर यस्तो अनुगमनको परिणाम भने अपेक्षाकृत कमजोर रहेको पाइएको छ 10 वर्ष अगाडि गरिने बजार अनुगमन र अहिले गरिने बजार अनुगमनमा भिन्नता देखिँदैन वस्तु तथा सेवाको बढी मूल्य लिने नाप्तोलमा ठगी गर्ने गुणस्तरहीन म्याद गुज्रेका सामानको बिक्री वितरण लगायतका समस्या निरन्तर रहेका छन्
5: नेपाल भारत खुल्ला सीमाका कारण मानव बेचबिखन लागू औषध तस्करी जाली नोट कारोबार चोरी पैठारी र सीमापार अपराध जस्ता चुनौती बढाउँदै आएपछि यसको नियन्त्रणका लागि नेपालको पूर्वी नाकामा सशस्त्र प्रहरीले नयाँ अभ्यासको शुरूआत गरेको छ चुनौतीलाई आधुनिक ढंगबाट सामना गर्ने उद्देश्यका साथ सशस्त्र प्रहरी बल नेपालले झापाको काँकडभिट्टा नाकाबाट नयाँ सुरक्षा अभ्यास शुरू गरेको हो
4: चालु आर्थिक वर्ष 2083-84 जुम्लाका 7 वटा सडकको स्तर उन्नति तथा कालो पत्रे हुने भएको छ यसका लागि सडक डिभिजन कार्यालय जुम्लाले साउनमा नै ठेक्का आह्वान गरेको हो चालु आर्थिक वर्षको पहिलो चौमासिकबाटै काम सुरु गर्ने उद्देश्यका साथ 7 वटा सडक आयोजनाको स्तर उन्नति तथा कालो पत्रेका लागि बुधबार ठेक्का आह्वानका लागि सूचना जारी गरेको सडक डिभिजन कार्यालयले जनाएको छ
5: प्रत्येक वर्ष हजारौं नेपाली विद्यार्थी उच्च शिक्षाका लागि विदेशीता अरबौं रुपियाँ मुद्रा सटाई गरेर देश छाड्ने गरेका छन् उनीहरूको यही शैक्षिक लगानी नेपालको सेवा क्षेत्रमा बढ़िरहेको व्यापार घाटाको प्रमुख कारक बनेको छ यसले पर्यटन र द्रुत गतिमा विकास भइरहेको सूचना प्रविधि सेवा निर्यातबाट हुने आमदानीलाई छायामा पारेको पछिल्लो सरकारी तथ्याङ्कले देखाउँछ
4: नेपालको पर्यटकीय गन्तव्य मध्ये एक चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटक आगमन बढेको छ आर्थिक वर्ष 2082-83 चक्रीय अन्नपूर्ण पदमार्गमा 40,377 पर्यटक आएका छन् वर्षभरि आएका पर्यटक मध्ये 24,731 पुरुष 15,633 महिला र 13 जना लैङ्गिक पहिचान नखुलेको रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनाएको छ
6: पूर्वको मेची पश्चिमको महाकाली
7: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
8: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
7: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
8: 24 घण्टा इमर्जेन्सी सेवा,
7: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
8: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
7: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
8: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
7: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
8: बच्चाहरूको इको
0: पाली खबर।
4: अब विदेशका खबर। अमेरिकाको मध्यावधि चुनाव हुन 100 दिन बाँकी रहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पको सत्तारूढ रिपब्लिकन पार्टीले सदनमा बहुमत गुम्न नदिन कठिन प्रतिस्पर्धाको सामना गर्दैछ। आगामी नोभेम्बर 3 अमेरिकामा मध्यावधि चुनाव हुनेछ। यसपटकको मध्यावधि चुनावको परिणाम राष्ट्रपति ट्रम्पका लागि महत्वपूर्ण हुनेछ। प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टीले तल्लो सदनमा बहुमत हासिल गरेमा उनीहरूले शक्तिशाली समितिको नेतृत्व र अनुसन्धान तथा छानबिनका लागि समान अधिकार पाउनेछन्। यसले ट्रम्प प्रशासनमाथि 2 वर्षसम्म व्यापक अनुसन्धान हुन सक्ने सम्भावना रहने अमेरिकी समाचार संस्था एपीले जनाएको छ।
5: अब खेल र खेलाडीका खबर। काठमाडौँ रेड्सले नेपाल भलिबल लिग NBL को अक्सनमा सबैभन्दा बढी 6,50,000 खर्च गरेको छ। आइतबार काठमाडौँमा भएको NBL अक्सनमा काठमाडौँ रेड्सले 7 मध्येको 5 खेलाडीलाई अधिकतम बोली लगाउँदै लिएको थियो। यता प्रशिक्षक एन्डोनी इराओलाको नेतृत्वमा खेलेको पहिलो खेलमा लिभरपुलले आइतबार अर्को इङ्ग्लिस प्रिमियर लिग क्लब सन्डरल्यान्डलाई 4-2 हराएको छ। तर यो जित लिभरपुलका लागि महँगो साबित भएको छ र डिफेन्डर जोए गोमेज खेलको सुरुमै चोट बोक्दै मैदान छाड्न बाध्य रहे।
4: अब विचार तथा दृष्टिकोण। कस्तो चल्दैछ रवि बालेन कोर्ट चोड शीर्षकमा राजाराम गौतमको विचार कान्तिपुर दैनिकमा छापिएको छ। बालेनका अराजनीतिक आवेगपूर्ण र अपरिपक्व शासन शैलीलाई रविले कहिलेसम्म नजरअन्दाज गर्न सक्छन्? उनको बजाउमा सम्झौता कहिलेसम्म गरिरहन सक्छन्? गठजोडको भविष्य प्रश्नले धेरै हदसम्म निर्धारण गर्नेछ। मुलुकले बालेन शासन भोग्न थालेको यो 4 महिना हो। केही नयाँ गर्ने दबावमा रहेका बालेनमा केही गरौं भने हुटुटुने नभएको होइन। यद्यपि उनी जसरी अधिनायक मुखी र नियन्त्रित शासन गर्ने मनसुवा बोकेर हिँडेका छन् त्यो नै यी दुई नेताको सम्बन्धको सबैभन्दा मुख्य चुनौती हुनेछ।
5: विकराल बन्दै मानसिक स्वास्थ्य शीर्षकमा डाक्टर प्रकाश बुढाथोकीको विचार गोर्खा पत्रमा छापिएको छ। मानव जीवन अनुपम वरदान हो, यसले सबै तवरले सफल बनाउन आत्महत्या जस्तो अनपेक्षित र स्व अपराधको मार्गमा विराम वाञ्छनीय छ। आत्महत्या सहायता विहीन सामाजिक अवस्थाको परिणाम हो, तसर्थ नैतिकवान समाजको सिर्जना गरिनुपर्दछ। यसका लागि साक्षरता, नैतिक शिक्षा र सामाजिक सुरक्षालाई राज्यले प्राथमिकता दिनुपर्दछ।
4: हौस् त काठमाडौँमा रेडियो नारायण 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
9: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठेघरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
10: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
11: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा ICU सेवा उपलब्ध गराइन्छ।
12: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजार लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
13: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन चित्त उजाउनु त होला नि।
14: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका
15: साथमा
16: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डेन
2: इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5359 53 98 550 77 061 र 98 550 77 53
14: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस लैब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4 93 580 98 550 26 440
15: It's 6 o'clock. अहिले 6 बजे को छाम।
16: पाइलाई साथी रिदे रिमाल संगे मिलन तिमिल सिन्हा को स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क संगे देश भर का विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइन मा एक साथ प्रसारण भइरहेको छ।
17: आज 2083 साल साउन 11 गते सोमबार सन 2026 जुलाई 27 तारिख असार शुक्ल पक्ष को त्रयोदशी तिथि।
18: काया कैरन का साथ मा
19: किसान पाइप प्रोडक्ट्स प्राली
18: राष्ट्र कुसान किसान
19: अ कंप्लीट पाइपिंग सॉल्यूशंस।
16: काया कैरन शुरू गरौं मुख्य मुख्य खबर का शीर्षकहरुबाट।
17: पूर्वी र मध्य भेका धेरै ठाउँमा रातभर झरी केही ठाउँमा बाढीको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह।
16: त्रिभुवन विश्वविद्यालयको एमबीएस

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ. Better appliances का AC, cooler, fridge, cooker, induction, air

0: को बानी लाग्छ।
1: काया कैरनमा अब खबरको सिलसिला। देशका पूर्वी र मध्य भेगका धेरै ठाउँमा रातभर झरी परेको छ। अरू ठाउँको तुलनामा कास्की, लमजुङ, पाल्पा, बागलुङ, नवलपरासी, मकवानपुर, काभ्रे, तनहु, सर्लाही, म्याग्दी लगायतका जिल्लामा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा, लुम्बिनी र कोशी प्रदेशका थोरै ठाउँमा तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यसैबीच बाढ़ी पूर्वानुमान महाशाखाले तनहुको कोटा गाउँ र आसपासका क्षेत्र, काभ्रेको रोशी खोला र आसपासका क्षेत्र, काभ्रेकै पाँचखाल, मण्डन र सिन्धुपाल्चोक साँगाचोक र आसपासका क्षेत्र, सर्लाईको मनुषमारा र आसपासका क्षेत्र, काठमाडौँको बागमती र विष्णुमती आसपासका क्षेत्र तथा भक्तपुरको हनुमन्ती खोला आसपासका क्षेत्रमा बाढ़ीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। रातभर पानी परिरहे पनि काठमाडौँ जोड्ने मुख्य नाका नागढुङ्गा मोगलिन सड़क खण्ड सामान्य रहेको मोगलिन प्रहरी जनाएको छ। आज दिउँसो र बेलुकी पख पनि केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कर्णाली प्रदेशको पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भेगका एक दुई ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ।
2: व्यवस्थापन संकाय मास्टर अफ बिजनेस स्टडीज एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि त्रिभुवन विश्वविद्यालयभित्र हलचल भएको छ। घटनाको नेपाल प्रहरीको साइबर ब्यूरो र केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले भिन्दा भिन्दै अनुसन्धान थालेका छन् भने त्रिवीले पनि भिन्दै छानबिन समिति बनाएको छ। प्रश्नपत्र चुआवट मामलामा भएको आन्दोलनको दबावपछि शनिबार मात्रै भारतका शिक्षा मंत्रीले राजीनामा गरेका गर्नुभएको थियो। घटना शुक्रबारको हो। अपराह बाह्र बजेदेखि अर्गनाइजेसनल बिहेभियर विषयको परीक्षा शुरू भएको थियो। यो परीक्षा देशभरका 76 परीक्षा केन्द्रमा चलिरहेको थियो, तर परीक्षा शुरू भएको आधा घण्टामै प्रश्न एमबीएस फर्स्ट सेमेस्टर भन्ने वाट्सएप ग्रुपमा पठाइएको थियो। केही बेरमा यो ग्रुपमा उत्तर समेत देखिएको छ। त्यही आरोपमा प्रहरीले कैलालीका घोडाघोडी घर भई अहिले मध्यपुर थिमी बस्ने सन्दीप सिंहलाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानले सिंहले नै परीक्षा चलिरहेको बेला फोटो वाट्सएप ग्रुपमा सेयर गरेको देखिएको छ, तर फोटो खिच्ने व्यक्तिबारे थप अनुसन्धान चलिरहेको छ। प्रश्नपत्र बाहिरिएपछि विद्यार्थीले विरोध गरेका थिए। त्यसपछि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले पत्र नै लेखेर प्रहरीको साइबर ब्यूरो गुहारेको थियो। त्यसपछि त्यसमाथि साइबर ब्यूरो र सीआईबीले भिन्दाभिन्दै अनुसन्धान थालेका छन्। विद्यार्थीले तीव्र असन्तुष्टि जनाएपछि शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले चासो देखाएर छलफल थाल्नु भएको छ।
1: सरकारले यसअघि फारम भरिसकेका भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई अतिरिक्त निवेदन सुकुम्बासी स्क्रिनिङका नाममा सम्पत्ति विवरण माग्न थालेको छ, जुन वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2075 विपरीत हो। सरकारले गठन गरेको भूमि समस्या समाधान समितिले भूमिहीन सुकुम्बासीसँग कानून विपरीत सम्पत्ति विवरण माग गरेको छ। समितिको निर्देशन अनुसार जिल्लाका समस्या समाधान समिति सीडीओको अध्यक्षतामा भएको समितिले पालिका मार्फत सार्वजनिक सूचना जारी गराएर अतिरिक्त निवेदनका लागि आह्वान गरेपछि अहिले सुकुम्बासी परिवार राष्ट्रिय परिचय पत्र र प्यान नम्बर बनाउन दौड़धूपमा लागेका छन्। मोरङका सुनौवर्षी र रतुवामाई नगरपालिकाले जिल्ला भूमि समस्या समाधान समितिको पत्र अनुसार भन्दै साउन 8 भित्र निवेदन दिन भनेको थियो। शुक्रबार गएको शुक्रबार फेरि यथाशक्य चाँडो भन्दै म्याद थप गरेको छ। भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र बाँसकोटाले सुकुम्बासी पहिचान गर्ने उद्देश्यले भूमिहीन सुकुम्बासीसँग सम्पत्ति विवरण माग गरिएको र निवेदन कतै सार्वजनिक नहुने बताउनुभयो। पूर्व न्यायाधीश समेत रहेका बाँसकोटाले भन्नुभयो, वैयक्तिक गोपनीयताको सम्बन्धमा हामी जानकार छौं, तर सुकुम्बासी पहिचानको सिलसिलामा उनीहरूको सम्पत्ति खोज्नुपर्ने अवस्था आयो। कानूनले पनि सुकुम्बासी हुनका

0: केही योग्यता निर्धारण गरेको छ। त्यसो हुँदा हामीले उनीहरूसँग सम्पत्ति विवरण माग गरेका हौ, उनीहरूले हामीलाई बुझाएको विवरण सार्वजनिक हुँदैन, उहाँले भन्नुभएको छ। सरकारले सुकुम्बासीको सम्पत्ति विवरण माग गर्ने विषयलाई वरिष्ठ अधिवक्ता डाक्टर विपिन अधिकारीले गैर कानूनी नै नमाने पनि सम्पत्ति विवरण पेश गर्न सम्बन्धित व्यक्ति बाध्यकारी भने नहुने बताउनुहुन्छ। सुकुम्बासीसँग सम्पत्ति विवरण माग्दै सरकार मजदुरी गर्न छाडेर सुकुम्बासी प्यान कार्ड बनाउन लाइनमा शीर्षकको खबर नयाँ पत्रिकाले लेखेको छ।
1: सात वर्षभन्दा धेरै समय लगाएर बनाएको झण्डै 2.5 किलोमिटर लामो नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्षले सुरुङ मार्गको संयुक्त रूपमा उद्घाटन गर्नुहुनेछ। सड़क विभाग अन्तर्गतको नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका अनुसार उद्घाटनपछि तत्कालका लागि एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक गाडीहरूलाई मात्र सुरुङमा प्रवेश दिइनेछ, अरू गाडीहरू तत्काल चल्ने छैनन्। आयोजना कार्यालयका अनुसार सुरुङ मार्गलाई चरणबद्ध रूपमा पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ। आउँदा हप्ताभित्र सुरुङ मार्गमा हुन सक्ने सम्भावित दुर्घटना वा आगलागी जस्ता विपदको पूर्व तयारी स्वरूप मक ड्रिल नमूना अभ्यास गरिनेछ। यो अभ्यास सफल भएपछि झण्डै एक हप्ताका लागि परीक्षणका रूपमा एकतर्फी वान लेन सञ्चालन गरिनेछ। यो अवधिमा सुरुङभित्रका जेट फ्यानहरूको अवस्था, वायु उत्सर्जन र गतिको प्राविधिक जाँच गरी झण्डै एक महिनाभित्र सुरुङ मार्ग पूर्ण रूपमा चालनमा ल्याउने तयारी गरिएको खबर कारोबार दैनिकले लेखेको छ।
0: एमाले र नेकपाले प्रदेश सरकारमा सहकार्य गर्ने तीन बुदे सहमति कार्यान्वयनका लागि सरकार गठनको गृह कार्य शुरू गरेका छन्। दुवै पार्टीले आफ्नो दलमा तीन बुदे सहमति अनुमोदन गर्ने र लगत्तै नयाँ सरकारको प्रक्रिया अगाडि बढाउने गृह कार्य थालेका हुन्। पाँच प्रदेशमध्ये एमाले लुम्बिनी, बागमती र कोशी तथा नेकपाले सुदूरपश्चिम र कर्णाली प्रदेशमा सरकारको नेतृत्व लिने समझदारी छ। जस अनुसार लुम्बिनी, कोशी र कर्णाली प्रदेशमा अहिले एमाले नै सरकारको नेतृत्व गरिरहेको छ भने नेकपा सरकार बाहिर छ। एमाले उप महासचिव लेखराज भट्टले तत्काल केन्द्रीय सचिवालय बैठक नबसेको अवस्थामा तीन मुदे सहमति पनि पछि अनुमोदन हुने गरी अरू प्रक्रिया अगाडि बढाउन सकिने बताउनुभयो। शुरू भयो मुख्यमन्त्रीका आकांक्षीहरूको दौडधुप शीर्षकको खबर नयाँ पत्रिकाले लेखेको छ। काया कैरनमा स्वास्थ्य बीमा कार्यक्रममा नवीकरण गर्नेको अवस्थाबारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामी
4: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
5: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
6: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
5: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
6: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, ईईजी, ईसीटी सहितको मनोरोग सेवा,
5: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
6: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
7: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937738, मोबाइल 98550880002।
8: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
9: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
8: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293।
0: बाढीको जोखिम रहेकाले सावधानी अप्नाउन आग्रह। त्रिभुवन विश्वविद्यालयको एमबिएस परीक्षामा गम्भीर लापरवाही, परीक्षामा मोबाइल निषेध तर वाट्सएप ग्रुपबाट बाहिरियो प्रश्नपत्र। सुकुम्बासीसँग सम्पत्ति विवरण माग्दै सरकार, नागडुङ्गा सुरुङ मार्गबाट आजदेखि आकस्मिक गाडी सञ्चालन हुने लगायतका खबर प्रस्तुत
1: गर्यौं। स्वास्थ्य बीमा कार्यक्रम शुरू भएको एक दशक पूरा भएको छ। यस अवधिमा 1 करोड़ भन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भइसकेका छन्। तर नियमित रूपमा नवीकरण गर्नेको संख्या झण्डै 60 लाखमा सीमित छ। स्वास्थ्य बीमा बोर्डका अनुसार झण्डै 40 लाख नागरिकले आफ्नो स्वास्थ्य बीमा नवीकरण गरेका छैनन्। यसले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुने र नवीकरण गर्ने बीच ठूलो खाडल रहेको देखाउँछ। पछिल्लो समय लक्ष्य अनुसार नयाँ बीमित थप्न नसक्नु, भएका बीमितले पनि नियमित रूपमा नवीकरण नगर्नु तथा आर्थिक कठिनाईका कारण कार्यक्रमको निरन्तरतामै चुनौती थपिएको छ। थप जानकारी सहित साथी सम्झना महर्जन।
10: स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा लाखौं नागरिक आबद्ध भएका छन्। पछिल्ला वर्षहरूमा नयाँ सदस्य थपिने क्रम चलिरहे पनि नवीकरण गर्नेको दर भने अपेक्षा अनुसार बढ्न सकेको छैन। आखिर किन स्वास्थ्य बीमा कार्यक्रम प्रति नागरिकको उत्साह घट्दै गएको हो त? स्वास्थ्य बीमा बोर्डकी कार्यकारी निर्देशक शकुन्तला प्रजापति:
11: यो चाहिँ अगाडिको डाटादेखि नै हाम्रो 60 भन्दा बढी कटेको चाहिँ देखिन्न, होइन, 60 लाखभन्दा अहिलेसम्म कटेको इभिडेन्स चाहिँ छैन। त्यही भएर यो अगाडिदेखि नै हाम्रो ट्रेन्ड के छ भन्दा, मलाई चाहिँदा चाहिँ म बिमा गर्ने, अनि मेरो जस्तो रोगको उपचार, सपोज मलाई एपेन्डिसाइटिस अथवा कोलिथाइसिस केहीको अपरेसन गर्नु पर्यो, म बिमा गराउँछु, अनि पछि चाहिँ अब मेरो अपरेसन सक्यो, अब म बिमा गराउँदिनँ। त्यसरी हाम्रो एडभर्स सेलेक्सन भन्छौँ हामी, आफूलाई चाहिँदा मात्र बिमा गर्ने, त्यही भएर हो यस्तो देखिएको।
10: 5 वर्षभित्र सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउने लक्ष्य सहित आर्थिक वर्ष 2071-72 स्वास्थ्य बीमा कार्यक्रम शुरू भएको थियो। यस अवधिमा स्वास्थ्य बीमामा आबद्ध हुने नागरिकको संख्या झण्डै 1 करोड़ पुगे पनि नियमित रूपमा नवीकरण गर्नेको संख्या करिब 60 लाखको हाराहारीमा मात्र छ। स्वास्थ्य बीमा प्रति विश्वास गुमाएका तथा नवीकरण नगरेका नागरिकलाई पुनः कार्यक्रममा जोड्न बोर्डले के गरिरहेको छ त? फेरि कार्यकारी निर्देशक प्रजापति:
11: ग्रासरुट लेभलसम्म गएर यसका फाइदा बेफाइदा कसरी गर्न सकिन्छ, यो के कुन मकसदले चाहिँ यो आएको हो, यो भनेको चाहिँ विशुद्ध सामाजिक उत्तरदायित्वको लागि आएको हो भनेर हामीले जुन बुझाउन सकेका छैनौँ, त्यसैले गर्दा हो अहिलेको हाम्रो उमा चाहिँ प्रचार प्रसारमा ग्रासरुट लेभलसम्म उहाँहरूको घर घरसम्म पुग्ने चाहिँ हाम्रो लक्ष्य चाहिँ छ यसपालि।
10: स्वास्थ्य बीमा नवीकरण नगरेमा 1 महिनाको अवधि सकिएपछि बीमित व्यक्ति सेवाबाट वञ्चित हुने व्यवस्था छ। त्यसैले आवश्यकता परेको बेला मात्र होइन, हरेक वर्ष नियमित रूपमा स्वास्थ्य बीमा नवीकरण गर्न बोर्डको आग्रह छ। कार्यक्रमलाई दिगो र प्रभावकारी बनाउन कानूनी, नीतिगत तथा संरचनागत सुधार आवश्यक रहेको पनि बोर्डको भनाइ छ। नवीकरण प्रक्रियालाई थप सहज बनाउन अनलाइन सेवा पनि शुरू भएको बताउनुहुन्छ कार्यकारी निर्देशक शकुन्तला प्रजापति:
11: अनलाइनबाट नवीकरण गर्ने सिस्टम हाम्रो अगाडिदेखि नै छ। त्यसमा पनि जो छोडिसक्नु भएको छ फेरि रिरजिस्ट्रेसनमा जानुपर्ने हुन्छ, उहाँहरूको लागि चाहिँ अब फेरि रजिस्ट्रेसन गर्नको लागि चाहिँ जुन नयाँ रजिस्ट्रेसन जस्तै हुन्छ त्यस्तोको लागि चाहिँ यो सुविधा आएको हो। यसमा चाहिँ उहाँको एनआइडी नम्बर मात्र राख्न साथ अटो जेनेरेट हुने हुन्छ, उहाँले के पनि भर्नै पर्दैन। जस्ट एउटा के गर्नुपर्ने हुन्छ भन्दाखेरि आफ्नो एनआइडी नम्बर राखिदिने, त्यति र फोटो अपलोड गर्न साथ नै हुने, त्यस्तो खालको हुन्छ।
10: स्वास्थ्य बीमा कार्यक्रमको सफलता नयाँ सदस्य थपिनुमा मात्र सीमित हुँदैन। कार्यक्रममा आबद्ध नागरिकको विश्वास कायम राख्दै उनीहरूलाई नियमित रूपमा नवीकरण गर्न प्रेरित गर्नु अझ महत्वपूर्ण पक्ष हो। यसका लागि नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा, समयमै दावी भुक्तानी, आवश्यक औषधिको उपलब्धता र सहज सेवा प्रवाह सुनिश्चित गर्न आवश्यक छ।
0: स्वास्थ्य बीमा कार्यक्रमको नवीकरणमा देखिएको समस्या, चुनौती र समाधानका लागि भइरहेका प्रयास बारे स्वास्थ्य बीमा बोर्डकी कार्यकारी निर्देशक शकुन्तला प्रजापतिसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि पनि खबरकै सिलसिला, हरेक वर्ष हजारौं नेपाली विद्यार्थी उच्च शिक्षाका लागि विदेशीदा अरबौं रुपियाँ मुद्रा सटई गरेर देश छाड्ने गरेका छन्। उनीहरूको यही शैक्षिक लगानी नेपालको सेवा क्षेत्रमा बढ़िरहेको व्यापार घाटाको मुख्य कारण बनेको छ। यसले पर्यटन र द्रुत गतिमा विकास भइरहेका सूचना प्रविधि सेवा निर्यातबाट हुने आमदानीलाई छायामा पारेको पछिल्लो सरकारी तथ्याङ्कले देखाउँछ। झण्डै 1 दशकमा अवस्था फेरिएको छ। 2081-82 सेवा निर्यात बढेर 238.66 अर्ब पुगेको छ, तर सेवा आयातमा 329.60 अर्ब रुपियाँ खर्च भएको छ। अहिले नेपालको सेवा व्यापार घाटा 90.94 अर्ब रुपियाँ छ र शिक्षा सेवा आयात वैदेशिक अध्ययनको हिस्सा सबैभन्दा ठूलो छ। शिक्षा सेवा आयातले व्यापार घाटा बढाइरहँदा सूचना प्रविधि सेवा निर्यातमा देखिएको वृद्धिले भने आशा जगाउने ठाउँ दिएको छ। सफ्टवेयर विकास, बिजनेस प्रोसेस आउटसोर्सिङ, डिजिटल फ्रिलान्सिङ, वेब तथा मोबाइल एप्लिकेशन डेभलपमेन्ट, ग्राफिक डिजाइन र अरू सूचना प्रविधिमा आधारित सेवा निर्यातबाट नेपालले वैदेशिक मुद्रा आर्जन गरिरहेको छ। तथापि यसबारे आधिकारिक सरकारी तथ्याङ्क उपलब्ध छैन। सूचना प्रविधि सेवा निर्यात बापतको आमदानी औपचारिक माध्यमबाट भित्राउन सके यसले नेपालको विदेशी मुद्रा संचित उल्लेख्य रूपमा बलियो बनाउने र पर्यटन जस्ता परम्परागत सेवा निर्यात प्रतिको निर्भरता कम गर्ने अपेक्षा गरिएको छ। वैदेशिक शिक्षामा हुने खर्चले नेपालको सेवा निर्यातको आमदानीमा धक्का शीर्षकको खबर कान्तिपुरले लेखेको छ।
1: नेपाल कृषि प्रधान देश हो तर यहाँका उपभोक्ताका भान्सामा पाक्ने खाद्यान्नदेखि तरकारीसम्म विदेशबाट आयात हुन्छ। स्वदेशमा उत्पादन र उत्पादकत्व बढाउन नसक्दा नेपाली उपभोक्ता कृषि तथा पशुजन्य वस्तुमा विदेशी उत्पादनको भर पर्न बाध्य छन्। गएको आर्थिक वर्ष 2082-83 झण्डै 4.25 खर्ब रुपियाँ बराबरका कृषि तथा पशुजन्य वस्तु विदेशबाट आयात भएको छ। भन्सार विभागका अनुसार एक वर्षमा 4.37 करोड रुपियाँका कृषि तथा पशुजन्य वस्तु आयात भएको छ। स्वदेशमा कृषि तथा पशुजन्य वस्तुको उत्पादन र उत्पादकत्व बढाउन नसक्दा विदेशको भर पर्नुपर्ने अवस्था रहेको पूर्व कृषि सचिव डाक्टर योगेन्द्र कार्के बताउनुहुन्छ। आयातको तथ्याङ्कले कृषि उत्पादन र खाद्य आत्मनिर्भरतामाथि गम्भीर प्रश्न उठाएको छ। उहाँले भन्नुभयो, किसानले मल, बिउ, सिंचाई, बीमाको उपलब्धता नहुँदा यो अवस्था आएको उहाँको भनाइ छ। नेपालीमा रेमिट्यान्सका कारण फलफूल, तरकारी, मिठो मसिनो चामल खाने आदत बढेकाले पनि आयात बढेको छ। आलु, प्याज पनि ठूलो परिमाणमा आयात भइरहेको छ। अन्नदेखि तरकारीसम्म विदेशकै भर नागरिक दैनिकमा खबर छ।
0: देशको कुल जनसङ्ख्याको 1/4 हिस्सा आबद्ध भइसक्दा पनि लगानी र लगानीकर्ताको सुरक्षा तथा प्रतिफलका हिसाबले शेयर बजार परिपक्व बन्न सकेको छैन। शेयर बजार प्राथमिक र दोस्रोमा लगानीका लागि हिजोसम्म 80 लाख भन्दा धेरै हितग्राही खाता डिम्याट एकाउन्ट खोलेका छन्। यसले बजारमा लगानीकर्ताको आकर्षण बढेको देखाउँछ। तर सूचना प्रवाह, लगानीकर्ता संरक्षण कोष, बजारको स्थायित्व नियमन तथा सुपरिवेक्षण, अर्थतन्त्रको क्षेत्रगत प्रतिनिधित्व लगायतका बजार निकै पछाडि छ। एक दशकै कुल बजार पूँजीकरणमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा 80% भन्दा बढी थियो, अहिले घटेर 50% हारारी छ। यस अवधिमा उत्पादन मूलक मध्ये जल विद्युतका धेरै, सिमेन्टका केही र अरू क्षेत्रका सीमित कम्पनी शेयर बजारमा भित्रिएका छन्। अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान दिइरहेको कृषि, म्यानुफ्याक्चरिङ, उद्योग लगायतका क्षेत्रको प्रतिनिधित्व भने अझै हुन नसकेको जानकारहरू बताउँछन्। कान्तिपुरमा खबर छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: बर्खाको बेला लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
13: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
12: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क। लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
13: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
12: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
14: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाऊ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
15: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
14: कहाँ गएर के सिप सिकौ भन त अब।
15: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: आईएचएसडीसी एकेडमी अफ प्रोफेशनल एजुकेशन प्राली होटल ट्रेनिंग चितवन बेलचोक नारायणगढ़ फोन 0556 94374 98510 61356
16: बारिस्टा बेकरी कुक सुशी बारटेंडर हाउसकीपिंग रिसेप्शन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायत का तालिम धमाधम संचालन भइरहेको छ साथ ही जॉब ग्यारेन्टी सहित 6 महीने
1: कैलालीको धनगढी उपमहानगरपालिका साथ मनिहरामा रहेको एकीकृत भान्साघरमा कर्मचारी बिहान 4 बज्दै खाजा पकाउने तयारी थाल्छन् प्राय बिहान झण्डै 7 बजेसम्म खाजा तयार भइसक्छ तयार भएको खाजा कन्टेनरमा प्याक गरेर त्यति बेलै गाड़ी मार्फत विद्यालयमा पठाइन्छ एकीकृत भान्साघरमा कार्यरत 10 जना कर्मचारीले यसरी नै हरेक दिन 3,300 बालबालिकाका लागि दिवा खाजा तयार गर्छन् उपमहानगरभित्रका 21 सामुदायिक विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूलाई पोषणयुक्त दिवा खाजा तयार पारी वितरण गर्न गएको साउन 1 गतेबाट एकीकृत भान्साघर सञ्चालनमा आएको छ भान्साघरमा धनगढीको वडा नम्बर 1-8 सम्मका 11 आधारभूत र 10 माध्यमिक विद्यालय तहका अध्ययनरत झण्डै 3,300 बालबालिकाका लागि दिवा खाजा तयार गरिन्छ तयार भएको खाजा प्याक गरेपछि 2 गाड़ी मार्फत विद्यालयमा पुर्याउने गरिएको एकीकृत भान्साघरका खाद्य प्राविधिक शेखर जोशीले जानकारी दिनुभयो दात्री निकाय र सामाजिक संस्थाको सहयोगमा धनगढी उपमहानगरले एकीकृत भान्साघर सञ्चालनमा ल्याएको हो महानगरपालिकाका मेयर गोपाल हमाल भन्नुहुन्छ एकीकृत भान्साघर सञ्चालनले पोषणयुक्त दिवा खाजा मार्फत सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरूको स्वास्थ्यमा सुधार हुनका साथै यसले 20 विद्यालय छाड्ने दर घट्ने अपेक्षा समेत गरिएको खबर आजको नयाँ पत्रिकामा छ
0: अब विदेशको खबर युरोपका 2 प्रमुख देश फ्रान्स र स्पेन अहिले दशक यताकै भीषण वन डडेलोसँग जुधिरहेका छन् एक हप्ता अघिदेखि शुरू भएको डडेलो अत्यधिक गर्मी सुक्खा मौसम र तीव्र हावाका कारण नियन्त्रण बाहिर गएको छ डडेलोका कारण दुवै देशमा 3,30,000 भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ भने हजारौं अग्नि नियन्त्रक सुरक्षाकर्मी र सैनिक उद्धार तथा आगो नियन्त्रणमा खटिएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् फ्रान्सको दक्षिण पश्चिम क्षेत्रमा मात्रै अहिलेसम्म 42,000 भन्दा बढी वन क्षेत्र जलेको छ जुन दोस्रो विश्वयुद्धपछि देखिएको सबैभन्दा ठूलो वन डडेलोमध्ये एक मानिएको छ समुद्री तटीय शहर लेपोर्जमा मात्रै 150 भन्दा बढी घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् स्पेनमा पनि डडेलोको संकट गम्भीर बनेको छ अहिलेसम्म 77,000 हेक्टर भन्दा बढी क्षेत्र डडेलोबाट प्रभावित भएको छ भने डडेलोलाई पछिल्ला वर्षकै सबैभन्दा ठूलो आग लागि मानिएको छ डडेलो नियन्त्रणका लागि फ्रान्सको गिरोन क्षेत्रमा 2,500 अग्नि नियन्त्रक 1,500 सैनिक झन्डै 1,200 प्रहरी परिचालन गरिएको छ विज्ञहरूले जलवायु परिवर्तनका कारण बढ्दो अत्यधिक तापक्रम लामो खडेरी र सुक्खा वनस्पतिले युरोपमा यस्ता विनाशकारी डडेलोका घटना लगातार बढ्दै गएको चेतावनी दिएका छन्
1: अब केही खेल खबर आईसीसी क्रिकेट विश्वकप लिग टूमा नेपालले आज नामिबियासँग अन्तर्राष्ट्रिय खेल खेल्दैछ यो खेल नेदरल्याण्ड्समा नेपाली समयअनुसार दिउँसो 3:45 शुरू हुनेछ नेपाल र नामिबिया बीचको यो खेल दुवै टोलीका लागि महत्वपूर्ण छ पछिल्ला खेलहरूमा अपेक्षित प्रदर्शन गर्न नसकेका दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रदैछन् हालै सम्पन्न लिग टूको खेलमा नामिबियाले नेपाललाई 8 विकेटले पराजित गरेको थियो नेपालले यसअघि लिग टू अन्तर्गत नेदरल्याण्ड्ससँग पनि खेलेको खेल 6 विकेटले पराजय भोग्नु पर्यो नामिबियाले पनि आफ्नो पछिल्लो खेलमा नेदरल्याण्डसँग 58 रनको हार बेहोरेको थियो त्यसैले दुवै टोली आजको खेलबाट पुनरागमन गर्ने प्रयासमा छन् खेलका अर्को प्रसंगमा भारतले जिम्बावेसँगको 3 खेलको T20 अन्तर्राष्ट्रिय श्रृंखला 3-0 आफ्नो पक्षमा पार्दै क्लीन स्वीप गरेको छ हरारेमा भएको तेस्रो तथा अन्तिम खेलमा भारतले जिम्बावेलाई 35 रनले पराजित गर्दै श्रृंखलामा अपराजित यात्रा कायम राख्यो हिजो टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 4 विकेट गुमाएर 192 रन बनाएको थियो भारतका लागि ओपनर वैभव सूर्यवंशीले 49 बलमा 8 चौका र 4 छक्का सहित शानदार 81 रनको अर्धशतकीय इनिङ्स खेलेका छन्
0: आया कैरनमा अब केही खबर संक्षेपमा रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत सन् 2026 लागि विभिन्न क्षेत्रमा गरेर 7,200 नेपालीको छनौट भाषा परिचय आवेदन आजदेखि खुल्ला हुने भएको छ
1: सशस्त्र प्रहरी बलको किर्तिपुरमा रहेको विद्यालयमा भएको झण्डै 11 करोड रुपियाँ हिनामिना प्रकरणमा अख्तियार दुर्वयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ जिल्ला प्रहरी परिसर काठमाडौँले प्रारम्भिक अनुसन्धान प्रतिवेदन बुझाएपछि आयोगले अनुसन्धान थालेको हो
0: 16 देशका 10,000 भन्दा धेरै स्वयं सेवकले 3 वर्ष लगाएर तयार पारेको विश्व शान्ति मण्डला फेरि गाय पारिएको छ। बहुमूल्यको त्यो मण्डला संरक्षणका लागि 1 वर्ष अघि नै लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरिएको थियो, तर कोषले मण्डला 8 महिना अघि नै काठमाडौँ फिर्ता गरिसकेको जवाब दिएको छ। तर सम्बन्धित निकायहरू आफूलाई यसबारे जानकारी नभएको जवाब दिइरहेका छन्। करोडौं मूल्यको मण्डलाको व्यवस्थापनमा राज्य शक्तिको दुरूपयोग भएको सरकारवालाहरूको आरोप रहेको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
1: दिगो कृषि, स्वच्छ वातावरण, जल शुद्धिकरण, ऊर्जा बचत तथा फोहोर व्यवस्थापनमा जापानी अत्याधुनिक प्रविधि नेपाल भित्रिने भएको छ। नेपालको सन्दीपानी ग्रुप अफ कम्पनी र नेपाल युनिभर्सल ट्रेडिङले काठमाडौँमा आयोजना गरेको जापान टू नेपाल इनोभेट इन्टेग्रेट एन्ड इन्सपायर कार्यक्रममा जापानी कम्पनीहरूले झण्डै 80 करोड रुपियाँ भन्दा बढीको प्रारम्भिक लगानी योजना सार्वजनिक गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ।
0: बहुउपयोगी हुने भएकाले चेपाङ समुदायले चिउरीलाई दुनु भैँसीको संज्ञा दिने गर्छन्। त्यसै कारण माइतीले चेलीलाई विवाहमा चिउरीको रूख दाइजो दिने अनौठो परम्परा चेपाङ समुदायमा छ। अहिले चेपाङ समुदायमा त्यही महत्वपूर्ण चिउरी भित्र्याउने सिजन चलिरहेको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
1: नागरिकबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिको प्रतिनिधित्व रहेको संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाको काम कारवाहीमा शीर्ष नेताहरूको रुचि कम देखिएको छ। प्रतिनिधि सभाको चालू दोस्रो अधिवेशनमा असार मसान्तसम्म दलहरूका संसदीय दलका नेताको उपस्थिति निकै कमजोर देखिएको खबर गोर्खा पत्रमा छ।
0: नेपाल चीनको प्रमुख नाका तातो पानी पछिल्लो 10 दिनदेखि पूर्ण रूपमा अवरुद्ध छ। साउन 1 कोदारी क्षेत्रमा आएको पहिरो भाषिएपछि 2 देशबीचको सड़क सञ्जाल रोकिएको, सड़क अवरुद्ध भएपछि तातो पानी नाका मार्फत हुने आयात निर्यात ठप्प भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
1: आइतबार वीरगंजमा रहेको नारायणी लगायत सरकारी तथा निजी अस्पतालहरूको सम्पूर्ण उपचार सेवा ठप्प पारेर डाक्टरहरू हडतालमा उत्रिएका छन्। नारायणी अस्पतालमा शनिबार भएको डाक्टरमाथि हातपात र तोडफोडको विरोधमा वीरगंजका सरकारी तथा निजी अस्पतालका डाक्टरहरू सम्पूर्ण उपचार सेवा ठप्प पारेर हडतालमा उत्रिएका हुन्।
0: सरकारले गएको आर्थिक वर्ष 2082-83 गरेको बजार अनुगमनमा कानून मेचेर काम गर्ने व्यावसायिक फर्मको संख्या 88% देखिएको छ। अनुगमन गरिएका फर्म मध्ये 11.5% मात्र कानून अनुसार काम गर्दै आएको देखिएको हो।
1: वैदेशिक रोजगार क्षेत्रमा देखिएका नीतिगत झन्झट र सरकारको पछिल्लो रवैयालाई लिएर वैदेशिक रोजगार व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। व्यवसायीमाथि सरकारले बिना कारण धरपकड र अमानवीय व्यवहार गरेको भन्दै विरोध गरिरहेका उनीहरूले आफ्ना मुख्य मागहरू पूरा गर्न सरकारलाई 15 दिने अल्टिमेटम समेत दिएका छन्।
0: काया कैरनमा अब पालो उखानको
1: छरछिमेक हेरेर मान्छे चिनिन्छ।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौ। आजका मुख्य खबर फेरि एकपटक।
1: पूर्वी र मध्य भेगका धेरै ठाउँमा रातभर झरी, केही ठाउँमा बाढीको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह।
0: त्रिभुवन विश्वविद्यालयको एमबीएस परीक्षामा गम्भीर लापरवाही, परीक्षामा मोबाइल निषेध तर व्हाट्सएप ग्रुपबाट बाहिरियो प्रश्न पत्र, अनुसन्धान चल्दै।
1: वैदेशिक शिक्षामा हुने खर्चले सेवा निर्यातको आमदानीमा धक्का, 1 वर्षमै 4 खर्बका कृषि तथा पशुजन्य वस्तु आयात।
0: अत्यधिक गर्मी, सुक्खा मौसम र तीव्र हावाका कारण फ्रान्स र स्पेनमा डडेलो फैलिँदै झण्डै 3.5 लाख विस्थापित, हजारौं अग्नि नियन्त्रक परिचालन।
1: र जिम्बाब्वे संघको 3 खेलको T20 अन्तर्राष्ट्रिय श्रृंखलामा भारतको क्लीन स्वीप।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब छ बा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौ। नेपालमा पनि परीक्षाको प्रश्नपत्र आउट भएको प्रकरण, अनि भारतमा यही प्रकरणमा कक्रोच पार्टीको आन्दोलनपछि त्यहाँका शिक्षा मन्त्रीले राजीनामा दिनु परेको प्रसंगसँग यो कार्टुनलाई जोडिएको छ। यहाँ नेपालका शिक्षा मन्त्री जस्तै देखिने मान्छे पत्रिका पढिरहेका छन्। पत्रिकामा लेखिएको छ कक्रोच आन्दोलनपछि भारतीय शिक्षा मन्त्रीको राजीनामा। त्यही बेला मन्त्रीले आफ्नो खुट्टा नजिकै कक्रोच अर्थात् साङ्लो देखेर झसङ्ग झस्किँदै खुट्टा उचालेका छन्। अनि नजिकै कुचो लगाउँदै गरेका अर्का मान्छे भन्दैछन्, हे हे हे मन्त्रीज्यू, नि जाबो साङ्ला छ नि, के साह्रो डराउनु भयो भने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिन नबिर्सौ। नमस्कार।
4: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
17: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
4: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
18: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
4: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
18: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
4: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
19: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5569 53, 98550 77061 र 98550 77053।
20: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
21: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक हस्पिटल अगाडि।
19: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो।
22: सम्पर्क 97625 73 099, 98074 46182 र 98491 95225।
23: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै SD र SD च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
24: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी
25: सबैका लागि ब्याङ्क पीस होम इन्टरनेट।
26: यतिको हाम्रो बेसमा प्राध्यापक डाक्टर गान्धी पण्डित हुनुहुन्छ, वा राजनैतिक विश्लेषक, वरिष्ठ अधिवक्ता। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
27: गुड मर्निङ, नमस्कार खेमजी।
26: होइन डक्टर साहब, फेरि सँगै स्वर्ग र नर्क जाने यात्रा तय गर्नेछन् होइन, वाम एकताको एउटा अवधारणा फेरि एकपटक बिउतियो, यो नेपालको पोलिटिक्सलाई तपाईँले कसरी हेरिरहनु भएको छ एउटा विश्लेषकको हिसाबले?
27: होइन, अहिले चाहिँ के भने, कुन अर्थमा जहिले पनि हामी यो नकारात्मक मात्र विश्लेषण नगरौँ। जेएनजी आन्दोलन पछि यो देशको राजनीतिक आमूल परिवर्तन र सुधारको लागि जुन आन्दोलन भएर चाहिँ पुराना विगतका राजनीतिक पार्टीहरूलाई सत्ताबाट बाहिर फालेर अहिले नयाँ युवा पुस्ताले जुन राजनीतिलाई एउटा नयाँ बागडोर लिएर अगाडि बढिरहेका छन्, यस सन्दर्भमा अब नयाँ पुस्तालाई पनि यत्रो जनताको चाहना र आकाङ्क्षा अनुसार अगाडि बढ्नलाई चुनौती छँदैछ। त्यत्तिकै ठुलो चुनौती र चाहिँ अब सुध्रिने मौका छ भने अबको दिनमा कुनै पनि पोलिटिकल पार्टीले कुनै काम गर्छन् भने जनताकै लागि, जनताको हितको लागि आफूलाई परिमार्जन गरेर अगाडि बढ्दैछन्। त्यो सन्दर्भमा कुनै पार्टी मिल्न पर्ने या कुनै पार्टी मिल्न नसक्ने यो सामान्य प्रक्रिया हो, यसलाई अन्यथा नलिउँ। अब हामी सुध्रिने भनेको या राम्रो काम गर्ने भनेको अब राष्ट्रिय स्वतन्त्र पार्टी मात्रै हो, उनले मात्रै देश बनाउँछन्, अरूको कुनै मतलबै छैन भन्ने नै होइन। यिनीहरूले नेतृत्व लिएका हुन्, जनताको चाहना र दुईटै बहुमतको नजिकको सरकारले जनताको चाहना र आकाङ्क्षालाई आत्मसात गरेर कानमा राखेर अगाडि बढेका छन् र त्यसलाई होस हैसियतमा पनि अरूले सहयोग गर्नुपर्ने भन्ने अर्थमा लिउँ।
26: पुराना दलहरू चाहिँ भागभण्डाको लागि हो कि साँच्चै सुध्रिएकै हुँदैछ?
27: होइन, त्यो त भागभण्डाको लागि, सत्ताको दोहन गर्नको लागि, राज्य कब्जा गरेर चाहिँ आफ्नो सही सुविधामा बस्नुपर्छ भन्ने कुरालाई चाहिँ जनताले त इन्कार गरिसकेका छन् नि। त्यसैले अब त्यसबाट शिक्षा लिनु पर्यो। यदि अहिले पनि ती पोलिटिकल पार्टीले हिजोका भएका घटनाक्रम, जनताको अभिमतलाई यदि बुझ्न सक्दैन भने त उनीहरू त इतिहासमा विलय भएर जान्छन्। त्यसमा हामी तपाईँ चिन्ता लिनु पर्दैन। अहिले मलाई के लाग्छ भने प्रायः नेपाली कङ्ग्रेस पनि सुध्रिने पक्षमा छ, हिमालय नेपाली कङ्ग्रेस सबै सुध्रिनुपर्छ र माओवादी पनि सुध्रिनुपर्छ र अहिले गुण र दोषको आधारमा सरकारलाई विरोध पनि गर्नुपर्छ, समर्थन पनि गर्नुपर्छ र अन्तत गुत्ता यो देशलाई एउटा नयाँ तरिकाबाट अर्थतन्त्र जर्जर अवस्थामा छ, देश बडो सङ्कटपूर्ण अवस्थामा छ, हातले माले गरेर यदि अगाडि बढ्यौँ भने आखिर हामी जनताकैलाई राजनीति गर्ने हो, जनताको हितको लागि छौँ भने जनतालाई सर्वोपरि नमानिकन यदि स्वार्थमा जान्छौँ भने त त्यो राम्रो कुरा भएन।
26: होइन, तिनजना न्यायाधीशहरूलाई चाहिँ महाभियोग लगाउने तयारी हुँदैछ अरे नि त, होइन भित्रभित्रै?
27: होइन, यो सुन्नु न, न्यायाधीशले चाहिँ महाअभियोग लगाउने या नलगाउने कुरा न्यायाधीश मात्रै होइन, नेपालको संविधानलाई म तपाईँको श्रोताबाट बुझाउन चाहन्छु। यहाँ धेरै माओवादीको कुनै व्यक्तिमा लगाउनु जस्तै संविधान कानुन मिच्यो, जस्तै कार्यक्षमताको अभाव छ जसमा, जस्तै इमान्दारपूर्वक आफ्नो पदीय कर्तव्य पालन गर्दैन, यस्ता व्यक्तिहरूलाई चाहिँ महाभियोग लगाएर हटाउन सक्ने हाम्रो नेपालको संविधानले व्यवस्था गरेको छ। यो संवैधानिक व्यवस्था हो। यो संवैधानिक व्यवस्था भनेको कसैलाई कार्यपालिका या व्यवस्थापिकाले कसैलाई चाहिँ छत्र कन्ट्रोल गर्न खोजेको होइन। शक्ति प्रतिक्रियाको सिद्धान्त सेपरेसन अफ पावरले र यो चाहिँ सन्तुलन र चाहिँ नियन्त्रणको सिद्धान्त अनुरूप यो अधिकार दिएको, यो विशेषाधिकार हो। तर मलाई के कुरामा दुःख लागिरहेको छ भने आज महाभियोग लाग्न सक्ने सम्भावना छ, न्यायपालिकामा आमूल सुधार परिवर्तन गर्नुपर्ने र पुनर्नियुक्तिको कागज उठिरहेको ठाउँमा कुनै ठाउँमा कुनै न्यायाधीशका विगतका आचरण र अहिले गरेको आचरणबाट यदि हटाउन चाहियो महाभियोगको प्रस्ताव ल्याउनलाई अधिकार नेपालको संविधानको धारा 101 चाहिँ यो संसदका सदस्यले दिएको छ। यो विशेषाधिकार हो, यो प्रयोगै हुन नपाउँदै आइसिजे इन्टरनेसनल लगायत आइएनजीका अब जेनेभा लगायत अन्तर्राष्ट्रिय फोरमबाट नेपालमा चाहिँ यी न्यायाधीशलाई कारवाही हुन खोजेको छ, यो चाहिँ शक्ति यो चाहिँ न्यायपालिकाको स्वतन्त्र हस्तक्षेप हो भनेर अनुमानको भरमा यदि यस्ता वक्तव्य आएर विदेशमा यदि नेपालमा बोलिन्छ भने हिजो हामीले भनेको आरोप आज पुष्टि भएको छ कि यो देशमा हिजोदेखि यो आइएनजिओबाट गाइडेड जुडिसियरी छ, विभिन्न निवेदनहरू आउने खर्च गरिदिन्छ, यो यसबाट हामी बच्नुपर्छ। मलाई थाहा छैन महाभियोग ल्याउन आफैमा खराब त होइन, तर के भने महाभियोग ल्याउने
26: त्यो अवस्था आइसक्यो हो त, न्यायालयमा महाभियोगको प्रस्ताव गर्नुपर्ने अवस्था आइसक्यो, सरकारले यो गर्न खोजिरहेको
27: हो। आउने कुरा चाहिँ यो विषयको कुरा हो, आउन सक्छ यदि कुनै न्यायाधीशले आफ्नो कार्यक्षमता, न्यायाधीश हुनु नै के भगवान् हो र भनेको, ऊ निम्चो गरेर आएको छ, आएपछि उसले कुनै निर्णयको माध्यमबाट संविधान
26: भगवान् त होइन, यही ग्रहबाट आएको हो, मङ्गल ग्रहबाट नै आएको होइन नि त, आनी बानी
27: कार्यक्षमता निम्चो भएपछि अभाव पनि हुन सक्ला, या उनीहरूले चाहिँ पदीय अनुसारको आचरण पनि नगर्नन् या आचार संहिता उल्लङ्घन गर्यो भने के चाहिँ संविधानले नै महाभियोग ल्याऊ भनेकै छ। फेरि महाभियोगको प्रस्ताव पास गर्दैमा महाभियोग पास हुन्छ भने होइन, महाभियोगको संविधानको धारा 101 अनुसार 25% सांसदले संसदको 25% महाभियोगको प्रस्ताव पेस गर्छ। महाभियोगको प्रस्ताव पेस गरिसकेपछि त्यही संविधानको धारा 2 के भन्छ भने यसरी पेस भएको प्रस्ताव आधार र कारण विद्यमान छ कि छैन भनेर जाँच्नको लागि महाअभियोग छानबिन समिति छ। त्यो प्रस्ताव चाहिँ आधार र कारण छैन भने प्रस्ताव अगाडि बढ्दै बढ्दैन, भनेको मतलब त्यो प्रस्ताव बढाएपछि पनि फेरि छलफल हुन्छ संसदमा, पछि वृहत छलफल भएर मात्र चाहिँ महाभियोग प्रस्ताव पास हुन्छ। आफैमा यस्तो कुरोको एउटा प्रक्रियागत रूपबाट नै सुनिश्चित गरेको छ कि कुनै 25% यहाँको सांसदले प्रतिशोधको आधारबाट धारा आधार नभइकन कसैलाई प्रयोग गर्न खोजेको छ भने त्यसले निषेध गर्ने, त्यसलाई नियन्त्रण गर्ने कानुनी व्यवस्था छ। र हिजो हामीले एउटा यही मलाई एउटा हाँसो के लाग्छ र तपाईँको श्रोताले के बुझ्नु जरुरी छ भने यही विषय चाहिँ सर्वोच्च अदालत जुन बेलमा पहिलाको राणालाई महाभियोग प्रस्ताव ल्याऊ भनेर यही अहिलेका न्यायाधीशहरू चाहिँ सिनियर न्यायाधीशहरू लागेका थिए, त्यो बेला मैले बोलेको थिएँ यो तरिकामा होइन है, संविधान कुनै व्यक्तिलाई महाभियोग ल्याउनु भनेको गुण दोषको आधारबाट त्यो आधार र प्रमाण बिना ल्याउनु हुँदैन भन्दाखेरि त्यो प्रस्ताव ल्याइयो उसलाई हटाइयो।
26: अहिले बालबाला न्यायाधीशहरूले नै हो त्यो ल्याएको छ
27: नि, अनि हिजो त्यो बेलामा चाहिँ उसलाई चाहिँ ल्याइएको थियो अब सुशीला थापाको बेलामा थियो आदेश जारी गर्ने
26: सुशीला कार्की
27: यावत कुरा गर्दाखेरि मैले बोलेको थिएँ महाभियोगको दुरुपयोग भएको छ, त्यो आखा आज जुन तरबारले हिजो आज चोलेर खायो त्यो तरबारले तिमीलाई खान्छ भनेर तपाईँको रेडियो र मैले टिभीमा बोल्दाखेरि आँखा चिम्लेर बसे आज त्यही कुरा आयो के, र यो क्रिम टिप भन्छ के कहाँबाट के आधारबाट चाहिँ यो ल्याउँदैछ चारजना ल्याउँछ, तपाईँ हामीले पनि अनुमान गर्छौँ नि राम्रो काम गर्यो भने यिनीहरू जाला भनेर हामीले सोध्दै हौ, हामीले सोध्दैमा हामीले वक्तव्य दिन्छौँ र आधार कारण छ र त्यसैले अब यो म कुन न्यायाधीशलाई महाभियोग प्रस्ताव ल्याउँछ या ल्याउँदैन, ल्याउनुहुन्छ ल्याउँदैन म बोल्दिनँ, म के कुरामा चाहिँ बढी चाहिँ सशङ्कित छु भने यस्ता अन्तर्राष्ट्रिय आइएनजिओ जसले जुडिसियरको स्वतन्त्रताको नाममा हाम्रो जुडिसियरको चाहिँ स्वतन्त्रताप्रति हस्तक्षेप गरेको छ त्यसलाई रोक्नैपर्छ, सरकारले यसको बारेमा पुरा खण्डन गर्नै पर्छ, किनभने आउने या नआउने कुरा चाहिँ कसैलाई थाहा छैन, तपाईँलाई थाहा छ मलाई अनुमानको भन्ने कुरा बोल्दिने
26: होइन, आन्तरिक रूपमा त्यसको तयारी गरिरहेको र प्रेसर आइरहेको विषय त व्यापक आइसक्यो नि त, एमनेस्टीदेखि लिएर सिआइजेले त दिइसक्यो नि त
27: सर, महाभियोगको प्रस्ताव राखिसकेपछि या त यो महाभियोगको प्रस्ताव भन्ने चिजै राख्नु हुँदैन, यसले स्वतन्त्रता न्यायपालिकाको स्वतन्त्रता यदि हनन हुन्थ्यो भने किन त धारा 101 राखियो र यही हाम्रै सांसदले राखेको यही संविधानमा राखेको संविधानमा आउँदाखेरि यसको के अरे संविधानिक च्यालेन्ज पनि गरिएको छैन, यसलाई मान्यता दिएकै छ,
26: यसको मतलब डाक्टर साहब अब तपाईँले के भन्न खोज्नुभयो भने महाभियोग ल्याउने बेला भयो अब होइन प्रस्ताव ल्याउने बेला भयो प्रस्ताव गर्ने बेला भयो महाभियोग लगाउने बेला भयो अब होइन अराजकता भयो
27: न्यायालयमा मैले भने नि महाभियोग लगाउनको लागि इच्छा होइन तपाईँले लायो यो मेरो मेरो सरकारको इच्छा अनुसार निर्णय भएन सरकार अनुसार काम गरेन भनेर स्वतन्त्र न्यायपालिका चाहिँ महाभियोग ल्याउने महाभियोग ल्याउनलाई संविधानको धारा 101 उपधारा जो स्पष्ट बुझ्नुहोस् कुनै पनि चाहिँ प्रधान न्यायाधीश न्यायाधीशलाई महाभियोग ल्याउन उसले कानुनको उल्लङ्घन गरेको हुनुपर्ने उसमा कार्यक्षमताको अभाव हुनुपर्ने उसले खराब आचरण गरेको हुनुपर्ने वा उसले आफ्नो प्रत्येक कर्तव्यको पालन नगरेको वा आचार संहिता उल्लङ्घन गरेको आधार हुनुपर्छ आधार र कारण पुष्टि पनि हुनुपर्दछ त्यसै हुनाले तपाईँले के बुझ्नु पर्यो खेमजी भने हामी यो शक्ति पितृको सिद्धान्त अनुसार न्यायपालिकालाई स्वतन्त्र चाहिँ राख्ने भन्ने पनि न्यायपालिका जे पनि
26: पछिल्लो समय चाहिँ जति पनि सरकारले आफ्ना कदमहरू एक्सनहरू गरिरहेको छ न्यायपालिकाबाट गइसकेपछि उल्टिरहेका छन् सबै होइन बन्द भइरहेको बन्दकमा परिरहेका छन् सबै निर्णयहरू हुन त अब त्यो अधिकारको विषय छ सार्वभौमिकताको विषय छ शक्ति पृथकीकरणको विषय छ तर सरकारलाई लागेको हुनसक्छ हामीले जे जे निर्णय गर्दैछौँ त्यो कुरा न्यायालयबाट रोकिँदैछ
27: अहिले त्यो कुष्टि हुनुपर्छ निर्णय गर्दैमा सरकारले काम गर्दै गर्दा त्यसमा बन्दै लागेको कारणै महाभियोग प्रस्ताव ल्याउने आधार होइन महाप्रस्ताव ल्याउने त्यो निर्णय बद्धतापूर्वक गरिएको छ कि त्यो चाहिँ यो आफ्नो पदीय आचरण अनुसार गरिएको छैन कि अब के अरे उसले कार्यक्षमता नभएर गरेको छ एउटै निर्णय कुनै बेला एउटा गर्ने त्यही विषयमा अर्को गरेर भनेको कार्यक्षमता अभाव हो बदनीयत हो यस्ता धेरै कुराहरूलाई हेरेर कुनै मान्छेले महाभियोग प्रस्ताव आउनु पनि पर्छ त्यो गर्यो भने न्यायाधीशप्रति भएको असत्यता म एउटा उदाहरण लिन्छु म नामै दिएर भन्न चाहन्छु म एकदम राम्रो न्यायाधीश हो आनन्द मोहन भट्टराईजीको बेचमा आजभन्दा मैले उहाँ रिटायर हुन अगाडि मैले बहस गर्दै जाँदा उहाँले एउटा तर्क राखेँ श्रीमान यो भएन अहिले तपाईँले भन्नुहुन्थ्यो अहिले यो तपाईँले व्याख्या गर्नुहुन्थ्यो कानुन यो छ होइन म न्यायाधीश हो मैले आज बुझिसकेँ तपाईँ रोक्नुहोस् भनिनुहुन्छ त्यो मैले उहाँले मैले बहस सिद्ध्याउनुभन्दा अगाडि नै उहाँ आदेश दिने तपाईँ रोक्नुहोस् भनेको थियो आदमन थियो नि उहाँले जानेर गरेको कि होइन त्यो किसिमको परिस्थिति थियो हिजोका दिनमा न्यायाधीशलाई नियुक्त गरेपछि यति घमण्ड थियो कि राजनीतिक पार्टीको नजिक भयो भने जे पनि गर्न सक्ने त्यो आडम्बर थियो नि त्यसलाई रोकिनुपर्छ भनेको मैले आनन्द मोहनजीलाई मैले व्यक्तिगतमा उहाँ मेरो साथी पनि हो तर उहाँले जानेर नजाने एउटा मुद्दा बहस गरेँ त्यो साथै मैले केही अरू पनि न्यायाधीशहरू हामी जाँदा जो स्वतन्त्र भएर जाने न्यायाधीशले बहसको अगाडि जाँदाखेरि हामी स्वतन्त्र न्यायपालिकामा हामीले स्वतन्त्र रूपमा बहस गर्न एउटा आचरण पोलिटिकल पार्टीले एउटा समूहको व्यक्तिहरूको अनुवाद देखाउँदाखेरि उनीहरूले गर्ने आचरण जुन फरक छ त्यो भनेको कार्यक्षमताको अभाव हो त्यो भनेको बन्दियत हो अब ती चिज बिस्तार हट्दै गएका छन्
26: सरकार कस्तो छ डाक्टर साहबले सरकार राम्रै गतिमा छ होइन सरकारको कूटनीतिक सम्बन्ध राम्रो छ होइन
27: हामी गुण अनि दोषको आधारमा बस्छौँ किनभने हिजोको दिनमा यो व्यक्तित्वलाई हटाउनको लागि यत्रो ठुलो चाङ उठाएको छ बालिन सरकारका केही कमजोरी पनि छन् हाम्रा पक्ष पनि छन् कमजोरीको रूपमा जुन उनले सल्लाहकारपट्टि जुन विरोध भयो त्यसको खोजी हिजो माधव खनाल भन्ने निष्कासन गर्नुभयो नि त हटाउनु भयो यो एउटा जनताको चाहना हुन सक्छ भने सल्लाहकार राम्रो काम गर्ने अरू हटाउनुहुन्छ केही कमजोरी छन् तर त्यो कमजोरी भन्नेमा सरकार सिद्धिसकेको छ नियत राम्रो छ नियत पनि राम्रो राम्रो राम्रो काम भविष्यमा गर्न सकिनु पनि सरकारको विरोध त हुन्छ केही न केही रूपबाट सरकारप्रति र काम गर्ने शैलीमा जनताको अलि चाहिँ खबरदारी बढेकै छ यो खबरदारीप्रति जनता यो सरकार सचेत भएर जनताको चाहना र आकाङ्क्षा अनुसार एउटा दृढ भएर अगाडि बढ्छ मेरो चाहिँ अहिलेको बाह्य सरकारलाई यो विनम्र अनुरोध के छ भने यो देश समग्र रूपबाट निर्माण गर्नको लागि अरू पोलिटिकल पार्टी भने सहनशीलता बढाउँ उनीहरूसित हातले माल गर्ने परिपार्टी नै अगाडि बढाउँ केही हदसम्म रवि लामी छाने राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्षले गर्नुभएकै छ र त्यसलाई चाहिँ अझै मलजल गर्ने काम चाहिँ बालिन सरकारले गरिदियो भने अझै राम्रो हुन्थ्यो भन्ने मेरो धारणा
26: हो। हस् डाक्टर साहब यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
27: हस् धन्यवाद।
26: उहाँ वरिष्ठ अधिवक्ता एवं राजनैतिक विश्लेषक प्राध्यापक डाक्टर गान्धी पण्डित दादाले श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु। विश्रामपछि
2: त्यहाँबाट फेरि माछा बाल्ने त्यसमा पनि घाटै लायो चुर्नुकै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब
3: ल हेर इन्का बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो बिजेपीले दाना खुवाउ तिमीलाई घाटै होइन फाइदै फाइदा हुन्छ
5: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
6: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855063172 र 9452512206
5: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।
7: घरमा मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
8: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
7: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
9: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि।
26: सिंहदरबार गयो, सिंह जन्मिए कि जनताका जनप्रतिनिधि जन्मिए? अहिले हामी स्थानीय तहका प्रतिनिधिहरूसँग कुराकानी गर्दैछौँ, किनभने उहाँको 8-10 महिना अब बाँकी छ। स्थानीय तह सक्षम बन्नुपर्छ, स्थानीय तह सबल बन्नुपर्छ। जनताको घर दैलोको सरकार हो यो सरकार। राम्रो भयो भने नागरिकहरूले नजिकबाट सेवा सुविधा पाउँछन्, डेलिभरी पाउँछन्, होइन नागरिकहरूका चाहिँ सुखका दिनहरू सुरु हुन्छन्। किनभने स्थानीय सरकार भनेको एउटा अभिभावक जस्तो सरकार हो। तर सरकारले काम गर्न सक्यो कि सकेन, सरकार जनमैत्री बन्यो कि बनेन, सरकार नजिकको सरकार एउटा अभिभावक त उसले ग्रहण गर्न सके कि सकेन, यी प्रश्नहरू आउने गर्दछन्। स्थानीय तहलाई पनि काम कर्तव्य र अधिकारका हिसाबले धेरै अधिकारहरू प्रत्यायोजित गरेको छ। हाम्रो संघीयताले स्थानीय तहलाई बलियो बनाउनुपर्छ भन्ने ढङ्गले व्याख्या गरेको छ, परिभाषा गरेको छ, परिभाषित गरेको छ। तर स्थानीय तहहरू बलियो बन्न सके कि सकेनन्? स्थानीय तहका जनप्रतिनिधिहरू काम गर्न कतिको सक्षम भए? आज हामी तपाईँलाई लैजान चाहन्छौँ गैंडाकोटका नगर प्रमुख मेयर मदन भक्त अधिकारीजीसँग। अधिकारीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसको पालिका बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। अधिकारीजी सुन्दै हुनुहुन्छ? नमस्कार, गुड मर्निङ। मदनजी सुन्दै हुनुहुन्छ? अहिले ठिक छ अहिले आवाज हाम्रो?
27: एकदम सानो आवाजको छ।
26: कुरा बुझिरहनु भएको छ मैले भनेको? के छ स्थानीय तहमा अब 8-10 महिना बाँकी छ होइन, कतिको राम्रो काम गर्न सक्नुभयो, गैंडाकोटलाई चिनाउन सक्नुभयो विश्वभरि?
27: हजुर,
26: गैंडाकोटलाई विश्वभरि चिनाउन सक्नुभयो, राम्रो काम गर्नु भएको छ आफ्नो कार्यकालमा। तपाईँले गरेका राम्रा कामहरू बताउनुहोस् यतिखेर जनतालाई।
27: मैले अब मेरो कार्यकालमा काम चाहिँ मैले राम्रै गरेको छु जस्तो मलाई लागेको छ, तर मलाई भन्दा पनि के अरे जनतामा गएर चाहिँ तपाईँहरू सोध्नु भयो भने अझ हुन्छ। मैले त के अरे राम्रो काम नगरी नै गरेको छु भनेर भन्छु मैले। त्यस कारणले गर्दाखेरि यो मलाई भन्दा
26: गैंडाकोट एउटा राम्रो ठाउँ हो होइन, पर्यटकीय ठाउँ पनि हो, एउटा बिजनेस हब पनि हो, व्यापारिक ठाउँ पनि हो होइन। त्यसमा चाहिँ अब एउटा कुरा के छ भने स्थानीय तह आइसकेपछि जनताहरूले सुख पाउनु पर्यो, नजिकको सरकार भएको अनुभूति गर्न पाउनु पर्यो, हाम्रो घर आँगनको सरकार हो, राम्रो अभिभावकत्व ग्रहण गरेको छ भनेर जनताहरू चाहिँ कत्तिको खुसी छन्? तपाईँले मूल्याङ्कन गर्नु भएको छैन अब जाने बेला भइसक्यो
27: मैले जनताहरू खुसीले बनाएको छु। मैले अहिलेसम्म मैले गरेको कामहरू मैले गरेको कामहरू देखेर जनताहरू खुसी नै भएको छन्।
26: विकासको हिसाबले के काम गर्नुभयो त यो आफ्नो कार्यकालभित्र यति अहिलेसम्म?
27: मैले अब काम त मैले अब मेरो चाहिँ ऊ के अरे शिक्षा र स्वास्थ्यमा मैले चाहिँ धेरै फर्को पारेको छु।
26: जस्तै
27: के अरे स्वास्थ्यमा 2-2 हस्पिटल बनाइदिन्छु, नगर हस्पिटलमा चाहिँ सामुदायिक के अरे आधारभूत सामुदायिक हस्पिटल, यहाँ यो 2-2 हस्पिटलले चाहिँ देखि जनताहरूलाई चाहिँ सेवा दिएको छ। र शिक्षामा मैले 8 क्लाससम्म निशुल्क गरेको छु, अब 9, 10, 11, 12 निशुल्क गर्ने मेरो चाहिँ चाहना थियो, तर त्यसमा चाहिँ म मेरो चाहिँ केही कारणले गर्दाखेरि मैले चाहिँ त्यो गराउन सकिनँ। सायद अब आउने मेयरले चाहिँ त्यही गराउनुहुन्छ भन्ने मलाई लागेको छ। सिँचाइ र खानेबारीमा मैले चाहिँ प्रशस्त मात्र काम गरेको छु। सिँचाइमा मैले चाहिँ के अरे डिप बोरिङहरू राखिदिएर अहिले जतासुकै धान खेतीहरू चाहिँ के अरे फस्टाएका छन्। हिउँदे धान पनि के अरे हाम्रो यहाँ राम्रो भइरहेको छ, र अरू धानहरू पनि चाहिँ राम्रो भइरहेको छ। हामीले चाहिँ त्यो सिँचाइ राम्रो भएको हुनाले हाम्रो 11 र 12 नम्बरमा धान जाउनु भनेर चाहिँ हामीले चाहिँ राखेका छौँ त्यहाँको के अरे कृषकहरूले हाम्रो चाहिँ धान जोड भनेर राखेका छौँ, मकै जोड भनेको छौँ, हाम्रो चाहिँ कोदो जोन भनेका छौँ, त्यसरी हामीले चाहिँ के अरे कृषिमा चाहिँ हामीले चाहिँ धेरै फड्को बारेका छौँ।
26: अब स्थानीय तह को विषयमा धेरै विषयहरू जोडिएर आउँछन्। अहिले त अब नेपाल सरकारको प्रधानमन्त्री पनि स्थानीय तहबाटै गएको बालेन्द्र शाहजी होइन, काठमाडौँ महानगरबाट चाहिँ हिजो उहाँको कार्यकाल काठमाडौँ महानगरमा पनि प्रशंसा नै हुन्थ्यो, अब त प्रधानमन्त्री बन्नु भएको छ। समन्वयका हिसाबले चाहिँ सँगसँगको तपाईँहरूको प्रदेशसँगको समन्वय चाहिँ कतिको राम्रो बन्दै गयो वा हिजो कस्तो थियो र आज चाहिँ झनै राम्रो भयो होला नि त होइन? सँगसँग प्रदेशसँगको तपाईँको समन्वय कस्तो छ यतिखेर मदनजी?
27: होइन हाम्रो प्रदेशसँग सम्बन्ध त हाम्रो अब राम्रै हुनुपर्छ, राम्रै गरेका छौँ। किनभने अब हाम्रो चाहिँ के अरे स्थानीय तह प्रदेश चाहिँ एक आपसमा चाहिँ नमिलिकन त हुँदैन, त्यस कारणले हाम्रो राम्रै सम्बन्ध छ। हाम्रो
26: प्रधानमन्त्री बालेन्द्र शाह आइसकेपछि भेटघाट गर्नुभयो? तपाईँ त नजिकै हुनुहुन्छ नि त होइन काठमाडौँबाट?
27: भेटघाट गरेर काठमाडौँ सांसदहरूले त पाउँदैन, पहिले कार्ड भिसा गरेर पाउँछ र भेटघाट गरेर
26: होइन। अब हिजो स्थानीय तहमै हुँदाखेरिको अब एउटा सारथी भएपछि तपाईँहरूसँग त झन् कोलाबोरेसन हुनुपर्ने हो नि त, उहाँको छैन त्यस्तो?
27: अब त्यो अब के छ उहाँको छ होइन, हामीले त राम्रै भन्छ के अरे
26: होइन, यो सरकार आइसकेपछि के आशा पलाएको छ होइन स्थानीय तहमा पनि? त्यसो भए उहाँले त दलबिन बनाउँछौ भन्दैछ नि त उहाँहरूको पार्टीको त अब स्थानीय तह।
27: हजुर हजुर,
26: उहाँको पार्टीले त अब दलबिन बनाउँछौ भनिरहेछ क्या स्थानीय तहलाई राज्यपालले, दलभन्दा दलबिन बनाउँदा राम्रो हुन्छ विकास हुन्छ भन्ने छ क्या?
27: पछि उहाँले बनाइसकेपछि भविष्यले देखाउँछ, अब दलबिन बनाउनु छ कि दलीय व्यवस्था गर्नुहुन्छ, अब भविष्यले उहाँहरूले भविष्यले देखाउँछ। अहिलेसम्म थाहा छैन के अरे के दलबिन बनाउने नबनाउने अहिलेसम्म थाहा छैन, अब पछि के गर्नुहुन्छ उहाँको गभर्मेन्टले गर्ने कुरो हो
26: होइन। सामान्यकरणका विषयहरू अनि अनुदानका विषय त्यसै गरी केन्द्रले पठाउने बजेटमा चाहिँ कस्तो छ अहिलेको बजेटमा? राम्रै प्रतिनिधित्व गरेको छ स्थानीय तहलाई?
27: पहिले पहिला पोहोर प्रारम्भ जस्तो चाहिँ अब चाहिँ बजेट चाहिँ छैन, अहिले चाहिँ बढी चाहिँ कटाएर पठाएको छ। अब त्यसैमा हामीले त्यसैमा हामीले चाहिँ के अरे विकास निर्माणका काम गर्दै हामीले त्यसैमा चाहिँ के गरेर काम गर्नुपर्छ। अब अहिले चाहिँ पोहोरको भन्दा त्यो केही कम पठाएको छ।
26: होइन तपाईँहरूलाई बजेट पर्याप्त हुन्छ राम्रो काम गर्दाखेरि चाहिँ? जस्तो अब होइन कतिपय बेरोजगारहरू पनि देखिन्छन् धेरै ठाउँहरूमा नगरहरूमा होइन, र चाहिँ सिस्टममा काम गर्दाखेरि सरकारले पठाएको बजेटको कुरा तपाईँहरूले पनि स्थानीय तहमा जस्तो अलिकति राम्रा कामहरू अरूलाई इन्सपायर हुने कामहरू होइन स्थानीयको सहभागितामा चाहिँ गरिने कामहरू कतिको सक्सेस बन्नुभयो स्थानीय तह, कतिको चाहिँ त्यसमा चाहिँ सबल बन्नुभयो यो अहिले कार्यकालभरि?
27: होइन हाम्रो अब स्थानीय तहमा काम गर्दाखेरि अब हामीले पाएकै छौँ स्थानीयबाट, अब हाम्रो बाटोघाटो सब त्यही के अरे त्यही के अरे बनिरहेको छ, अब जति आवश्यकता हो आवश्यकता अनुसार बाटोघाटो बनिरहेको छ त हुन्छ, तर अब अहिले अब धेरै चाहिँ के अरे यो के अरे विकास निर्माणका कामहरू गर्दाखेरि अलिकति केही त्रुटिहरू त हुन्छ, त्यसमा चाहिँ बिरुजीहरू पनि केही निस्किन्छ भन्ने चाहिँ अब हुन्छ। अब अब जनसङ्ख्या बढी वृद्धि भइरहेको छ, बाटोघाटो जति बनाए पनि जनसङ्ख्या वृद्धि भएको कारणले गर्दाखेरि धेरै किसिमको बाटोहरू खोलिरहेका हुन्छन्, त्यसमा चाहिँ गर्नलाई चाहिँ हामीले गर्न कोसिस त गरिरहेका छौँ, तर मलाई लाग्छ त पर्याप्त मात्रामा बाटोहरू चाहिँ निर्माण त भइरहेका छन्, तर अब नयाँ खोल्ने बाटोहरू चाहिँ अब त्यसलाई गर्नुपर्ने कालो पत्रहरू पिचहरू चाहिँ बाँकी नै छन्।
26: जनसङ्ख्याको हिसाबले गैंडाकोटमा धेरै छ होइन पब्लिसिटी पपुलेसन?
27: हजुर,
26: जनसङ्ख्या धेरै छ, जनसङ्ख्यालाई व्यवस्थापन गर्न नगरलाई हम्यामै परेको छ होइन?
27: त्यो त अब जनसङ्ख्या वृद्धि भइरहेछ, त्यो के अरे त्यसलाई चाहिँ हामीले चाहिँ त्यो सहयोग गर्नलाई चाहिँ अलिक केही चाहिँ कठिनाइहरू परिरहेछ।
26: अब घर घरमा सिंह दरबार आयो भनिन्छ होइन स्थानीय तहलाई, तर कतिपय ठाउँमा त सिंह जन्मिए भन्ने पनि आरोप लाग्छ, तपाईँ सिंह बन्नुभयो कि सेवक बन्नुभयो? तपाईँ जनताको पक्षमा सिंह बन्नु भएको छ कि सेवक बन्नु भएको छ? अनि स्थानीय तहमा जनप्रतिनिधि आइसके पछाडि नगरमा गाउँपालिकामा जनप्रतिनिधि आउँदै गर्दाखेरि सेवक बनेर आउनुभएको कतिपय ठाउँका उदाहरणहरू छन् होइन? कतिपय ठाउँमा सिंह बनेर आए भन्छन् क्या? सुन्नु भएन? अब जाँदा जाँदै यो आफ्नो कार्यकालमा चाहिँ के छ तपाईँको लक्ष्य आगामी दिनमा? म के गरेर जाउँ गैंडाकोटलाई? अब अधुरा केही कामहरू त्यस्तो छन् जनतालाई गर्नै पर्ने कामहरू? होइन, अब कार्यकाल पनि अन्तिम चरणमा छ होइन, अधुरा कामहरू के छन्? अब म यस्तो गर्न सकौँ है, मैले यो गरेर जान्छु है भन्ने खालको के छ?
27: होइन मैले मेरो अधुरा कामहरू त मेरो दादा अधुरा कामहरू त मैले होइन भरिसकेँ। मैले चाहिँ के अरे शिक्षामा 9, 10, 11, 12 चाहिँ स्कुल गर्ने मेरो आकाङ्क्षा थियो, त्यो चाहिँ पुरा भएको छैन। त्यसलाई त्यो चाहिँ अब चाहिँ पुरा गरी चाहिँ उसमा बल लागेको थिएँ, अब त्यो चाहिँ पुरा भएन। अब अरू कामहरू त प्रशस्त मात्रामा छन्। अब मैले जति सकेको विकास निर्माण कामहरू चाहिँ गरेर सकिएर त्यसो भएर चाहिँ मेरो आकाङ्क्षाहरू त थुप्रै छन् विकास निर्माणमा। तर के अरे म अब मेरो अब अवधि सकिन लाग्छ, जति सकेँ मैले गरेको छु। मैले अहिले भनिसकेँ मैले गरेको कामहरू मसँग सोध्नुभन्दा चाहिँ जनतासँग गएर सोध्नुभयो भने यो चाहिँ अझ प्रश्न हुन्छ। उहाँहरूले भन्नुहुन्छ मैले गरेको कामहरू कति चाहिँ सफल छन् कति असफल छन्, त्यो चाहिँ जनतामा गएर सोध्नुभयो भने थाहा हुन्छ।
26: हस् मदन भक्तजी, हामीले जनतालाई सोधेर फेरि हामी तपाईँलाई पनि सोध्दैछौँ। धन्यवाद सबैका लागि। उहाँ हुनुहुन्छ गैंडाकोटका मेयर मदन भक्त अधिकारी, आदरणीय श्रोता। नेपाली बहसमा पालिका बहसको समय पनि सकिएको छ। खेमबम बिदा हुन्छु, नमस्कार।
1: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
10: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
1: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
11: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने?
12: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
11: कहाँ गएर के सिप सिकौ भन त अब।
12: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
13: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narengard Phone 056-490-374 98510-61-356
11: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा। के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
13: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
11: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042-21343 र 98184-29230।
14: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 056-5569-7053, 98550-77061 र 98550-77053।
11: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको।
0: पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 स्थित वन। फोन 0556-493-440, 493-580 र 98-550-26-440।
15: It's 7 o'clock. अहिले 7 बजे को छ।
16: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
17: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
18: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।
19: नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइव र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। ऐतिहासिक तथा धार्मिक

तपाईको माया त्याग स्नेह र आशीर्वाद हाम्रो जीवनको अमूल्य सम्पत्ति हो। तपाईको सम्झना हाम्रो हृदयमा सदैव अमर रहनेछ भन्दै दिवंगत उमाकला चापागाईप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। कार्यक्रममा मन्तव्य व्यक्त गर्दै माडी नगरपालिका पाँचका वडा अध्यक्ष गणेश प्रसाद विश्वकर्मा, नगर प्रमुख खेम प्रसाद महतो र प्रमुख अतिथि ढकालले ऐतिहासिक सोमेश्वरगढीको विकास तथा प्रबन्धनमा यस्ता पूर्वधार निर्माणले महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँहरूले यस्ता संरचनाले सोमेश्वरगढीको धार्मिक तथा पर्यटकीय महत्व थप उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बगड उपशाखाका सभापति तथा पूर्व वडा अध्यक्ष रामबन्धु पोखरेल, वडा सदस्य रुफिरल महतो, इन्द्र चापागाई, बालकुमारी सुवेदी र बाटुली सुनार, सोमेश्वरगढी संरक्षण तथा विकास समितिकी उपाध्यक्ष तारा कुमारी विश्वकर्मा लगायत स्थानीय समाजसेवी लोकनाथ लामिछाने, बलबहादुर परियारको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन कृष्णलाल नेउपानेले गर्नुभएको हो। विश्व बाघ दिवसको सन्दर्भमा माडीमा मानव वन्यजन्तु सह अस्तित्वका लागि युवा सचेतना कार्यक्रम सम्पन्न भएको छ। चितवन राष्ट्रिय निकुञ्ज कार्यालय माडी बगही सेक्टर अन्तर्गतका उपभोक्ता समिति, मध्यवर्ती सामुदायिक वन, समुदायमा आधारित चोरी सिकारी नियन्त्रण इकाई तथा प्रकृति पथ प्रदर्शकहरूको संयुक्त सहकारीमा मानव वन्यजन्तु सह अस्तित्वका लागि युवा सचेतना कार्यक्रम सञ्चालन भएको हो। माडी बगही सेक्टर प्रमुख शान्त बहादुर मगरले सहजीकरण तथा प्रशिक्षण गर्नुभएको कार्यक्रममा मानव वन्यजन्तु द्वन्द न्यूनीकरण, बाघ तथा अन्य वन्यजन्तुको संरक्षण, जैव विविधताको महत्व तथा संरक्षण अभियानमा युवाको भूमिकाबारे जानकारी गराउनु भएको थियो। कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रतिनिधि, मध्यवर्ती क्षेत्रका उपभोक्ता समिति, सामुदायिक वनका पदाधिकारी, समुदायमा आधारित चोरी सिकारी नियन्त्रण इकाईका प्रतिनिधि तथा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समिति अध्यक्ष शिवजी गायकको अध्यक्षतामा सञ्चालन भएको हो। पाल नेत्रज्योति संघ अन्तर्गत आठ जिल्लाका 24 शाखाको समीक्षा तथा वार्षिक कार्ययोजना गोष्ठीको अवसरमा माडी आँखा उपचार केन्द्रका संयोजक श्री प्रसाद दवाडी उत्कृष्ट शाखा संयोजकको रूपमा सम्मानित हुनुभएको छ। दवाडीको सहयोगतामा सञ्चालन भइरहेको माडी आँखा उपचार केन्द्रले एक वर्षको अवधिमा उल्लेखनीय सेवा प्रदान गरेको तथ्याङ्क सार्वजनिक भएको छ। केन्द्रबाट 5,115 जनाले उपचार सेवा लिएका छन्, जसमध्ये 4,253 नयाँ बिरामी र 862 जना फलोअपका बिरामी रहेका छन्। सेवा लिएकाहरू मध्ये 3,029 महिला, 2,086 पुरुष छन्। उमेर समूह अनुसार 666 जना बालबालिका, 4,449 जना वयस्कले सेवा लिएका छन्। साथै 709 जिल्लामा मोतियाबिन्दीको समस्या पहिचान भएको जनाइएको छ। दवाडीको सक्रियतामा माडीमा आँखा उपचार सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुगेको र अभियानका रूपमा मोतियाबिन्दुको शल्यक्रिया सहितको शिविर सञ्चालनमा विशेष सहयोग भएको भन्दै कार्यक्रम मार्फत उहाँलाई सो सम्मान प्रदान गरिएको हो। बाटुली पोखरी मध्यवर्ती सामुदायिक वन अन्तर्गतको बाटुली पोखरी र कुमाल तालमा जलचर प्रजातिका चराको गणना गरिएको छ। गणनाका क्रममा बाटुली पोखरीमा 440 र कुमाल तालमा 15 गुड भेटिएका छन्। नेपाल पन्छीविद संघ बागमती प्रदेशका संयोजक वासु बिडारीका अनुसार बाटुली पोखरीबाट डाटर जातका 5, श्वेत कण्ठ गरुडका 2 र घुङ्गी फोर गरुडका 433 गुड भेटिएको छ। यस्तै कुमाल तालमा भेटिएका सबै गुड घुङ्गी फोर गरुडको रहेका छन्। जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा सञ्चालित होस्टललाई व्यवस्थित र सुरक्षित बनाउन कडाइका साथ नियमन गर्ने भएको छ। कार्यालयले सरकारवालासँग छलफल गरी प्रक्रिया नपुगेकालाई 15 दिनभित्र पूरा गर्न निर्देशन दिएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दर्ता नभएका होस्टेलहरूलाई 15 दिनभित्र दर्ता गर्न निर्देशन एवं संयुक्त निर्णय गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, होस्टेललाई केवल व्यापारिक होस्टेलका रूपमा सञ्चालन गर्न नपाइने स्पष्ट पारिएको छ। सशस्त्र प्रहरी बलको किर्तिपुर स्थित विद्यालयमा भएको करिब 11 करोड रुपियाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीला बहादुर लामा विरुद्ध भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्न विशेष अदालतले 10 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र डिलीरत्न श्रेष्ठको इजलासले दुवैजनालाई 10 दिनमा थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफ्नो विरोधाभास चरित्रलाई फेरि दोहोऱ्याउनु भएको छ। बृह शान्ति सम्झौता र संविधान सभा निर्वाचनपछि पार्टीको ध्यान सत्ता केन्द्रित हुँदा गत वर्ष जेएनजी आन्दोलनमा वामपन्थीहरू निरही भएको अभिव्यक्ति दिनुभएका प्रचण्डले 24 घण्टामै नेकपा एमालेसँग प्रदेश सत्ता भागभण्डाको सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको 48 स्मृति दिवसको अवसरमा साउन 8 गते काठमाडौँमा आयोजित कार्यक्रममा प्रचण्डले फेरि सत्ता केन्द्रित राजनीतिको खेलमा लागे वामपन्थी आन्दोलनमा ठूलो धक्का लाग्ने बताउनु भएको थियो। नेपाली काङ्ग्रेसले साथै प्रदेशमा सत्ता गठबन्धनको प्रयास जारी

0: राख्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानिपामा आइतबार बिहान पार्टीका पदाधिकारी, सात प्रदेशका संसदीय दलका नेता, प्रदेश सभापति र मुख्यमन्त्री सहितको बैठकले प्रदेशमा सत्ता गठबन्धनको प्रयास जारी राख्ने निर्णय गरेको हो। अहिले चार प्रदेशमा काँग्रेसका मुख्यमन्त्री छन्। प्रदेश मधेसमा कृष्ण यादव, बागमतीमा इन्द्र बहादुर बानिया, गण्डकीमा सुरेन्द्र राज पाण्डे, सुदूरपश्चिम प्रदेशमा कमल बहादुर शाह काँग्रेसका तर्फबाट मुख्यमन्त्री छन्। यी मध्ये तत्कालका लागि मधेसका यादव र गण्डकीका पाण्डेको मुख्यमन्त्री पद सुरक्षित छ। एमाले र नेपाली कम्युनिष्ट पार्टीले शनिबार साँझ मधेस र गण्डकीलाई छोडेर पाँच प्रदेशमा सत्ता सहकारी गर्ने सहमति गरेका छन्। प्रदेश स्तरमा नयाँ सरकार गठन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको तीन बुधे समझदारी प्रति नेकपाका सह संयोजक माधव कुमार नेपालले असन्तुष्टि जनाउनु भएको छ। शनिबार अध्यक्ष ओली र संयोजक प्रचण्ड बीच पाँचवटा प्रदेशमा सरकार गठन गर्ने तीन बुधे समझदारी गर्नुभएको थियो। उक्त समझदारी अनुसार नेकपा एमाले खोसी, बागमती र लुम्बिनीमा मुख्यमन्त्री लिने र नेकपाले कडाली र सुदूरपश्चिममा मुख्यमन्त्री लिने सहमति भएको थियो। तर उक्त सहमति प्रति नेकपाका सह संयोजक माधव नेपालले सत्ता केन्द्रित सहमति मात्रै भएको भन्दै असन्तुष्टि जनाउनु भएको हो। केन्द्रमा नेकपा एमाले र नेकपा बीच नयाँ समीकरण बनेपछि नेपाली काँग्रेस नेतृत्वको मधेस प्रदेश सरकार भने अन्यलमा परेको छ। नयाँ गठबन्धनले मधेस सरकारबारे कुनै स्पष्ट निर्णय नगर्दा मुख्यमन्त्री कृष्ण यादव दबावमा पर्नु भएको छ। मधेस प्रदेशमा एमाले र नेकपा मिलेर मात्र सरकार बन्न सक्दैन, त्यसका लागि मधेसवादी दलको सहयोग अनिवार्य छ। 107 सदस्यीय प्रदेश सभामा सरकार बनाउन अहिले भने 52 सांसद आवश्यक पर्छ, किनकि मधेस प्रदेश सभामा हाल 103 सदस्य रहेका छन्। सत्ता समीकरण परिवर्तन भएसँगै लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली काँग्रेसका पाँच मन्त्रीले सोमबार सामूहिक रूपमा राजीनामा बुझाउने तयारी गरेका छन्। सत्ता समीकरण परिवर्तन भएपछि सरकारमा बसिरहनु नैतिक रूपमा उचित नहुने निष्कर्षसहित काँग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका हुन्। नेपाल चिकित्सक संघले शनिबार वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत मेडिकल अफिसर डाक्टर प्रमोद राममाथि आक्रमण गर्नेलाई कडा कार्यवाहीको माग गरेका छन्। संघले विज्ञप्ति जारी गर्दै डाक्टर राममाथि शनिबार बेलुका करिब 40-50 जनाको समूहले मरणासन नहुने गरी साङ्गतिक आक्रमण गरेको जनाउँदै घटनाको भर्सना गरिएको छ। शनिबार बिहान अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका मुटु सम्बन्धी समस्याका बिरामी र घटनाको यथार्थ नबुझी अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरी आतंक सिर्जना गरिएको र सोही क्रममा डाक्टर राममाथि साङ्गतिक आक्रमण भएको संघको भनाइरहेको छ। र त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र बाहिरिएको घटना अध्ययन गर्न गठित समितिको निष्पक्षतामाथि प्रश्न उठाउँदै त्रिभुवी केन्द्रीय क्याम्पस ओबियूले व्यवस्थापन संकाय डिन र परीक्षा हेर्ने सहायक डिनको राजीनामा माग गरेको छ। नैतिक जिम्मेवारीले राजीनामाको माग गरिएको त्रिभुवी ओबियू सभापति दीपक राज जोशीले बताउनुभयो। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक सुदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।
1: आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
2: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
1: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
3: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
4: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
5: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
6: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
7: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर नरेश महतो, गीता महतो।
8: सम्पर्क 97625-73089, 98074-46182 र 98495-95225।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ ब्लक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 9855551584, 9865549998।
6: नेपालीपनको आभास, नेपाली मनको आवाज।
7: सुन हिउँ चुली पहाड पहरा, सुन भेर पागल एक बेसी सारा सुन।
6: स्वदेश FM 93.2 मेगाहर्ज।

स्वदेश FM 93.2 मेगाहर्ज।

0: दाँत घोटला दर्शन
1: सुदिश एफएम 93.2 मेगाहर्ट्ज़।

0: सो लभली मलाई त अहिलै डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारले तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उत्तक बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453872852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656 10 40 र 9852028 40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई
12: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
13: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ आजै सचेत बनाऊ फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ
12: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
14: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर १० चितवन
12: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
14: 24 घण्टा इमर्जेन्सी सेवा
12: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
14: एडभान्स पेडियाट्रिक जनरल वार्ड
12: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
14: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
12: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
14: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
12: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
14: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
12: भेन्टिलेटर सेवा
14: होल बडी चेकअप जाँचको सुविधा
12: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
14: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656-5853-5859-953
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा बिनु शर्माको नमस्कार। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको आज औपचारिक उद्घाटन हुँदैछ। यसलाई मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्गका रूपमा समेत लिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, जापानी राजदूत मायादा तोरो, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष लगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङ मार्ग उद्घाटन गर्न लागि हो। उद्घाटनपछि निर्माण पक्षले सुरुङ मार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने बताइएको छ। पूर्वाधार विकास मन्त्रीको प्रमुख आतिथ्यतामा आज बिहान 10:25 बजे सुरुङ मार्गको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। कार्यक्रम अनुसार मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र गाड़ी चलाएर सवारी आवागमनको उद्घाटन गर्नेछन्। एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन र अन्य अत्यावश्यक सवारी साधनलाई पहिलो चरणमा प्रवेश दिइनेछ। केही दिन सुरुङ मार्ग पूर्ण रूपमा परीक्षण गरेर सबै वर्गका सवारी साधनलाई सञ्चालन हुन दिइनेछ भने सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थापनको परीक्षण गरेर अन्य सवारी साधनलाई सञ्चालन हुन दिइने बताइएको छ। परीक्षण अवधिभर सुरुङ मार्ग भएर सञ्चालन हुने सवारी साधनले कुनै शुल्क तिर्नु पर्ने छैन। कुल 2688 मिटर लामो सुरुङ मार्गमा सवारी साधन सञ्चालन हुँदा निश्चित शुल्क तिर्नु पर्दछ। सड़क विभागका अनुसार कार र भ्यानले काठमाडौँ भित्रीदा रु 65 र बाहिरीदा रु 60 शुल्क तिर्नु पर्नेछ। मिनी बस, ट्रक र टिप्परले काठमाडौँ तर्फ आउँदा रु 115 र बाहिरीदा रु 80 बराबरको शुल्क बुझाउनु पर्नेछ। त्यस्तै बस, ट्रकले काठमाडौँ आउँदा रु 260 र बाहिरीदा रु 200 बराबरको शुल्क तिर्नु पर्नेछ। त्यस्तै पैदल यात्री, 2 पाङ्ग्रे 3 पाङ्ग्रे सवारीले सुरुङ मार्ग प्रवेश गर्न पाउने छैनन् भने डिजेल, पेट्रोल, ग्यास लगायत प्रज्वलनशील पदार्थ बोकेका सवारी साधन र विस्फोटक पदार्थ बोकेका सवारीलाई प्रवेश निषेध गरिएको छ। हाल सञ्चालनमा रहेको राजमार्गमा हुने जाम, त्यहाँको उकालो र घुमाउरो बाटो आदिका हिसाबले इन्धन र सड़क उपभोक्ताको झण्डै 1 घण्टा समय बचत हुने अपेक्षा गरिएको छ। कुल ऊर्जा माग 73,629 मेगावाट घण्टा

क्षमता बराबर रहँदा साँझको समयमा कुल माग 3248 मेगावाट बराबर रहेको छ। वर्षाका कारण देशभर कुनै पनि स्थानमा अवरोध नरहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले कुनै स्थानमा अवरोध उत्पन्न हुनासाथ मर्मत सम्भारका लागि प्राविधिक जनशक्ति तम तयारी हालतमा राखेको छ। सातवटा प्रदेश कार्यालय र काठमाडौँमा मर्मत सम्भार टोली तम तयारी अवस्थामा रहेका छन्। दुग्ध विकास संस्थान डीडीसीले आफ्ना उत्पादन सहजै उपभोक्ता माझ पुर्याउने उद्देश्यले यही साउन महिनाभित्र काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा 30 आउटलेट सञ्चालनमा ल्याउने तयारी गरेको छ। उपभोक्ताको आवश्यकता र मागलाई ध्यानमा राखेर सेवा विस्तार गरिरहेको डीडीसीले नयाँ अवधारणा तथा मोडेलमा सेवा प्रवाह गर्ने तयारी थालेको हो। काठमाडौँको बुढा नीलकण्ठ, वनस्थली, कलङ्की, कोटेश्वर, नयाँ बानेश्वर लगायत क्षेत्रमा नयाँ आउटलेट सञ्चालनमा ल्याउने तयारी भइरहेको डीडीसीले जनाएको छ। यसैबीच डीडीसीले ऐतिहासिक तथा पर्यटकीय क्षेत्र बसन्तपुर डबलीमा आइतबारदेखि नयाँ सजावट सहितको आउटलेट सञ्चालनमा ल्याएको छ। आन्तरिक तथा बाह्य पर्यटकको उच्च आवत जावत हुने बसन्तपुर क्षेत्रलाई लक्षित गर्दै स्थापना गरिएको यो आउटलेटबाट उपभोक्ताले डीडीसीका गुणस्तरीय दूध तथा दुग्धजन्य उत्पादन सहजै प्राप्त गर्न सक्नेछन्। डीडीसीका उत्पादनप्रति उपभोक्ताको आकर्षण निरन्तर बढ़िरहेको छ। डीडीसीले साधारण र गाईको दूध, दही, मही, पनिर, घिउ, आइसक्रिम, रसबरी, फ्रेस दूध लगायत दुग्धजन्य उत्पादन बिक्री गर्दै आएको छ। निकट भविष्यमा उपत्यका बाहिरका प्रमुख शहरमा पनि नयाँ आउटलेट सञ्चालन गर्ने लक्ष्य रहेको छ। डीडीसीले आफ्ना उत्पादनलाई अनलाइन माध्यमबाट पनि बिक्री वितरण गर्ने योजना अघि सारेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वित्तको आर्थिक वर्ष 2082-83 झण्डै 4500 व्यावसायिक फर्म अनुगमन गरेको छ। विभागले हालै सार्वजनिक गरेको वार्षिक कार्य प्रगति विवरण अनुसार देशभर 965 अनुगमन टोली परिचालन गरी कुल 4481 व्यावसायिक फर्म अनुगमन गरिएको थियो। उपभोक्ता संरक्षण ऐन 2075 तथा नियमावली 2076 बमोजिम गरेको बजार अनुगमनका क्रममा 537 व्यावसायिक फर्मलाई कार्यवाही सहित तिराइएको हो। बजार अनुगमन गरी नियम विपरीत कार्य गर्ने व्यवसायबाट 2,61,23,300 रुपियाँ जरिवाना असुल गरेको विभागको तथ्याङ्क छ। अनुगमन गरिएका मध्ये सबैभन्दा धेरै अर्थात 3,462 फर्मलाई सचेत गराउँदै अत्यावश्यक निर्देशन समेत दिएको छ। त्यसै गरी 362 फर्मसँग थप अनुसन्धानका लागि कागजात माग गरिएको छ। विभागको तथ्याङ्क अनुसार अनुगमन गरिएका मध्ये 115 फर्म मात्रै सम्पूर्ण रूपमा सामान्य अवस्थामा रहेको पाइएको थियो। लगातारको मनसुनी वर्षापछि नेपालमा धान रोपाईको रफ्तार ह्वात्तै बढेको छ। यस वर्ष नेपालमा मनसुनको शुरूआती चरण सुस्त हुँदा रोपाई गत वर्षको तुलनामा निकै कम भएको थियो। मनसुन ढिलो सक्रिय भए पनि असारको मध्यपछि मनसुनी प्रणाली देशभर पूर्ण रूपमा सक्रिय भइसकेपछि धान रोपाईको गति बढेको हो। असारको दोस्रो सातासम्म पर्याप्त वर्षा नहुनुका साथै सिँचाइ सुविधाको अभावका कारण कुल रोपाई योग्य भूभागको आधा हिस्सामा पनि रोपाई हुन सकेको थिएन। तर असार 15 गतेपछि देशभर व्यापक रूपमा मनसुनी वर्षा सुरु भई साउनको पहिलो साता बित्दा नबित्दै रोपाईको रफ्तार सोचेभन्दा निकै तीव्र बनेको कृषि विभागले जनाएको छ। कृषि वन तथा वातावरण मन्त्रालय अन्तर्गतको कृषि विभागको तथ्याङ्क अनुसार असारको अन्तिम साता अघिल्लो वर्षको तुलनामा निकै पछाडि परेको रोपाई साउनको पहिलो सातासम्म आइपुग्दा अघिल्लो वर्षको रोपाई प्रतिशतभन्दा अगाडि बढेको छ। र नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार अमेरिकी डलर एकको खरिद दर 154 रुपियाँ 21 पैसा र विक्रय दर 154 रुपियाँ 81 पैसा निर्धारण गरिएको छ। अस्ट्रेलियन डलर एकको खरिद दर 107 रुपियाँ 65 पैसा र विक्रय दर 108 रुपियाँ 07 पैसा। क्यानेडियन डलर एकको खरिद दर 109 रुपियाँ 41 पैसा र विक्रय दर 109 रुपियाँ 83 पैसा तोकिएको छ। युरोपियन युरो एकको खरिद दर 175 रुपियाँ 31 पैसा र विक्रय दर 175 रुपियाँ 79 पैसा। युके पाउन्ड स्टर्लिङ एकको खरिद दर 205 रुपियाँ 46 पैसा र विक्रय दर 206 रुपियाँ 26 पैसा कायम गरिएको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अध्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजी नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: कुम्भ करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagad Phone 056-490-374-98510-61-356-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
4: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौं।
3: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
5: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ।
6: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
7: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
8: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि।
9: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
8: सम्पर्क 98119-32811 र 98653-73-687।
10: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजार लागेछ यार। होइन भोक लागेको छैन तिमीहरूलाई?
11: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
12: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
13: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97-45-23-91-63।
14: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
13: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12206।
14: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।

0: देशवासीहरुका लागि खुशीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 98459064977 र 98020352012।
3: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
4: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
5: सम्पर्क 97625 73 09 98 0 74 46 182 र 98 4 91 95 225।
6: एक्जाम सकेर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
7: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
6: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
7: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
8: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 056-5359-6053, 98-5507061 र 98-5507053।
2: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
9: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
2: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश FM द्वारा जारी संयुक्त अनुरोध।
10: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
11: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
10: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
12: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
12: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98-042-21-343 र 98-184-29-230।
13: स्वदेश FM।

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98 5 50 77 0 61 र 98 5 50 77 0 53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 4493 580 र 98 5 50 26 4 40
3: It's 9 o'clock. अहिले 9 बजेको छ.
4: भन्दा धेरै घाइते कर्फ्यू र निषेधाज्ञा जारी. नागढुङ्गा सुरुङ मार्गको उद्घाटन आज. सुरुमा अत्यावश्यक गाडीलाई मात्र अनुमति. परीक्षण अवधिमा सुरुङ मार्ग प्रयोग गर्ने गाडीलाई शुल्क नलाग्ने. शिक्षकले नै एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको खुलासा. सीआईबी र त्रिवेले छुट्टा छुट्टै अनुसन्धान गर्दै. अन्तरिक्ष केन्द्रबाट 3 जना अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा अवतरण. रूस र अमेरिका बीच अन्तरिक्ष क्षेत्रमा निरन्तर सहकार्य. र विश्वकप लिग टूको तेस्रो खेलमा नेपालले आज फेरि नामिबियासँग खेल्दै. नेपाल खबरमा अब पूरा खबर. सुनसरीको कप्तानगंजमा दुई पक्षबीच भएको विवाद र झडपका क्रममा एकजनाको ज्यान गएको छ. 12 जना भन्दा धेरै घाइते भएका छन्. जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भीड नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर स्थानीय देवानगंज 3 का 24 वर्षीय ओमप्रकाश मेहताको ज्यान गएको छ. गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरको न्यूरो अस्पताल लगिएको र उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ. घटनामा सशस्त्र प्रहरी निरीक्षक सहित 8 जना प्रहरी सहित अरू केही व्यक्ति घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ. प्रहरीका अनुसार आज साउने सोमबारका अवसरमा बोलबम यात्राका लागि एउटा पक्षले रातिको समयमा ठूलो आवाजमा डीजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारी गरिरहँदा अर्को पक्षले मध्यरातमा अनावश्यक होहल्ला भएको भन्दै विरोध गरेपछि दुई समूहबीच भनाभन भई झडपको स्थिति उत्पन्न भएको थियो. झडपले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रु ग्यास प्रहार गर्यो. त्यसपछि हवाई फायर गर्दा असमेत अवस्था सामान्य हुन नसकेपछि गोली चलाउनु परेको प्रहरीको भनाई छ. यसैबीच जिल्ला प्रशासन कार्यालय सुनसरीले 5 वटा इलाकामा कर्फ्यू लगाएको छ. प्रशासनले हरिनगरा बजार क्षेत्र, भुटाहा बजार क्षेत्र, कप्तानगंज बजार क्षेत्र, घुस्की बजार क्षेत्र र देवानगंज बजार क्षेत्रमा आज बिहान 7 बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाएको छ. यस्तै हरिनगर गाउँपालिका र देवानगंज गाउँपालिकाको सबै क्षेत्रमा आज बेलुका 7 बजेसम्मका लागि 5 जना भन्दा बढी भेला हुन नपाउने गरी निषेधाज्ञा पनि जारी गरिएको छ. देशकै सड़क पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको आज औपचारिक उद्घाटन हुँदैछ. काठमाडौँलाई धादिङ हुँदै पश्चिम नेपालसँग जोड्ने यो सुरुङ मार्ग देशकै पहिलो व्यवस्थित सड़क यातायात सुरुङ मार्ग हो. यसले काठमाडौँ प्रवेश तथा बाहिरिने यात्रालाई सहज, सुरक्षित र छिटो बनाउने अपेक्षा गरिएको छ. आज उद्घाटन भएपछि केही दिन सुरुङ मार्ग परीक्षण अवधिका रूपमा सञ्चालन हुनेछ. यस अवधिमा एम्बुलेन्स, सुरक्षा निकायका गाड़ी तथा अन्य अत्यावश्यक सेवाका गाड़ीलाई मात्रै सुरुङ प्रवेश गर्न दिइनेछ. परीक्षण अवधिभर सुरुङ प्रयोग गर्ने गाड़ीहरूबाट कुनै शुल्क नलिने पनि सड़क विभागले जनाएको छ. पैदल यात्री, मोटरसाइकल, स्कूटर, 3 पाङ्रे गाड़ी, त्यसै गरी पेट्रोल, डिजल

0: पत्र शिक्षकले नै सार्वजनिक गरेको खुलासा भएको छ। काठमाडौँमा दुईवटा कलेज पढाउने कैलाली घर भएका शिक्षक सन्दीप सिंहले प्रश्न पत्र सार्वजनिक गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पत्ता लगाएको हो। भक्तपुर बस्ने 33 वर्षीय शिक्षक सिंहलाई हिजो दिउँसो पक्राउ गरेर थप अनुसन्धान गरिरहेको सीआईबीले जनाएको छ। गएको शुक्रबार एमबीएस पहिलो सेमेस्टरको एमजीटी 515 अर्गनाइजेसनल बियर विषयको प्रश्नपत्र परीक्षा सञ्चालन भएको केही मिनटमै व्हाट्सएप ग्रुपमा सार्वजनिक भएको थियो। त्रिवी परीक्षा नियन्त्रण महाशाखाले घटनाको छानबिनका लागि प्राध्यापक डाक्टर अच्युत गेवालीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानूनी कारवाही गरिने बताउनु भएको छ। काठमाडौँ उपत्यका सहित देशका मध्य तथा पूर्वी भेगका धेरै ठाउँमा रातभर झरी परेको छ। काठमाडौँ सहित धेरै ठाउँमा अहिले घाम लागेको छ भने केही ठाउँमा अहिले पानी परिरहेको छ। अहिले घाम लागेका ठाउँमा पनि दिउँसो र बेलुकी पख पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका धेरै ठाउँमा, बागमती र गण्डकी प्रदेशका तराई भेगका केही ठाउँमा तथा कोशी प्रदेशको तराई भेग र मधेस प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशको पहाडी भेगका एक दुई ठाउँमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भेगका थोरै ठाउँमा मुसलधार पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भरे राति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
1: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोधमा वीरगंजको नारायणी अस्पतालको आकस्मिक सेवा बन्द गरिएको छ। आकस्मिक कक्षमा कार्यरत डाक्टर तथा कर्मचारीहरूले आफूहरूमाथि अस्ति शनिबार कुटपिटको भएको भन्दै विरोध जनाएपछि हिजोदेखि आकस्मिक सेवा बन्द भएको हो। आकस्मिक सेवा बन्द हुँदा बिरामी प्रभावित भएका छन्। अस्पतालका अनुसार चिकित्सकले आकस्मिक कक्षमा काम गर्ने सुरक्षित वातावरण नभएको भन्दै सेवा बन्द गरेका छन्। अस्ति शनिबार वीरगंज महानगरपालिका 25 45 वर्षीय राजकुमार पटेलको उपचारका क्रममा ज्यान गएपछि परिवारका सदस्य तथा आफन्तहरूले उपचारमा लापरवाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डाक्टर प्रमोद रामलाई कुटपिट गर्दा उहाँ गम्भीर घाइते हुनुभएको थियो। उहाँको त्यही अस्पतालको सघन उपचार कक्ष आईसीयूमा उपचार भइरहेको छ। यसैबीच नेपाल चिकित्सक संघले विज्ञप्ति निकाल्दै मेडिकल अफिसर डाक्टर प्रमोद राममाथि भएको आक्रमणका दोषीलाई कानून बमोजिम कार्यवाही गर्नुपर्ने माग गरेको छ। भारतसँग सीमा जोडिएको बाँकेको जमुनाहा सीमा नाकामा आजदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्स्ट्रक्सन बीआईडी टोली परिचालन भएको छ। सीमामा आवत जावतलाई सहज बनाउन, मानव बेचबिखन नियन्त्रण गर्न तथा लागु औषध र अवैध सामान ओसार प्रसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा विशेष टोली परिचालन गरिएको छ। देशका प्रमुख सीमा नाकाहरूमा परिचालन गरिएको बीआईटी टोली प्रत्येक ठाउँमा सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वमा 14 सदस्यीय रहने व्यवस्था गरिएको, सशस्त्र प्रहरी बल नम्बर 30 गण

बागेश्वरीले जनाएको छ। अब विदेशको खबर। अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएसमा आफ्नो अभियान पूरा गरेका दुईजना रूसी र एकजना अमेरिकी अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फर्किएका छन्। रूसको अन्तरिक्ष निकाय रोस्कोसमोसका अनुसार सुएसएमएस 28 अन्तरिक्ष यानले रूसी अन्तरिक्ष यात्री सर्गेई कुदसोर्जकोभ र सर्गेई मिकाएभ र अमेरिकी अन्तरिक्ष निकाय नासाका अन्तरिक्ष यात्री क्रिस्टोफर विलियम्सलाई लिएर हिजो कजाकिस्तानको झेजगाजगान शहर नजिक सुरक्षित अवतरण गरेको हो। रुसी समयअनुसार दिउँसो 1:27 अन्तरिक्षयान प्यारासुटको सहायताले निर्धारित ठाउँमा अवतरण गरेको थियो। त्यसपछि उद्धार टोलीले तीनैजना अन्तरिक्ष यात्रीको स्वास्थ्य परीक्षण गर्दै सुरक्षित रूपमा उद्धार गरेको समाचार संस्था रोइटर्सले जनाएको छ। रोस्कोसमोसका अनुसार अभियान पूरा गरेर फर्किएका तीनैजना अन्तरिक्ष यात्रीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। यो सफल अवतरणसँगै अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा रुस र अमेरिका बीच अन्तरिक्ष अनुसन्धान र सहकार्य निरन्तर जारी रहेको पनि पुष्टि भएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लिग टूमा नेपालले आज तेस्रो खेल नामिबियासँग खेल्दैछ। यो खेल नेदरल्याण्ड्समा नेपाली समयअनुसार दिउँसो 3:45 सुरु हुनेछ। नेपाल र नामिबिया बीचको यो खेल दुवै टोलीका लागि महत्वपूर्ण छ। यसअघि नामिबियाले नेपाललाई 8 र नेदरल्याण्ड्सले 6 हराएका छन्। नामिबियाले पनि आफ्नो पछिल्लो खेलमा नेदरल्याण्डसँग 58 रनको हार बेहोरेको थियो। आज दुवै टोली खेलबाट पुनरागमन गर्ने प्रयासमा रहनेछन्। नेपालले चौथो खेल पर्सि फेरि नेदरल्याण्डसँग खेल्ने तालिका छ। कप्तान रोहित कुमार पौडेलको नेतृत्वमा 15 नेपाली टोली नेदरल्याण्डसमा रहेको छ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरीको कप्तानगंजमा झडप हुँदा एकजनाको ज्यान गयो, 12 भन्दा धेरै घाइते, कर्फ्यू र निषेधाज्ञा जारी। नागढुङ्गा सुरुङ मार्गको उद्घाटन आज। सुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति, परीक्षण अवधिमा सुरुङ मार्ग प्रयोग गर्ने गाडीलाई शुल्क नलाग्ने। शिक्षकले नै एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको खुलासा, सीआईबी र त्रिवेले छुट्टा छुट्टै अनुसन्धान गर्दै। अन्तरिक्ष केन्द्रबाट 3 अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा अवतरण, रुस र अमेरिका बीच अन्तरिक्ष क्षेत्रमा निरन्तर सहकार्य। र विश्वकप लिग टूको तेस्रो खेलमा नेपालले आज फेरि नामिबियासँग खेल्दै।

0: तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कूटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाई हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 9802421343 र 9814829230 स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ
0: प्रवेश परीक्षा साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि
1: क्याम्पसका विशेषताहरू टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको
0: सम्पर्क नम्बर 9855-73474 9855-77680 र 9845-33158
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
3: शल्य चिकित्सा पेट छाती सुगर थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
2: एनआईसीयू पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा इइजी ईसीटी सहितको मनोरोग सेवा
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
4: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 0564-93-738 मोबाइल 9855-88-002
5: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार हैन भोक लागेको छैन तिमीहरूलाई
6: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीं गरिएन अब चाउमिन र चिता उजाउन त होला नि
7: त के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 9745-23-91-63
8: नेपालीपनको आभास नेपाली मनको आवाज
9: सुन हिउँ चुली पहाड पहरा सुन भिर पागल एक बेसी सारा सुन
8: स्वदेश FM 93.2 मेगाहर्ज

0: पाचे जस्तो छ ल होस पनि छैन ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइ हाल त
1: पर्ख दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ति हाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुले कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
2: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: 24 घण्टा इमर्जेन्सी सेवा
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
4: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच
4: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
3: भेन्टिलेटर सेवा
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656-8853-5189-53
5: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: मुख दिफेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9855607359 र 9855607359
3: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा
4: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
3: घडेरीका विशेषताहरू
4: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित
5: जग्गा धनी सिधा सम्पर्क 9817888254 र 9845902042

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0556 5359 53 98 550 77 061 र 98 550 77 53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राले बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 40 4935 80 र 98 550 26 440
3: It's 10 o'clock. अहिले 10 बजेको छ।
4: 10 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। धनगढ़ीमा शरीरमा पेट्रोल सर्केर आत्मदाहको प्रयास गरेकी एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढ़ी उपमहानगरपालिका सातकी 35 वर्षीय ज्योति चौधरी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार चौधरीले आइतबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल सर्केर आगो लगाएकी थिइन्। आफन्तले उनलाई तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्याएका थिए। उपचारका क्रममा उनको शरीरको करिब 60% भाग जलेको चिकित्सकहरूले बताएका थिए। गम्भीर अवस्थाकी उनलाई थप उपचारका लागि फेरि अस्पताल नेपालगंज लैजाने तयारी गरिए पनि आफन्तले काठमाडौँ लगेका थिए। काठमाडौँ लैजाँदै गर्दा सोमबार बिहान 7 बजेतिर धादिङ पुग्दा बाटोमै उनको मृत्यु भएको प्रहरी निरीक्षक विष्टले जानकारी दिएका छन्। मृतकको शव कैलाली फिर्ता ल्याउने प्रक्रिया अघि बढाउनुका साथै घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। काठमाडौँको चन्द्रागिरी नगरपालिका 15-3 थाना चोकमा आज बिहान मिनी ट्रक र स्कुटर एक आपसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। सतङ्गलबाट कलङ्कीतर्फ गइरहेको बागमती प्रदेश 02-03-98-97 नम्बरको स्कुटर र सोही दिशामा चलिरहेको लु 1-4-2-5-6 नम्बरको मिनी ट्रक दुर्घटना आज बिहान करिब 3 बजे आपसमा ठोकिएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक चन्द्रागिरी नगरपालिका 12 निवासी 40 वर्षीय दीपक नेपालको उपचारका क्रममा ललितपुर स्थित बीएनबी अस्पताल ग्वारकोमा बिहान 4 बजे मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। स्कुटरको पछाडि सवार 56 वर्षीय सुभद्रा कुमारी नेपाल घाइते भएकी छन् भने उनको कलङ्की स्थित शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। सुनसरीको कप्तानगंजमा 2 पक्षबीच भएको विवाद झडपका क्रममा एकजनाको ज्यान गएको छ। 12 जना भन्दा धेरै घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भीड नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर स्थानीय देवानगंज 3 का 24 वर्षीय ओमप्रकाश मेहताको ज्यान गएको हो। गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल लगिएको र उपचारको क्रममा ज्यान गएको प्रहरीको भनाइ छ। घटनामा सशस्त्र प्रहरी निरीक्षक सहित 8 जना प्रहरी सहित अरू केही घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीका अनुसार आज साउने सोमबारका अवसरमा बोलबम यात्राका लागि एउटा पक्षले रातिको समयमा ठूलो आवाजमा डीजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारी गरिरहँदा अर्को पक्षले मध्यरातमा अनावश्यक हल्ला भएको भन्दै विरोध गरेपछि दुई समूहबीच फनाबन भए झडपको स्थिति उत्पन्न भएको थियो। झडपले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रु ग्यास प्रहार गरेको थियो। त्यसपछि हवाई फायर गर्दा समेत अवस्था सामान्य हुन नसकेपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ। यसैबीच जिल्ला प्रशासन कार्यालय सुनसरीले 5 वटा इलाकामा कर्फ्यू लगाएको छ। प्रशासनले हरिनगरा बजार क्षेत्र, भुटाहा बजार, कप्तानगंज बजार, घुस्की बजार र देवानगंज बजार क्षेत्रमा आज बिहान 7 बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाएको छ। त्यस्तै हरिनगर गाउँपालिका र देवानगंज गाउँपालिकाको सबै क्षेत्रमा आज बेलुका 7 बजेसम्मका लागि 5 जना भन्दा बढी भेला हुन नपाउने गरी निषेधाज्ञा पनि लगाइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

अब बाकी खबर देशकै सड़क पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नागढुङ्गा सिस्निक खोला सुरुङ मार्गको आज औपचारिक उद्घाटन हुँदैछ। संघीय राजधानी काठमाडौँलाई धादिङ हुँदै पश्चिम नेपालसँग जोड्ने यो सुरुङ मार्ग देशकै पहिलो व्यवस्थित सड़क यातायात सुरुङ मार्ग हो। यसले काठमाडौँ प्रवेश तथा बाहिरिने यात्रालाई सहज, सुरक्षित र छिटो बनाउने अपेक्षा गरिएको छ। आज उद्घाटन भएपछि केही दिन सुरुङ मार्ग परीक्षण अवधिमा सञ्चालन गरिनेछ। यस अवधिमा एम्बुलेन्स, सुरक्षा निकायका गाड़ी तथा अरू अत्यावश्यक सेवाका गाड़ीलाई मात्रै सुरुङ प्रयोग गर्न दिइनेछ। सुरक्षा प्रणाली, ट्राफिक व्यवस्थापन तथा सञ्चालन प्रक्रियाको परीक्षण पूरा भएपछि क्रमशः सबै योग्य गाड़ीहरूका लागि सुरुङ मार्ग खुला गरिने सड़क विभागले जनाएको छ। परीक्षण अवधिभर सुरुङ प्रयोग गर्ने गाड़ीहरूबाट कुनै शुल्क नलिने पनि विभागले जनाएको छ। सुरुङ मार्ग सञ्चालनमा आएपछि नागढुङ्गा सड़क खण्डमा हुने लामो ट्राफिक जाम, तीव्र उकालो, घुमाउरा सड़क र दुर्घटनाको जोखिमलाई कम गर्दै यात्रुलाई झण्डै एक घण्टासम्म समय बचत हुने अपेक्षा छ। साथै इन्धन खपत घट्ने र मालवाहक तथा यात्रुवाहक गाड़ीको सञ्चालन खर्चमा समेत कमी आउने अपेक्षा गरिएको छ। सुरुङ मार्गको लम्बाई झण्डै 2.5 किलोमिटर रहेको छ। आयोजना अन्तर्गत दुईवटा सुरुङ निर्माण गरिएका छन्। समानान्तर रूपमा निर्माण गरिएको उद्धार सुरुङ आकस्मिक उद्धार तथा आपतकालीन अवस्थाका लागि प्रयोग गरिनेछ। सुरुङ निर्माण जापानको हाजमा एन्डो कर्पोरेसनले गरेको हो। आयोजनाका परामर्शदाता संस्था निपन कोइका इन्जिनियर रमेश प्रसाद कोइरालाका अनुसार सुरुङ मार्गलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षित बनाइएको छ। अत्याधुनिक सीसीटीभी निगरानी प्रणाली, आकस्मिक उद्धार संयन्त्र, दमकल तथा आग लागि नियन्त्रण प्रणाली, संचार तथा सुरक्षा उपकरण, निरन्तर अक्सिजन र भेन्टिलेसन प्रणाली, आपतकालीन उद्धार मार्ग जस्ता व्यवस्थाले दुर्घटना वा अन्य आकस्मिक अवस्थामा छिटो उद्धार गर्न सहज हुने विश्वास गरिएको छ। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका स्वार्थ प्रेरित पदाधिकारीको नियुक्ति खारेज गर्नुपर्ने लगायतका पाँच बुद्धि माग राखेर अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीसँग निर्णायक वार्ताको तयारी भइरहेको छ। आइतबार सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेको कार्यकक्षमा 12 घण्टासम्म सरकारी वार्ता टोली र केसीका प्रतिनिधिबीच छलफल चलेको थियो। उनीहरूबीच सम्झौताको मसौदा समेत भइसकेको थियो तर केही प्राविधिक कुरा मिलाउनु पर्ने भएका कारण अन्तिम सहमति भने जुट्न सकेको थिएन। डाक्टर केसीका सहयोगी डाक्टर अमृत जैशीले शहीद दशरथ स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी

नहुने गरी व्यवस्था गर्न माग गरेका छन्। नवलपुरमा अचेत अवस्थामा फेला परेका दुई महिलाको उपचारका क्रममा मृत्यु भएको छ। गैडाकोट नगरपालिका वडा नम्बर 10 स्थित अकलमाई मन्दिर नजिकै चौरमा उनीहरू अचेत अवस्थामा भेटिएका थिए। पूर्व पश्चिम राजमार्गको बायाँ साइडमा फेला परेका दुवैजनालाई उद्धार गरी उपचारका लागि नगर अस्पताल भेडाबारी पठाएको प्रहरीले जनाएको छ। अस्पताल पुर्याएपछि चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेको जनाइएको छ। मृत्यु हुनेमा बागलुङको जैमिनी नौ घर भई हाल गैडाकोट 12 हर्कपुरमा डेरा गरी बस्ने 38 वर्षीय कविता राई र भोजपुर घर भई हाल गैडाकोट 10 पितौजी बस्ने अन्दाजी 45 वर्षीय कान्छी राई रहेकी छन्। घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान टोली खटिएर घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हवस् त, काठमाडौँ उपत्यका

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छस्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
2: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
0: घडेरीका विशेषताहरू
2: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र लाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित
3: जग्गा धनी सिधा सम्पर्क 98-71-88-254 र 98-456-90-042।
4: हेलो आयन, के छ
5: के हो यार सम्राट? यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
4: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
5: भिडियो अन गर न यार।
4: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
5: ल कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
6: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ।
2: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-02-28-40 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
7: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई। टेकमाइन्डलाई
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
8: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
8: 24 घन्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
8: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
8: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
8: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
8: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
8: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
8: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853-518-953।

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagarh Phone 056-496-374 98510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
4: मारी फ्लेक्स एन्ड कम्प्युटर।
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
4: मारी फ्लेक्स एन्ड कम्प्युटर।
3: वेबसाइट डिजाइनिंग र होस्टिंग सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: मारी फ्लेक्स एन्ड कम्प्युटर।
3: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिंग, टाइपिंग र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: मारी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
5: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चित्त बुझाउनु त होला नि।
7: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिड जाऊ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जापानी राजदूत मायोदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष डाक्टर तानाका अकी हिकोको उपस्थितिमा सुरुङ मार्ग उद्घाटन गर्नुभएको हो। आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरुङ मार्ग तत्काल सबै सवारी साधनका लागि भने खुल्ला गरिने छैन। सुरुमा एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी तथा अन्य अत्यावश्यक सेवाका सवारी साधनलाई मात्रै सञ्चालन गर्न दिइनेछ। करिब 3 महिनासम्म परीक्षण काल अर्थात् ट्रायल ओपनिङ पिरियड सञ्चालन गरी सुरक्षा र ट्राफिक व्यवस्थापनको मूल्याङ्कनपछि अन्य सवारी साधनलाई चरणबद्ध रूपमा प्रवेश दिइनेछ। सुरुङ मार्गको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। मुख्य सुरुङको ब्रेक थ्रू भने अर्का प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए। अहिले बालेन शाह प्रधानमन्त्री भएका बेला सुरुङ मार्ग औपचारिक उद्घाटन गरिएको छ। काठमाडौँको माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस आसपास क्षेत्रको पूर्वाधार निर्माणको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रको अतिक्रमण र प्राकृतिक जल शोषक क्षेत्रको विनाश रहेको पाइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिकार्य शाखा प्रमुख उपसचिव रामबहादुर केसीको संयोजकत्वको समितिले बुझाएको प्रतिवेदन अनुसार माइतीघर मण्डला क्षेत्रको ढल निकास प्रणालीमा इन्जिनियरिङ त्रुटि देखिएको छ। माइतीघर क्षेत्रमा भित्रिने ढलको माथिल्लो भागमा 90 सेन्टिमिटरको ढल छ। यो ढल प्रणाली तल्लो भागमा पुगेपछि 60 सेन्टिमिटरमा साँगुरिएको छ। यसरी माथिल्लो भागबाट आउने पानीको चापलाई तल्लो भागको साधुरो ढलले धान्न नसक्दा समस्या भई पानी सडकमा बाहिरिने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। यसबाहेक टुकुजा खोलाको सतह बढेका बेला ढलको पानी खोलामा जानुको साटो उल्टे बस्ती र सडकतिर फर्कने समस्याले गर्दा पनि माइतीघर जलमग्न हुने गरेको देखिएको छ। प्रतिवेदनले भौतिक पूर्वाधार बाहेक वातावरणीय र शहरी विकास तथा व्यवस्थापनका कारण डुबानको प्रमुख कडीका रूपमा आउने आएको छ। माइतीघर डुबानमा अर्को कारण अतिक्रमण पनि उस्तै जिम्मेवार देखिएको प्रतिवेदनमा उल्लेख छ। अनुगमनका क्रममा कतिपय ठाउँमा ढलमाथि नै व्यक्तिगत र सरकारी भवनका संरचना निर्माण भएका कारण नियमित सरसफाईमा अवरोध पुगेको पाइएको छ। दीर्घकालीन समाधानका रूपमा माइतीघर वा पुरानो स्वास्थ्य मन्त्रालय परिसरको सार्वजनिक जग्गाभित्र जमिन मुनि ठूलो क्षमताको पानी भण्डारण ट्याङ्की बनाउन प्रतिवेदनले सुझाव दिएको छ। संसदीय समितिमा निजी मेडिकल कलेजहरू गैर नाफामूलक हुनुपर्ने ऐन कार्यान्वयनबारे छलफल हुँदैछ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज दिउँसो 2 बजे बस्दैछ। सिंहदरबार स्थित समितिको सभा कक्षमा बस्ने बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन 2075 कार्यान्वयनको अवस्थाबारे छलफल गर्ने कार्यसूची छ। छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री, मन्त्रालयका सचिव, शिक्षा तथा खेलकुद मन्त्री र मन्त्रालयका कर्मचारीका साथै चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई पनि बोलाइएको छ। चिकित्सा सम्बन्धी शिक्षण संस्था क्रमशः गैर नाफामूलक र सेवामूलक संस्थाका रूपमा रहनेछन् भन्ने स्पष्ट र बाध्यकारी कानूनी व्यवस्था छ। यस्तो व्यवस्था कार्यान्वयनको विषय उठाएर डाक्टर तोसीमा कार्कीले समितिमा निवेदन नै दिएकी छन्। उनले संसदीय समितिमा यस सम्बन्धमा पत्र नै दिएकी छन् भने राष्ट्रिय चिकित्सा शिक्षा प्रणालीलाई सुधार्ने उद्देश्यले संघीय संसदले राष्ट्रिय चिकित्सा शिक्षा ऐन 2075 सालमा बनाएको हो। यो ऐन बनेर लागू भएको 7 वर्ष बितिसक्दा पनि यसको कार्यान्वयनको विषयमा सरकारको नगएको भनेर प्रश्न उठिरहेका बेला संसदीय समितिले छलफल गर्न लागेको हो। राष्ट्रिय चिकित्सा शिक्षा ऐन र यसका लागि ऐन लागू भएको 10 वर्षभित्र सबै निजी मेडिकल कलेजले आफ्नो कानूनी संरचना परिवर्तन गरिसक्नुपर्ने व्यवस्था रहेको छ। यही विषयलाई लिएर शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले छलफल गर्न लागेको सरकारले ऐन कार्यान्वयनमा देखाउँदै आएको उदासीनताप्रति प्रश्न उठाउँदै शिक्षा र स्वास्थ्य मन्त्रीलाई तत्काल समितिमा बोलाएर स्पष्ट कार्ययोजना सार्वजनिक गर्न पनि सांसदहरूले माग गरेका थिए। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो

अब बाँकी खबर. सुनसरीको देवानगंज गाउँपालिका नम्बर 3 को कप्तानगंजमा हिन्दू र मुस्लिम समुदायको बीचमा झडप भएपछि गृहमन्त्री सुदन गुरुङले घटनाबारे सुरक्षा प्रमुखहरूसँग छलफल थाल्नु भएको छ. सिंहदरबारमा गृहमन्त्री गुरुङले गृह सचिव राजकुमार श्रेष्ठ, आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका प्रमुख नारायण दत्त पौडेलसँग छलफल गर्नु भएको हो. गृह मन्त्रालयका एकजना उच्च अधिकृतका अनुसार घटनाबारे गृहमन्त्रीले सुरक्षा प्रमुखसँग ब्रिफिङ समेत लिनु भएको छ. गैराती दुई समुदाय बीचको झडपमा एकजनाको मृत्यु भएको छ भने सुरक्षाकर्मीको गोली लागेर कप्तानगंज बस्दै आएका ओमप्रकाश मेहताको मृत्यु भएको हो. हिन्दू समुदायले मन्दिरमा ठूलो स्वरमा डीजे बजाएको र त्यसअघि सो क्षेत्रको बिजुलीको पोलमा राखिएको मुस्लिम समुदायको झण्डा हटाएर हिन्दूको झण्डा राखेको विषयमा विवाद चर्किएको सुरक्षा अधिकारीहरूले बताएका छन्. झडप शुरू भएपछि प्रहरीले 3 राउन्ड र सशस्त्रले 7 राउन्ड हवाई फायर गरेको सुरक्षाकर्मीहरूले दावी गरेका छन्. झडपमा प्रहरीका इन्स्पेक्टर राकेश राई सहित 10 जना प्रहरी र 5 जना सशस्त्रका सुरक्षाकर्मी र 9 जना स्थानीय घाइते भएका छन्. सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव अधिकारीले घटनास्थलमा सशस्त्रले 20 राउन्ड फायर गरेको समेत बताएका छन्. साउन महिनाको दोस्रो सोमबार भक्तपुर जिल्लाको सिपाडोल स्थित डोलेश्वर महादेव मन्दिरमा दर्शन तथा पूजा आराधनाका लागि व्रतालु र श्रद्धालुको उल्लेखनीय भीड़ लागेको छ. भगवान शिवको प्रिय महिना मानिने साउन र सोमबार शिवजीको विशेष दिन भएकाले बिहानैदेखि भक्तजनहरू जल, दूध, बेलपत्र तथा अन्य पूजा सामग्री चढाएर पूजा आराधनामा सहभागी भएका छन्. हिन्दू धर्मावलम्बीहरूले यस दिन व्रत बसेर आशुतोष भगवान शिवको आराधना गर्ने परम्परा रहिआएको छ. नेपालमा सौरमास अनुसारका सोमबारमा साउने व्रत बस्ने चलन रहेको भक्तपुरको सिपाडोलमा अवस्थित डोलेश्वर महादेव मन्दिर प्रसिद्ध हिन्दू तीर्थस्थलका रूपमा परिचित छ. धार्मिक मान्यता अनुसार यस मन्दिरलाई भारतको प्रसिद्ध केदारनाथ मन्दिरको शिरभाग मानिन्छ, जसका कारण साउन महिनामा यहाँ देशभरबाट हजारौं श्रद्धालु दर्शनका लागि पुग्ने गर्छन्. हस्त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै. मध्याह बाह्र बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ. नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला. नमस्कार.

0: नौकरलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98-510-61-356
0: Barista, Bakery, Cook, Sushi, Bartender, Housekeeping, Reception, Pizza Maker, Cook Helper, Waiter, Waitress, लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जॉब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा। के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98-042-21-343 र 98-184-29-230।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
2: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98-550-63-938 र 98-550-65-42।

0: त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 89 98 0 74 46 142 86 र 98 4 91 95 225।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन
1: जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
2: एक आलु काबा हजुरको बिदा सकिन थालिसक्यो तर घरघोट बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
3: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
4: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तार पुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651 54998।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनसरी घटना छानबिनका लागि 5 सदस्यीय समिति गठन, समितिलाई एक हप्ताभित्र प्रतिवेदन बुझाउने समय सीमा। नागडुङ्गा सुरुङ मार्गको उद्घाटन, सुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति। सरकारी टोली र डाक्टर गोविन्द केसी पक्षबीच आज निर्णायक वार्ता, प्राविधिक विषयमा सहमति गर्ने प्रयास। कङ्गोमा इबोला संक्रमितको संख्या 3,000 नाग्यो, 10 दिनमै मात्रै 1,000 नयाँ संक्रमित थपिए। र विश्वकप लिग 2 को तेस्रो खेलमा नेपालले आज फेरि नामिबियाको सामना गर्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारले सुनसरीमा भएको घटनाको छानबिन गर्न सहसचिव भूपेन्द्र थापाको समेत जगत्तमा 5 सदस्यीय समिति गठन गरेको छ। गृह मन्त्रालयले गठन गरेको समितिलाई एक हप्ताभित्र प्रतिवेदन बुझाउन समय दिएको छ। सुनसरी घटनाका विषयमा छलफल गर्न आज बेलुकी 5 बजे केन्द्रीय सुरक्षा समितिको बैठक समेत बोलाइएको छ। समितिलाई प्रतिवेदन बुझाउन एक हप्ताभित्र म्याद दिएको छ। सुनसरी घटनाबारे सुरक्षा समितिको बैठकमा समेत गम्भीर छलफल हुने भनिएको छ। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा 2 समूह बीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एकजनाको ज्यान गएपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ। सडक पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नागडुङ्गा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सा लगायतको उपस्थितिमा सुमरुङ मार्गको आज औपचारिक उद्घाटन गरिएको हो। काठमाडौँलाई धादिङ हुँदै पश्चिम नेपालसँग जोड्ने यो सुरुङ मार्ग देशकै पहिलो व्यवस्थित सडक यातायात सुरुङ मार्ग हो। यसले काठमाडौँ प्रवेश तथा बाहिरिने यात्रालाई सहज, सुरक्षित र छिटो बनाउने अपेक्षा गरिएको छ। अब केही दिन सुरुङ मार्ग परीक्षण अवधिमा सञ्चालन हुनेछ। यस अवधिमा एम्बुलेन्स, सुरक्षा निकायका गाडी तथा अन्य अत्यावश्यक सेवाका गाडीलाई मात्र सुरुङ प्रयोग गर्न दिइनेछ। सुरक्षा प्रणाली, ट्राफिक व्यवस्थापन तथा सञ्चालन प्रक्रियाको परीक्षण पुरा भएपछि क्रमशः सबै योग्य गाडीहरूका लागि सुरुङ मार्ग खुला गरिने सडक विभागले जनाएको छ। परीक्षण अवधिभर सुरुङ प्रयोग गर्ने गाडीहरूबाट कुनै पनि शुल्क नलिइने समेत विभागले जनाएको छ। आयोजनाका परामर्शदाता संस्था निपन कोइकाका इन्जिनियर रमेश प्रसाद कोइरालाका अनुसार सुरुङ मार्गलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षित बनाइएको छ। पैदल यात्री, मोटरसाइकल, स्कुटर, 3 पाङ्ग्रे गाडी, पेट्रोल, डिजल, ग्यास लगायत प्रज्वलनशील पदार्थ बोकेका गाडी, विस्फोटक पदार्थ बोकेका गाडी भने प्रवेश गर्न पाउने छैनन्। परीक्षण अवधि समाप्त भएपछि सुरुङ मार्ग प्रयोग गर्ने गाडीहरूको शुल्क समेत निर्धारण गरिएको छ। दक्षिण कोरियामा काम गर्न जानेहरूका लागि आजदेखि भाषा परीक्षाको आवेदन खुला भएको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाका अनुसार आउँदो साउन 17 गतेसम्म अनलाइन आवेदन दिन सकिनेछ। कोरिया र नेपाल सरकारबीच भएको सम्झौता अनुरूप कोरियामा कामदारका रूपमा जाने नेपाली छनौट गर्न कोरियन भाषा परीक्षा इपिएस टपिक सञ्चालन हुँदै आएको छ। सूचना अनुसार इच्छुक नेपालीले eoers.eps.epsnepal.gov.np गएर आवेदन दिनुपर्नेछ। वेबसाइटमा आवेदन दिने प्रक्रिया सम्बन्धी डेमो समेत भिडियो पेजमै राखिएको इपिएस शाखाले जनाएको छ। आवेदन दिँदा तोकिएको मापदण्ड अनुसारको फोटो, इमेल ठेगाना र मोबाइल नम्बर अनिवार्य रूपमा भर्नुपर्नेछ। भाषा परीक्षाका लागि $28 लाग्ने पनि भनिएको छ। अर्सनरत डाक्टर गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच धनगढीमा निर्णायक वार्ता चलिरहेको छ। हिजो लामो छलफलपछि धेरै विषयमा सहमति नजिक पुगे पनि केही प्राविधिक विषय भने टुङ्ग्याउन बाँकी रहेकाले आज फेरि वार्ता हुन लागेको हो। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीको व्यवस्थापन र निजी मेडिकल कलेजमा सिट वृद्धि सम्बन्धी विषयमा थप कानुनी तथा प्राविधिक विषयमा आवश्यक परेपछि आज फेरि निर्णायक वार्ता गर्ने सहमति भएको थियो। आजको छलफलबाट यी विषयमा सहमति जुट्ने अपेक्षा गरिएको छ। वार्ताको सबैभन्दा पेचिलो विषय शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको व्यवस्थापन बनेको छ। डाक्टर केसीले विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा भएका विवादास्पद नियुक्ति तत्काल खारेज गर्न, निजी मेडिकल कलेजमा मापदण्ड बिनै सिट वृद्धि गर्ने निर्णय फिर्ता लिन, राष्ट्रिय चिकित्सा शिक्षा 2075 अनुसार चिकित्सा शिक्षालाई पूर्ण गैर नाफामूलक बनाउन, विगतका सरकारसँग भएका सहमति कार्यान्वयन गर्न तथा सुदूरपश्चिमका नागरिकका आधारभूत सेवा विस्तार लगायतका माग अघि सार्दै गएको बिहारदेखि धनगढीमा अनसन सुरु गर्नुभएको हो।
आज देशका विभिन्न 23 जिल्लामा बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार मकवानपुर, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौँ, भक्तपुर, ललितपुर, लमजुङ, कास्की, तनहुँ, बागलुङ, म्याग्दी पर्वत, नवलपरासी पूर्व र पश्चिम, बर्दिया, दार्चुला, बझाङ, बैतडी, डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीहरूमा बाढीको जोखिम छ। महाशाखाको बुलेटिन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूसँगै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ। महाशाखाले बाढीको जोखिम भएका जिल्ला आसपास भएर बहने खोला तथा नदीहरूमा पानीको बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

0: BCA, BE Computer, र BE Civil कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरुन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
0: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिजेल हामीले सुनसरी घटना छानबिनका लागि 5 सदस्यीय समिति गठन, नागढुङ्गा सुरुङ मार्गको उद्घाटन लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुनचाँदीको भाव आज सामान्य बढेको छ। सुनको भाव आज 1400 रुपियाँले बढेर तोलाको 288,500 रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ। हिजो सुन तोलाको 287,100 रुपियाँ थियो। त्यस्तै आज चाँदी पनि 35 रुपियाँले बढेको छ। आज चाँदीको भाव तोलामा 4,445 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदी तोलाको 4,410 रुपियाँ थियो। अब विदेशको खबर। कङ्गोमा फैलिएको इबोलाको 17 प्रकोप तीव्र बन्दै गएको छ। अधिकारीहरूका अनुसार संक्रमितको संख्या 3,000 नआएको छ भने ज्यान गुमाउनेको संख्या 1,354 पुगेको छ। पछिल्लो 10 दिनमै थप 1,000 नयाँ संक्रमित फेला परेका त्यहाँको स्वास्थ्य निकायले जनाएको छ। गत मे 15 घोषणा गरिएको यो प्रकोप इबोला भाइरसको बुन्डी बुग्यो स्ट्रेनका कारण फैलिएको खबरमा उल्लेख छ। बुन्डी बुग्यो स्ट्रेनका लागि अहिलेसम्म स्वीकृत खोप वा प्रभावकारी उपचार समेत उपलब्ध नरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। जुलाई 15 संक्रमितको संख्या 2,000 पुगेको थियो भने अहिले 5 प्रान्तमा फैलिएको प्रकोपबाट कुल 3,075 जनामा संक्रमण पुष्टि भएको बताइएको छ। अब खेल खबर। आइसिसी विश्वकप क्रिकेट लिग 2 नेपालले आज तेस्रो खेल नामिबियासँग खेल्दैछ। यो खेल नेदरल्यान्ड्समा नेपालले समयअनुसार 3:15 सुरु हुनेछ। नेपाल र नामिबिया बीचको यो खेल दुवै टोलीका लागि महत्त्वपूर्ण छ। यसअघि नामिबियाले नेपाललाई 8 विकेटले र नेदरल्यान्ड्सले नेपाललाई 6 विकेटले हराइसकेका छन्। नामिबियाले पनि आफ्नो पछिल्लो खेलमा नेदरल्यान्ड्ससँग 58 रनको हार बेहोरेको थियो। दुवै टोली आजको खेलबाट पुनरागमन गर्ने प्रयासमा छन्। नेपालले 4 खेल पर्सि फेरि नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ। कप्तान रोहित कुमार पौडेलको नेतृत्वमा 15 सदस्यीय नेपाली टोली नेदरल्यान्ड्समा छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको 12:00 नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुनसरी घटना छानबिनका लागि 5 सदस्यीय समिति गठन, 1 हप्ताभित्र प्रतिवेदन बुझाउने समय सीमा, नागढुङ्गा सुरुङ मार्गको उद्घाटन, सुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति, सरकारी टोली र डाक्टर गोविन्द केसी बीच आज निर्णायक वार्ता, प्राविधिक विषयमा सहमति गर्ने प्रयास, कङ्गोमा इबोला संक्रमितको संख्या 3,000 नाग्यो, 10 दिनमा मात्रै 1,000 नयाँ संक्रमित थपिए, र विश्वकप लिग 2 तेस्रो खेलमा नेपालले आज फेरि नामिबियाको सामना गर्दै। 12:00 नेपाल खबर सकियो। 3:00 नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 09 98 0974 46 142 र 98 491 95 225।

0: थाली सक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
1: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
2: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 5584, 98651 5494।

0: सो लभली मलाई त अहिलै डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईको उत्कृष्ट तपाईको विचारलाई तपाईको घर उत्कृष्ट तपाईको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453872852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरौँ
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656 10 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइनलाई

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। सुनसरीमा धार्मिक सद्भाव पड्किएको घटनाबारे छलफल गर्न गृहमन्त्री सुदन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाउनु भएको छ। आज बिहान मन्त्रालयका सचिव आईजीपी र सशस्त्र प्रहरी बलका प्रमुखसँग छलफल गरेपछि मन्त्री गुरुङले साँझ केन्द्रीय सुरक्षा समिति बैठक बोलाउनु भएको हो। आइतबार राति भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर कप्तानगंज बस्दै आएका ओमप्रकाश मेहताको मृत्यु भएको छ। आजको बैठकमा भविष्यमा यस्ता घटना हुन नदिन दीर्घकालीन समाधानका उपाय खोज्नेबारे छलफल हुने गृह मन्त्रालयका सूचना अधिकारी उपसचिव रमा आचार्य सुवेदीले जानकारी दिनुभयो। गृह मन्त्रालयले घटना छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ। उपसचिव सुवेदीका अनुसार छानबिन समिति 5 सदस्यीय हुनेछ। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग औपचारिक रूपमा उद्घाटन भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको जापानी राजदूत माएरा तोरू र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष डाक्टर तानाका अकिहितोको उपस्थितिमा सुरुङ मार्ग उद्घाटन भएको हो। आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरुङ मार्ग तत्काल सबै सवारी साधनका लागि खुला गरिने छैन। सुरुमा एम्बुलेन्स दमकल सुरक्षा निकायका सवारी तथा अन्य अत्यावश्यक सेवाका सवारी साधनलाई मात्रै सञ्चालन गर्न दिइनेछ। त्रिभुवन विश्वविद्यालयले आचार संहिता उल्लङ्घन गरी परीक्षा रद्द गर्ने चेतावनी दिएको छ। व्यवस्थापन संकायका 17,000 विद्यार्थीले परीक्षा दिइरहेको बताउँदै रजिस्ट्रार प्राध्यापक डाक्टर महानन्द चालिसेले कसैले गलत काम गरे तत्काल प्रहरीलाई बुझाउन आग्रह गर्नुभयो। परीक्षा प्रारम्भ भएको एक घण्टाभित्र परीक्षा भवनबाट बाहिर निस्कन नपाइने उहाँको भनाइ छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौँ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत नराख्न माग गरेको छ। गृह मन्त्रालय अन्तर्गत राख्न भन्दै नेकपाका सांसदले सम्बन्धित विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय मातहत ल्याइएको गुप्तचरलाई कानूनमा समेट्न सरकारले नेपाल विशेष सेवा ऐन 2042 संशोधन गर्ने गरी विधेयक ल्याएको छ। यसअघि पछिल्लो पटक नेपाल सरकार कार्य विभाजन नियमावली 2083 मार्फत गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मार्फत ल्याइएको थियो। कार्य विभाजन नियमावली मार्फत गरिएको संशोधनलाई कानूनी मान्यता दिन ल्याइएको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्दै नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल र सांसद गणेश बहादुर विश्वकर्माले गुप्तचरलाई गृह मन्त्रालय अन्तर्गत राख्न भन्नुभएको हो। र सरकारले नयाँ बजेट मार्फत राजस्व अनुसन्धान विभाग खारेज गर्ने निर्णय गरेपछि त्यस विरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। चार्टर्ड एकाउन्टेन्ट पेशराज लुइटेलले सरकारको यो कदमले वित्तीय अनुशासन बिगार्ने र राज्यलाई क्षति पुग्ने भन्दै मुद्दा दायर गर्नुभएको हो। विभाग खारेज हुँदा राजस्व चुहावट र विदेशी मुद्रा अपचलन रोक्न कठिन हुने र नेपाल अन्तर्राष्ट्रिय रूपमा जोखिमयुक्त सूचीमा पर्न सक्ने रिटमा उल्लेख गरिएको छ। साथै बजेट मार्फत सीमित व्यापारीलाई अस्वाभाविक कर छुट दिएको र संसदको अधिकार मिचेको दावी गर्दै प्रावधान रोक्न अन्तरिम आदेशको माग भएको छ। हवस्त, नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
0: कहाँ गएर के सिप सिकौ भन त अब
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narengard Phone 056-490-374-98510-61-356
0: बारिस्टा बेकरी कुक सुशी बारटेंडर हाउसकीपिंग रिसेप्शन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 98042-21343 र 98184-29230
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
4: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
3: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी
2: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
0: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क

पक्राउ परेको झन्डै 11 महिना बितिसक्दा अबको पेशीमा फैसला हुने बताएको छ र उहाँको परिवार साथीहरू र शुभचिन्तक खुसीको खबर पाउने आशमा छन्।

0: त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै। म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 09 98 0 74 46 142 88 र 98 4 91 95 225।

0: घिउकुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौं जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ ब्लक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651 54998।

0: ग्ल्यान्ड्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ। यदि पीडित हुनुहुन्छ भने अब माडीमै पाइल्स फिस्टुलाको उपचार, हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
1: बिना अपरेशन पाइल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार, हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
0: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पाइल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
1: सम्पर्क 98-4-57-31-34 र 97-4-43-43-915।
0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
2: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
1: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
1: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853, 518-953।

0: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narengard Phone 056-490-374-98510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
1: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर।
0: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ LLC कम्पनीमा अफिस बोय 150 जना, स्यालेरी 100, ORM प्लस खाना बस्न फ्री, हाउसकिपिङ क्लिनर 150 जना, स्यालेरी 90, ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। कम्पनीबाट उपलब्ध गरिने सेवाहरू: कर्मचारीको छोराको विवाहमा 100 ORM, कर्मचारीको छोरीको विवाहमा 150 ORM, बाल बच्चा छात्रवृत्ति, कर्मचारीको बच्चाले कक्षा 10-12 वा डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ORM, उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र, करियर वृद्धि र पदोन्नति गर्ने अवसर, प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता, दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
3: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
0: 056-49-0034,
3: माडी सम्पर्क 98-426-43-211, 98-142-076-04 र 98-550-58-369।
4: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्ट को लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
6: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
7: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पो चित्त उजाउन त होला नि।
8: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97-45-23-91-63।

0: साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-6553 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 3 o'clock. अहिले 3 बजेको छ।
4: आदि दुई पक्षीय बीचको झडप नियन्त्रणका क्रममा गोली चल्दा एकजनाको ज्यान जानुका साथै 9 जना गोली लागेर घाइते भएका थिए। यो घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले देवाञ्जगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ। तर कर्फ्यू उल्लङ्घन गर्दै आज दिउँसोदेखि प्रदर्शन सुरु भइरहेको छ। प्रदर्शनकारीहरूले आगजनी र तोडफोड सुरु गरेपछि अवस्था नियन्त्रण बाहिर पुगेको भन्दै नेपाली सेना परिचालन गरिएको हो। यसैबीच सुनसरीको पछिल्लो सुरक्षा अवस्था र घटनापछिको परिस्थितिको समीक्षा तथा आवश्यक सुरक्षा अवस्थाबारे छलफल गर्न आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने भएको छ। बेलुका 5 बजेका लागि बैठक डाकेको गृह मन्त्रालयका सूचना अधिकारी रमा आचार्य सुवेदीले जानकारी दिनुभयो। यस्तै आजै गृह मन्त्रालयले सुनसरीमा भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा 5 सदस्यीय समिति गठन गरेको छ। समितिलाई दुई पक्षीय बीचको झडपबारे छानबिन गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन समाधानको उपायसहित सुझाव पेश गर्न 1 हप्ताको समय दिएको छ। नागढुङ्गा सुरुङ मार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 2076 साल कार्तिक 4 गते शिलान्यास गरेपछि सुरुङ निर्माण थालिएको थियो। आज औपचारिक उद्घाटन गरी गाडी सञ्चालन गर्न थालिएको हो। सुरुङ मार्ग सञ्चालनमा आएसँगै नेपाल औपचारिक रूपमा आधुनिक सडक सुरुङ मार्गको युगमा प्रवेश गरेको छ। काठमाडौँको नागढुङ्गादेखि धादिङको सिस्ने खोला जोड्ने यो सुरुङ मार्ग 2688 मिटर लामो रहेको छ। यसका साथै 2557 मिटर लामो आकस्मिक उद्धार सुरुङ अप्रोच मार्ग र फ्लाइओभर सहितका थप संरचनाहरू पनि तयार पारिएका छन्। दात्री संस्था जाइकाको 17 अर्ब 15 करोड सहुलियत ऋण र नेपाल सरकारको 5 अर्ब 67 करोड गरी झण्डै 24 अर्ब रुपियाँको लागतमा यो परियोजना सम्पन्न भएको हो। सुरुवाती चरणमा एम्बुलेन्स दमकल र सुरक्षा निकायका आकस्मिक गाडी सञ्चालन गर्ने र अवस्था हेरेर अरू गाडीलाई क्रमशः अनुमति दिइने आयोजनाले जनाएको छ। सुरुङ मार्ग प्रयोग गरे बापत सरकारले गाडीको क्षमता अनुसार वर्ग छुट्याएर प्रवेश र प्रस्थान शुल्क निर्धारण गरिसकेको छ। दुई पाङ्रे गाडी भने सुरुङ मार्गमा प्रयोग गर्न पाउने छैनन्। सुरुङ मार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा नौबिसे सडक खण्डमा हुने घन्टौँको ट्राफिक जाम घुमाउरोबाट र उकालो हट्नेछ। यसबाट ठुला गाडीको 35 मिनट र साना गाडीको 20 मिनट समय बचत हुनका साथै ठुलो परिमाणमा इन्धनको समेत बचत हुने अपेक्षा छ। मुस्ताङको प्राचीन गुफा र 400 वर्ष अघिको चुरिया माई सुरुङको इतिहास बोकेको नेपालमा पछिल्लो समय जलविद्युत खानेपानी र सडक तर्फ गरी 537 किलोमिटर भन्दा बढी सुरुङ निर्माण भइसकेको छ। नागढुङ्गा सुरुङ मार्गको सफल सञ्चालनले देशको समृद्धि र पूर्वाधार विकासमा नयाँ आशा र उत्साह जगाएको छ। नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्ताहरूलाई आवश्यकताभन्दा बढी जगेडा नगर्न आग्रह गरेको छ। उपभोक्ता सङ्घका अनुसार उद्योग सङ्घका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिन्डर एकैपटक भर्न ल्याएकाले अस्थायी अभाव देखिएको छ। नेपाल एलपी उद्योग ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्रा घटेको छैन। अध्यक्ष चन्दका अनुसार उपभोक्ताहरूले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको हो। एलपी ग्यास उद्योग सङ्घका सदस्य विमल कालाखेती आफूहरूले छिट्टै पुरा भरिएको सिलिन्डर दिन सुझाएको भए पनि ढिला हुँदा त्यसको प्रभाव अहिले आएको बताउनुहुन्छ। सामान्य अवस्थामा जति आवश्यक पर्थ्यो त्यति ग्यास आइरहेकाले समस्या नहुने उहाँको भनाइ छ। अहिले बजारमा 1 करोड र 50 लाख थान सिलिन्डर छन्। जसमध्ये 50 लाख सिलिन्डर ग्यास डिपोसँग छन्। सरकारले गएको फागुन 28 देखि आधा सिलिन्डर ग्यास वितरण सुरु गरेको थियो। अहिले नेपालमा 59 वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन्। सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय विरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। गएको असार 30 गते बसेको मन्त्री परिषदको बैठकले सांसदहरूलाई निजी स्वकीय सचिव राख्न दिन निर्णय गरेको थियो। त्यो निर्णय बदरको माग गर्दै अधिवक्ता डाक्टर प्रेम राज सिलवालले दर्ता गराउनु भएको रिटमाथिको सुनवाईमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। शुक्रबार दर्ता भएको रिटमा आज न्यायाधीश विनोद शर्माको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका नाममा कारण देखाउ आदेश भने जारी गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
0: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए बिसिए बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
0: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।

0: यसको कारोबार गर्ने सहकारी संस्थाले प्रोत्साहन स्वरूपको रकम प्राप्त गर्न सक्ने मापदण्ड छ। हरेक आर्थिक वर्षमा कम्तीमा 30 दिन सहकारीमा दुध बिक्री गर्ने किसानले प्रोत्साहन सहयोग प्राप्त गर्नेछन्। एउटा सहकारीलाई बढीमा 17,50,000 प्रोत्साहन सहयोग गर्ने गरेको वरिष्ठ पशु विकास अधिकृत डाक्टर शर्माले जानकारी दिनुभयो। किसानलाई प्रति लिटर दुधमा 5 रुपियाँका दरले प्रोत्साहन सहयोग दिने गरेको छ। सहकारीले प्राप्त गरेको प्रोत्साहन रकममा 4% कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि र बाँकी 96% किसानलाई वितरण गरिएको छ। अब विदेशको खबर। अमेरिकाले इरानमा आक्रमण रोकेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ अत्यधिक घटेको छ। पुनः वार्ता अघि बढ्ने र हर्मुज जलमार्ग पुनः खुल्ने आशासँगै तेलको भाउ घटेको हो। ब्रेन्ट क्रुड तेलको मूल्य 5%भन्दा धेरैले घटेर प्रति ब्यारल $91 आसपासमा झरेको छ। तेलको मूल्य घटेसँगै मूल्य वृद्धि र ब्याज दर थप बढ्ने चिन्ता केही कम भएको समाचार संस्था एएफपीले जनाएको छ। यसले धेरैजसो एसियाली सेयर बजारमा सकारात्मक प्रभाव पारेको छ। इरानमा 13 दिनसम्म आक्रमण गरेपछि अमेरिकाले सैनिक कारबाही रोकेको हो। इरानले पनि देशमाथि गरिरहेका प्रतिशोधात्मक आक्रमण रोक्ने घोषणा गरेको छ। घटनाक्रमले खाडी क्षेत्रमा पानी जहाजको आवत जावत तथा तेल उद्योगलाई केही राहत दिएको छ। इरानले हर्मुज जलमार्गको ओमानी जलक्षेत्र हुँदै जाने पानी जहाजमाथि आक्रमण गरेपछि तनाव चर्किएको थियो। त्यसपछि युद्ध विराम भङ्ग हुँदै यसै महिना अमेरिका र इरान बीच पुनः सैन्य गतिविधि सुरु भएको थियो। तनाव चर्किएसँगै कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको थियो। गएको हप्ता कच्चा तेलको मूल्य मे महिना यताकै पहिलो पटक प्रति ब्यारेल $100 माथि पुगेको थियो। यसैबीच चीनको पहलमा पाकिस्तानले अमेरिका इरान बीच शान्ति वार्ता पुनः सुरु गराउने प्रयास गरिरहेको एउटा प्रतिवेदनले उल्लेख गरेको छ। अब खेल खबर। पाकिस्तानमा चलिरहेको काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल लिग चरणका 5 खेलमा पराजित भएको छ। आज भएको उज्बेकिस्तानसँगको खेलमा नेपाल 3-0 सोझो सेटमा पराजित भयो। उज्बेकिस्तानले पहिलो सेट 26-24, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-22 जित्यो। नेपाल पहिलो खेलमा कास्किस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलङ्कासँग 3-2, तेस्रो खेलमा पाकिस्तानसँग 3-0 र चौथो खेलमा बङ्गलादेशसँग 3-2 सेटमा पराजित भएको थियो। यो सँगै नेपाल प्रतियोगितामा 3 अङ्कसहित तालिकाको पुछारमा छवटा टोली सहभागी प्रतियोगिताका शीर्ष 4 टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। अब लिग चरणका 2 खेलपछि सेमिफाइनल समीकरण पूरा हुनेछ। काभा पुरुष भलिबल च्याम्पियनसिपको फाइनल खेल पर्सि बुधबार 13 गते हुनेछ। चार बन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरीमा कर्फ्यू तोडेर प्रदर्शन भएपछि सेना परिचालन परिस्थितिको समीक्षा गर्न आज बेलुका 5 बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने। नागढुङ्गा सुरुङ मार्ग आजदेखि सञ्चालनमा, सडक यातायातमा नयाँ युगको सुरुवात। आवश्यकताभन्दा बढी ग्यास जगेडा नगर्न नेपाल एलपी ग्यास उद्योग सङ्घको आग्रह। नियमित आपूर्ति भइरहेकाले समस्या नहुने भनाई। अमेरिकाले इरानमा आक्रमण रोकेसँगै कच्चा तेलको भाउ 5% धेरैले घट्यो। युद्ध विराम र हर्मुज जलमार्ग पुनः सञ्चालन बारे वार्ता अघि बढ्ने आशा। र काभा भलिबल च्याम्पियनसिपमा नेपाल लिग चरणका 5 खेलमा पराजित।
1: सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू ₹2 करोडसम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: साली नदीको शिर,
1: मणिचूडको काख,
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
4: भीडभाडबाट टाढा,
1: सहरबाट नजिकै।
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
2: विस्तृत जानकारीका लागि फोन नम्बर 9861-4956 र 9841-5481 वेबसाइट झुले.com.nt।
5: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा।

0: यस्तै चाहन्छु, मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
1: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
2: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
3: Come once, you will certainly be benefited.
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। आज साउनको दोस्रो सोमबार बिहानदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा दर्शनार्थीहरूको लड्को लागेको छ। आज बिहान 3 बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएका पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मीना कुमारी श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार बेलुका 8 बजेसम्म चारवटै ढोका खुल्ला रहनेछन्। साउने झरीको पनि वास्ता नगरी भक्तजनहरू बिहानदेखि मन्दिरमा दर्शनका लागि पुगेका थिए। पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तहरूको सहज सुरक्षित व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको प्रबन्ध मिलाएको श्रेष्ठले बताउनु भयो। मन्दिर छिर्न चारवटा लामको व्यवस्था गरिएको छ। बिहानदेखि भक्तजन आए पनि लामो लाइन भने नभएको कोषले जनाएको छ। पशुपति क्षेत्रमा दर्शनार्थीका लागि प्राथमिक उपचार लगायत अत्यावश्यक सबै व्यवस्था गरिएको छ। पशुपतिनाथसँगै काठमाडौँ उपत्यका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, बसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मखन महादेव लगायत ठुला साना सबै शिव मन्दिरमा पनि भक्तजनको बिहानैदेखि भिड लागेको छ। यस्तै देशभरको शिवालय पनि भक्तजनहरू पूजा आराधना एवं दर्शनका लागि पुगेका छन्। काठमाडौँको चन्द्रगिरी नगरपालिका वडा नम्बर 15-3 थाना चोक सडकमा बिहान स्कुटर र मिनी ट्रक ठोकिँदा दुईजनाको ज्यान गएको छ। दुर्घटनामा स्कुटर चालक चन्द्रगिरी 12 बस्ने 40 वर्षका दीपक नेपाल र स्कुटरमा सवार चन्द्रगिरी 14 बस्ने 56 वर्षकी सुभद्रा कुमारी नेपालको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको ललितपुरको ग्वारकोमा रहेको BNB अस्पतालमा उपचार क्रममा ज्यान गएको हो। सहकारी पीडितले बचत फिर्ताको माग गर्दै काठमाडौँमा प्रदर्शन गरेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले भेदभाव गर्न नहुने, बचत फिर्ताको बलियो आधार बनाउनु पर्ने र बचत फिर्ता गर्नुपर्ने माग गरेका छन्। माइतीघरबाट सुरु भएको र्याली बुद्ध नगरमा रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय पुगेको छ। प्रदर्शनकारीहरूले साथमा यसअघि सरकारसँग भएको सम्झौता पनि बोकेका छन्। वर्तमान सरकारले बचत फिर्ताको नाममा साना ठुला भनेर भेदभाव गरेको उनीहरूको गुनासो छ। नागढुङ्गा सुरुङ मार्ग निर्माणका कारण सृजित समस्याहरूको स्थायी समाधान र विगतका सहमति कार्यान्वयनको माग गर्दै प्रभावित क्षेत्रका बासिन्दाले शान्तिपूर्ण धरना तथा प्रदर्शन गरेका छन्। सुरुङ मार्गको उद्घाटनका समयमा स्थानीय बासिन्दाले आफ्ना विभिन्न मागहरूप्रति सरकार र आयोजनाको ध्यान आकर्षण गराएका हुन्। प्रदर्शनका क्रममा स्थानीय बासिन्दाले खानेपानी आयोजना सञ्चालनको सुनिश्चितता, निर्माणका क्रममा चर्किएका घरहरूको उचित प्राविधिक मूल्याङ्कन र क्षतिपूर्ति तथा सिस्ने खोला पानी लिफ्टिङ आयोजना कार्यान्वयनको माग गरेका छन्। त्यसै गरी सुरुङ मार्गमा स्थानीय बासिन्दालाई सहज रूपमा आवाजात गर्ने व्यवस्था मिलाउनु पर्ने, प्रभावित क्षेत्रका जनशक्तिलाई रोजगारीमा प्राथमिकता दिनुपर्ने र यस क्षेत्रलाई विशेष प्रभावित क्षेत्र घोषणा गरी सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने उनीहरूको माग रहेको छ। र अमेरिकी डलर 60 दिने प्रलोभनमा पारेर काठमाडौँका विभिन्न ठाउँबाट रकम लुटपाट गरी फरार रहेका चारजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले बुढानकण्ठ नगरपालिका 11 कपनबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको 12 विषय नगरपालिका 3 30 वर्षीय धनबहादुर तामाङ, 41 वर्षीय लोकबहादुर तामाङ, 38 वर्षीय राजकुमार लामा र 37 वर्षीय विजय तामाङ रहेका छन्। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रको खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नागढुङ्गा सुरुङ मार्ग आजदेखि सञ्चालनमा, सडक यातायातमा नयाँ युगको सुरुवात। साउनको दोस्रो सोमबार आज शिवालयहरूमा भिड, पशुपतिनाथका चारै ढोका राति 8 बजेसम्म खुल्ला रहने र चन्द्रगिरीमा स्कुटर र ट्रक ठोकिँदा दुईजनाको ज्यान गयो। अहिलेलाई चार भन्ज्याङभित्रको खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज
1: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। सुनसरीको देवानगंजमा डीजे बजाउने र झण्डा राख्ने विषयलाई लिएर दुई समुदायबीच भएको हिंसात्मक झडपपछि त्यहाँको स्थिति नियन्त्रणमा लिन सर्वपक्षीय सहमति भएको छ। जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले अफवाहबाट टाढा रहँदै सामाजिक सद्भाव कायम राख्ने र गृह मन्त्रालयद्वारा गठित छानबिन समितिलाई सघाउने निर्णय गरेको छ। राष्ट्रिय मानवाधिकार आयोगले घटनाप्रति गम्भीर ध्यान आकर्षण गराउँदै विस्तृत अनुसन्धान शुरू गरेको छ। आयोगले दोषीलाई कार्यवाही गर्न मृतकका परिवारलाई राहत दिन र घाइतेको निशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ। आइतबार राति बोलबम यात्राका क्रममा शुरू भएको विवादले उग्र रूप लिँदा सशस्त्र प्रहरीले चलाएको गोली लागेर 25 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएको थियो। झडपमा 13 जना सुरक्षाकर्मी र 9 जना सर्वसाधारण घाइते भएका छन्। घाइते मध्ये 2 जनाको अवस्था गम्भीर रहेको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको आयोगले जनाएको छ। संघीय संसदका पदाधिकारी तथा सांसदका स्वकीय सचिवको पारिश्रमिक सुविधा थप्ने सरकारको निर्णय तत्काल रोक्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। अधिवक्ता डाक्टर प्रेमराज सिलवालले दायर गर्नुभएको रिटमा सुनवाई गर्दै न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश दिन नपर्ने ठहराएको हो। सरकारले कानून बमोजिम नै राजपत्रमा सूचना प्रकाशित गरी सुविधा हेरफेर गरेकाले प्रक्रियामा तत्काल प्रत्यक्ष त्रुटि नदेखेको अदालतको भनाइ छ। देशकै पहिलो व्यवस्थित यातायात सड़क यातायात सुरुङ मार्गका रूपमा रहेको नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको औपचारिक उद्घाटन भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले उद्घाटन गर्नुभएको 2.5 किलोमिटर लामो सुरुङ मार्गमा शुरूवाती परीक्षण अवधिभर एम्बुलेन्स सुरक्षा निकाय र अत्यावश्यक सेवाका गाड़ीलाई मात्रै निशुल्क प्रवेश दिइनेछ। सुरुङ मार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि नागढुङ्गा सड़कको शास्तिपूर्ण जाम, तीव्र उकालो र दुर्घटनाको जोखिम घट्नुका साथै यात्रुको यात्रा अझ समय झण्डै 1 घण्टा बचत हुनेछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: LG ल्यायो नया LG Essential Series अब किफायती मूल्यमा रेफ्रिजरेटर वाशिंग मशीन एसी को कम्प्लीट रेंज 10 वर्षको वारेन्टी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हरेक घरको खुशी घर घरमा LG लाइफ्स गुड
1: यो हो नेपाली रेडियो
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
3: अब बाकी खबर दुग्ध विकास संस्थान डीडीसीले उपभोक्तालाई आफ्ना उत्पादन सहज रूपमा उपलब्ध गराउन काठमाडौँ उपत्यकाका 30 स्थानमा मात्रै डेडिकेटेड आउटलेट सञ्चालनमा ल्याउने भएको छ साउन भित्रै बुढा नीलकण्ठ कलंकी कोटेश्वर नयाँ बानेश्वर लगायतका क्षेत्रमा बिक्री केन्द्रहरू सञ्चालनमा ल्याउने तयारी गरिएको छ संस्थानका महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डेका अनुसार यी आउटलेटहरूमा डीडीसीका दूध दही घिउ पनीर आइसक्रिम लगायत सम्पूर्ण सामग्री मात्र बिक्री हुनेछ र नारायणगढ़ मुगलिन सड़क खण्डमा खसेको पहिरो पन्छाएपछि गाड़ीको आउजाउ पुनः दुईतर्फी सञ्चालनमा आएको छ आज बिहान 17 किलो र सिमताल नजिकै लेतो र ढुङ्गा खसेर सड़क पूर्ण रूपमा ठप्प थियो सड़क डिभिजन कार्यालय चितवनले मेसिन र प्राविधिक टोलीले पहिरो पन्छाएर सड़क खुलाएको हो सड़क खुलेपछि बिहानैदेखि पहिरोका कारण बीच बाटोमा रोकिएका गाड़ी र यात्रु आफ्नो गन्तव्यतर्फ लागेका छन् अवस्थ नेपाली खबर अहिलेलाई यही सकिन्छ 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ बिदा दिनुहोस् नमस्कार

0: सो लभली मलाई त अहिले डोली चढी हालौ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारलाई तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको छ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453872852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर्दा तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल्छ
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9842508840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइललाई

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
1: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
1: कहाँ गएर के सिप सिकौ भन त अब।
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
0: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98510-61-356
1: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
3: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
3: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
3: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
3: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
3: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
3: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
3: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853-518-953।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सुनसरी घटनाबारे अफवाहबाट टाढा रही सामाजिक सद्भाव र संयमता अपनाउन सर्वपक्षीय अपिल। सुरक्षा स्थिति मजबुत बनाउन सरकारले मानवाधिकार आयोगको निर्देशन। सुनसरीका प्रमुख जिल्ला अधिकारी र प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी खोसियो।
0: नागढुङ्गा सुरुङ मार्ग आजदेखि सञ्चालनमा। सडक यातायातमा नयाँ युगको सुरुवात। पहिलो चरणमा आपतकालीन गाडीलाई मात्र प्रवेश अनुमति।
2: पहिलो दिनदेखि लिएर केही समय चाहिँ आपतकालीन सवारी साधनहरू एम्बुलेन्स समकल सुरक्षा निकायका सवारी साधनहरू चाहिँ प्रवेश हुन्छन्।
1: आवश्यकता भन्दा बढी ग्यास जगेडा नगर्न नेपाल एलपी ग्यास उद्योग संघको आग्रह। नियमित आपूर्ति भइरहेकोले अभाव नहुने भनाई।
0: अमेरिका र इरानले एक अर्कामाथि आक्रमण रोकेसँगै कच्चा तेलको भाउ 5% भन्दा धेरैले घट्यो। इरान युद्धमा 18 जना अमेरिकी सैनिकको ज्यान गएको विवरण सार्वजनिक।
1: र काबा भलिबल च्याम्पियनसिपमा नेपाल लिग चरणका 5 खेलमा पराजित।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556-94-333, 4-93-555।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
7: प्रवेश परीक्षा 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 0825-62-601, 98-578-35-990, 98-578-31-84। 3 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सुनसरीको देवानगंज घटनाका विषयमा भएको सर्वपक्षीय भेलाले शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। देवानगंजमा गैराती 2 बीच भएको झडप र त्यस क्रममा 1 ज्यान गएपछि आज जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय भेलाले संयमता अपनाउन अपील गरेको हो। भेलामा राजनीतिक दल, धार्मिक आस्थाका व्यक्ति, जनप्रतिनिधि तथा प्रशासनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। घटनापछि देवानगंज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ। सुनसरीको घटनापछि सप्तरी प्रशासनले पनि आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न सबैमा आग्रह गरेको छ। यस्तै सर्लाहीमा पनि प्रदर्शनहरू भएका छन्। सुनसरीको घटनाको स्वतन्त्र छानबिनका लागि राष्ट्रपा सचेतक प्रकाश चन्द्र परियार सहितको टोलीले गृहमन्त्री सुदन गुरुङको ध्यान आकर्षण गराएको छ। अन्य विपक्षी दलहरूले पनि संयमता अपनाउन अपील गरेका छन्। सुनसरीमा भएको 2 बीचको झडपबारे छानबिन गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन समाधानको उपाय सुझाव पेश गर्न गृह मन्त्रालयले 5 छानबिन समिति गठन गरिसकेको छ। बिहान गृहमन्त्री गुरुङको उपस्थितिमा बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा 5 समिति गठन गर्ने निर्णय गरेको हो। समितिलाई घटनाको सत्य तथ्य छानबिन गरी भविष्यमा यस्ता घटना हुन नदिन आवश्यक दीर्घकालीन उपाय तथा सुझाव सहित 7 प्रतिवेदन पेश गर्न कार्यदेश दिएको छ।
1: यसैबीच गृह मन्त्रालयले गैराती सुनसरीमा भएको घटनालाई लिएर सुनसरीका प्रमुख जिल्ला अधिकारी सीडीओ वासुदेव घिमिरे सहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ। घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उहाँको ठाउँमा संघीय सभाका सिडिओ ईश्वरी प्रसाद अरियाललाई खटाएको छ। यस्तै कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौँ बोलाएर प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक एसपी केशव थेवेलाई भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाएर थेवेको ठाउँमा भैरहवा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई खटाएको छ। यस्तै सशस्त्र प्रहरी बल नेपाल कप्तानगंजमा कार्यरत प्रहरी नायब उपरीक्षक डीएसपी नन्दकिशोर महतोलाई फिर्ता बोलाएर उहाँको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय काठमाडौँमा कार्यरत डीएसपी मदन थापालाई नाथलाई पठाएको छ।
0: यसैबीच देवानगंजमा प्रदर्शनकारीले कर्फ्यू तोडेर प्रदर्शन गरेपछि नेपाली सेना परिचालन गरिएको छ। कर्फ्यू र सेना परिचालनकै बीच आज प्रदर्शन झनै उग्र बनेको छ। कर्फ्यू आदेश उल्लङ्घन गर्दै सड़कमा निस्किएका प्रदर्शनकारीहरूले देवानगंज र सदरमुकाम इनरुवाका विभिन्न ठाउँमा तोडफोड, आगजनी र भौतिक आक्रमण गरेका छन्। पूर्व पश्चिम राजमार्ग अवरूद्ध हुनुका साथै सर्वसाधारण र व्यापारी त्रसित बनेका छन्। गैराती बोलबम यात्राको तयारी गरिरहेको एउटा पक्षले अर्को समुदायको टोल नजिकै बिजुलीको पोलमा झण्डा हाल्ने र चर्को आवाजमा डिजे बजाएपछि तनाव शुरू भएको बताइन्छ। तराई मधेसका जिल्लामा यस किसिमका घटनाहरू पछिल्ला वर्षहरूमा बारम्बार दोहोरिने गरेका छन्। केही समय अघि पर्सा, रौतहट र धनुषा सहितका ठाउँमा यस्तै प्रकृतिका तनाव देखिएका थिए। यस्ता घटनाहरू बारम्बार देखिन थालेपछि धेरैले त्यसको जरा पहिल्याएर समाधान खोजिनुपर्ने बताएका छन्। विश्लेषकहरूका अनुसार फरक समुदायका अगुवा वा ठूलो जनसङ्ख्या आपसी सद्भावमा विश्वास राख्ने भए पनि केही व्यक्तिका कारण घटना हुने गरेका छन्। यस्ता घटना रोक्न वा हुन नदिन स्थानीय प्रशासनले पर्याप्त सतर्कता अपनाउन नसकेको धेरैको ठहर छ।
1: यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले सुनसरीको देवानगंजमा भएको घटनालाई लिएर सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। दुई समुदायबीच झडप र प्रहरीले गोली चलाएको घटनापछि विकसित अवस्थाबारे आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले विज्ञप्ति निकालेर सद्भाव कायम गर्न अपील गर्नुभएको हो। विज्ञप्तिमा आयोग अन्तर्गत कोशी प्रदेश कार्यालय विराटनगरको टोलीको प्रारम्भिक अनुगमन गरिरहेको उल्लेख छ। घटनापछि घटनाको विरोधमा ठाउँ ठाउँमा टायर बालिएको तथा चोकमा आन्दोलनकारीले लाठी रड लगायतका सामग्री बोकेर प्रदर्शन गरिरहेका पाइएको आयोगले जनाएको छ। अहिले स्थिति तनावग्रस्त भएको र सुरक्षा स्थितिलाई नियन्त्रणमा लिन सुनसरीको कप्तानगंजमा सेना परिचालन गरिएको जानकारी प्राप्त भएको पनि आयोगले जनाएको छ। घटनापछि सुनसरीमा देखा परेको कमजोर शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन घटनाको अनुसन्धान गरी दोषीलाई कानूनी कार्यवाहीको दायरामा ल्याउन, मृतकका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेको निशुल्क र प्रभावकारी उपचार गर्न आयोगले सरकारलाई निर्देशन दिएको छ।
0: सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय विरूद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। गएको असार 30 गते बसेको मन्त्री परिषदको बैठकले सांसदहरूलाई निजी स्वकीय सचिव राख्न दिने निर्णय गरेको थियो। त्यो निर्णय बदरको माग सहित अधिवक्ता डाक्टर प्रेमराज सिलवालले दर्ता गराउनु भएको रिटमाथि सुनवाई गर्दै सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। शुक्रबार दर्ता भएको रिटमा आज न्यायाधीश विनोद शर्माको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका नाममा कारण देखाउ आदेश भने जारी गरेको छ।
1: लोकसेवा आयोगको अधिकारमा हस्तक्षेप भएको आरोप लगाउँदै लोकसेवा तयारीमा रहेका विद्यार्थीले माइती घरमा प्रदर्शन जारी राखेका छन्। साउन 4 गते मुख्य सचिवको अध्यक्षतामा बसेको सचिव स्तरीय बैठकले गरेको निर्णयको बुदा नम्बर 11 खारेज गर्नुपर्ने उनीहरूको माग छ। यो निर्णयले लोकसेवा आयोग जस्तै संवैधानिक तथा स्वायत्त निकायको स्वतन्त्रतामाथि हस्तक्षेप गरेको उनीहरूको दावी छ। लोकसेवा आयोगले पदपूर्ति सम्बन्धी विज्ञापन प्रकाशन गर्नुअघि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति लिनुपर्ने व्यवस्था संविधान विपरीत रहेको उनीहरूको भनाइ छ। विद्यार्थीहरूले करार सेवामा कार्यरत कर्मचारीमध्ये कार्य सम्पादनका आधारमा 10% कायम राखी बाँकी पद खुला प्रतिस्पर्धा मार्फत स्थायी रूपमा पूर्ति गर्नुपर्ने माग राखेका छन्। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति बिना नयाँ दरबन्दी सृजना गर्न नपाइने निर्णय गरेको थियो।
0: पहिरो पन्छाएपछि नारायणगढ मुगलिन सडक दुईतर्फी सञ्चालनमा आएको छ।

0: महाशाखा अनुसार पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै दैलेखमा 36.2 मिलिमिटर वर्षा मापन भएको छ। महाशाखाले आज राति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जनाएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। नागढुङ्गा सुरुङ सञ्चालन बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
1: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेचर को बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुनसरी घटनाबारे अफवाहबाट टाढा रही सामाजिक सद्भाव र संयमता अप्नाउन सर्वपक्षीय अपील, सुरक्षा स्थिति मजबुत बनाउन सरकारले मानव अधिकार आयोगको निर्देशन, सुनसरीका प्रमुख जिल्ला अधिकारी र कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी खोसियो, सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय विरूद्धको रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतको अस्वीकार लगायतका खबर प्रस्तुत गरे।
5: नेपाल दर्पणमा अब बाँकी प्रसंग, नागढुङ्गा सुरुङ मार्ग औपचारिक रूपमा सञ्चालनमा आएको छ। 2076 साल कार्तिकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेपछि सुरुङ मार्गको निर्माण थालिएको थियो। आज पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग निकाय जाइकाका अध्यक्ष तानाका अकिहिको र नेपालका लागि जापानी राजदूत माएदा तोरूले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो। सुरुङ मार्ग सञ्चालनमा आएसँगै नेपाल औपचारिक रूपमा आधुनिक सड़क सुरुङ मार्गको युगमा प्रवेश गरेको छ। काठमाडौँको नागढुङ्गादेखि धादिङको सिस्ने खोला जोड्ने यो सुरुङ मार्ग 2688 मिटर लामो रहेको छ। यसका साथै 2557 मिटर लामो आकस्मिक उद्धार सुरुङ, अप्रोच मार्ग र फ्लाइओभर सहितका थप संरचनाहरू पनि तयार पारिएका छन्। दात्री संस्था जाइकाको 17 अर्ब 15 करोड सहुलियत ऋण र नेपाल सरकारको 5 अर्ब 67 करोड गरी झण्डै 24 अर्ब रुपियाँको लागतमा यो आयोजना सम्पन्न भएको हो। सुरुङ मार्ग प्रयोग गरे बापत सरकारले गाडीको क्षमता अनुसार वर्ग छुट्याएर प्रवेश र प्रस्थान शुल्क निर्धारण गरिसकेको छ। न्यूनतम 60 रुपियाँदेखि अधिकतम 600 रुपियाँसम्म तोकिएको छ। दुई पाङ्रे गाडीले भने सुरुङ मार्गमा प्रयोग गर्न पाउने छैनन्। सुरुङ मार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा नौबिसे सडक खण्डमा हुने घण्टौको ट्राफिक जाम, घुमाउरो बाटो र उकालो हट्नेछ। यसबाट ठूला गाडीको 35 मिनट र साना गाडीको 20 मिनट समय बचत हुनुका साथै ठूलो परिमाणमा इन्धनको समेत बचत हुने अपेक्षा छ। मुस्ताङको प्राचीन गुफा र 400 वर्ष अघिको चुरियामाई सुरुङको इतिहास बोकेको नेपालमा पछिल्लो समय जलविद्युत, खानेपानी र सडकतर्फ गरी 737 किलोमिटर भन्दा बढी सुरुङ निर्माण भइसकेका छन्। नागढुङ्गा सुरुङ मार्गको सफल सञ्चालनले देशको समृद्धि र पूर्वाधार विकासमा नयाँ आशा र उत्साह जगाएको छ। सुरुवाती चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक गाडी सञ्चालन गर्ने र अवस्था हेरेर अन्य गाडीलाई क्रमशः अनुमति दिइने आयोजनाले जनाएको छ। नियमित सञ्चालन कहिलेदेखि हुन्छ भनेर साथी कृष्ण शर्माले नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग निर्माण आयोजनाका प्रमुख सौजन्य नेपाललाई सोध्नु भएको छ।
6: केही समय चाहिँ आपतकालीन सवारी साधनहरू, एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी साधनहरू चाहिँ प्रवेश हुन्छन्। केही समय त्यो भइसकेपछि हामीले क्रमिक रूपमा अन्य सवारी साधनहरूलाई पनि ओपन गर्छौँ। त्यो बिचमा चाहिँ हाम्रो जडान भएका इलेक्ट्रोमेकानिकल इक्विपमेन्टहरू, सेफ्टीका इक्विपमेन्टहरूको चाहिँ परीक्षण कार्य अगाडि बढ्नेछ। त्यसपछि चाहिँ हामीले क्रमिक रूपमा अन्य सवारी साधनहरूलाई पनि त्यहाँबाट प्रवेश गराउँछौँ। सुरुमा आपतकालीन सवारी साधनहरू, त्यसपछि साना सवारी साधन, त्यसपछि ठुला सवारी साधनहरूलाई ठ्याक्कै यही मितिबाट यसरी गर्ने भन्दा पनि त्यो हाम्रो भित्रपट्टिका सिस्टमहरूको चाहिँ कम्प्लायन्सहरू, टेस्टहरू, फङ्सनिङ राम्ररी, ट्राफिक आवागमनमा समस्या भएको छ कि छैन भन्ने कुराको चाहिँ यकिन

0: गरेर हामीले क्रमिक रूपमा अन्य सवारी साधनहरूलाई ओपन गर्छौँ।
1: सुरुङ मार्गमा कसलाई चाहिँ अनुमति छैन त?
0: यातायात व्यवस्था विभागबाट नागडुङ्गा सुरुङ मार्गभित्र आवागमन व्यवस्थापन सम्बन्धी एउटा निर्देशिका जारी भएको छ। यसले चाहिँ कस्ता सवारी साधनहरूलाई निषेध गर्ने भनेर स्पष्ट रूपमा स्वीकृत भइसकेको अवस्था। पेट्रोलियम पदार्थ बोकेका सवारी साधनहरू, हार्मफुल केमिकल बोकेका सवारी साधनहरू, अनि दुई पाङ्रे तिन पाङ्रे ओभर साइज ओभर वेट यस्ता सवारी साधनहरू चाहिँ सुरुङ मार्गबाट प्रवेश पाउँदैनन्। अन्य सवारी साधनहरू ती चार पाङ्रे सवारी साधनहरू चाहिँ सबै प्रवेश पाउँछन्। यो चाहिँ परीक्षण अवधि सम्पन्न भइसकेपछिको विषयमा।
1: अब यो कुनै चालकले सुरुङ मार्ग प्रयोग गर्न चाहँदैनन् र उनीहरूले चाहिँ पुरानै सडक प्रयोग गर्ने इच्छा राख्छन् भने के हुन्छ त्यस्तो सवालमा?
0: पक्कै पनि नेपाल सरकारबाट सुरुङ मार्ग प्रवेश गर्दाखेरि टोल दस्तुर तोकिएको छ। परीक्षण अवधि सम्पन्न भइसकेपछि प्रवेश गर्न चाहने सवारी साधनहरूले चाहिँ तोकिएको दस्तुर तिरेर मात्र सुरुङ मार्ग प्रयोग गर्न पाउनुहुन्छ। अब कुनै सवारी साधनले चाहिँ सुरुङ मार्ग प्रयोग गर्दैन, म माथिको बाटोबाटै छविको बाटोबाटै प्रयोग गर्छु भन्नु भने त्यो उहाँहरूको इच्छा हो, त्यसमा चाहिँ कुनै रोकटोक छैन।
1: अनुमति प्राप्त सवारी साधनहरू छन् तिनीहरूका लागि शुल्क पनि निर्धारण गरिएको छ, तर तिर्ने व्यवस्था के कस्तो छ प्रश्न पारिदिनुहोस् न।
0: यसमा मुख्यतः हामीले तिनवटा मेकानिजमबाट अहिले टोल दस्तुर लिने गरेर तयारी गरिरहेका छौँ। एउटा क्यास नै भइहाल्यो, त्यसपछि क्युआर कोड बेस्ड मेकानिजम पनि छ केही समयको लागि, र अल्टिमेटली चाहिँ अब हामीले यो आरएफआइडी बेस्ड गाडीको सिसामा एउटा ट्याग टाँसेँ, त्यो ट्याग चाहिँ ब्याङ्क खातासँग आबद्ध हुन्छ र हरेक चोटि सुरुङ मार्ग प्रयोग गर्दाखेरि अटोमेटिक रूपमा त्यो कार्डबाट चाहिँ ब्याङ्क खातामा जडान भएको त्यो एसोसिएटेड ब्याङ्क खाताबाट चाहिँ नि पैसा पठाउँछ, त्यसरी तयारी गरिरहेका छौँ। यो अल्टिमेटली सबै सवारी साधनहरूले चाहिँ यो आरएफआइडी बेस्ड ट्यागमै जानुहुन्छ भन्ने हाम्रो तयारी हो, तर सुरुको अवधिमा सबैलाई फेसिलिटेट गर्नको लागि चाहिँ म्यानुअल पेमेन्ट क्यास पेमेन्ट पनि हामीले लिने गरेर तयारी गरिरहेका छौँ।
1: सुरुङ मार्ग प्रयोग गर्दा चालकले ध्यान दिनु पर्ने कुराहरू के के छन्?
0: मुख्य हाम्रो सुरुङ मार्ग ओभरटेक छ, लाइट अनिवार्य लिएर जानुपर्ने अनिवार्य गरिएको छ। सवारीको सीमा पनि अधिकतम 60 किमी प्रति घन्टा तय गरिएको छ। यद्यपि यो परीक्षण अवधिमा हामीले केही घटाउने गरेर 30-40 किमी प्रति घन्टा गर्ने गरेर तयारी गरिरहेका छौँ। अधिकतम 60 किमी प्रति घन्टा छ। अन्य ओभरटेकिङ गर्न नहुने, रोक्न नहुने यी विषयहरू छन् चालकले अप्नाउनु पर्ने सावधानीहरू।
1: कहिले काहीँ जस्तो अपवादमा सुरुङभित्रै सवारी बिग्रिने अवस्था सिर्जना भएर त्यस्तो स्थिति बन्यो भने के हुन्छ?
0: मुख्य यसमा चाहिँ हाम्रो सुरुङ मार्ग सञ्चालन व्यवस्था मर्मत कार्यको लागि चाहिँ 5 वर्ष एकजना सेवा प्रदायक कम्पनी चाहिँ छनौट हुनु भएको छ, उहाँहरू फिल्डमा मोबिलाइज भइसक्नु भएको छ। उहाँहरूले सुरुङ मार्गमा सवारी साधनहरू त्यसरी रोकियो बिग्रियो भने चाहिँ इमिडिएटली त्यसलाई चाहिँ रेस्क्यू गरेर तानेर बाहिरपट्टि ल्याएर सुरक्षित रूपमा चाहिँ राख्ने म्यान पावरहरू र तान्ने टोइङ भेहिकलहरू चाहिँ स्ट्यान्ड बाई नै हुन्छ। पोर्टलबाट चाहिँ उहाँहरूले 5-10 मिनट भित्रमा त्यस्तो रोकिएको सवारी साधन रोकिएपछि 10 मिनट भित्रमा बाहिर ल्याइहाल्नुहुन्छ, त्यसरी तयारी भइरहेको छ।
2: उहाँ हुनुहुन्थ्यो नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग निर्माण आयोजनाका प्रमुख सौजनी नेपाल। नेपाल दर्पणमा खबरकै सिलसिला। नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताहरूलाई आवश्यकताभन्दा बढी जगेडा नगर्न आग्रह गरेको छ। संघका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिण्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्रा घटेको छैन। अध्यक्ष चन्दका अनुसार उपभोक्ताहरूले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको हो। एलपी ग्यास उद्योग संघका सदस्य विमल कालाखेती आफूहरूले छिट्टै पूरा भरिएको सिलिण्डर दिन सुझाएको भए पनि ढिला हुँदा यसको प्रभाव अहिले देखिएको बताउनुहुन्छ। सामान्य अवस्थामा जति आवश्यक पर्थ्यो त्यति नै ग्यास आइरहेकाले समस्या नहुने उहाँको भनाइ छ। अहिले बजारमा 1,50,00,000 थान सिलिण्डर छन्, जसमध्ये 50,00,000 सिलिण्डर ग्यास डिपोसँग रहेका छन्। सरकारले गएको फागुन 28 गतेदेखि आधा सिलिण्डर ग्यास वितरण सुरु गरेको थियो। अहिले नेपालमा 59 एलपी ग्यास उद्योग छन्।
3: हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ। शेयर बजार परिसूचक नेप्से आज 33.28 अङ्कले घटेर 2,701.32 बिन्दुमा छरेको छ। आज बैंक र म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचक घटेकामा होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र व्यापार समूह 2% भन्दा धेरैले ओह्रालो लागेको छ। आज 334 कम्पनीको शेयर बढेकामा 36 घटेको छ। यस्तै 5 कम्पनीको शेयर भने घटबड भएको छैन। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 6.26 अर्ब कारोबार भएकोमा आज 360 कम्पनीका 1,39,00,000 कित्ता सेयर 6.08 अर्ब रुपियाँमा किनबेच भएको छ।
2: नेपालमा आँपको उत्पादन क्षेत्रफल र उत्पादकत्व लगातार बढ्दै गए पनि उपभोक्ताहरूले तिर्ने मूल्य भने घट्नुको सट्टा बढिरहेको छ। राष्ट्रिय फलफुल विकास केन्द्रका अनुसार आर्थिक वर्ष 2078-79 नेपालमा 4,98,859 टन आँप उत्पादन भएको थियो। आर्थिक वर्ष 2081-82 अर्थात् गएको आर्थिक वर्ष बढेर 5,05,137 टन पुगेको आँपको उत्पादन गत आर्थिक वर्ष अझै बढेको र एकिन विवरण आइ नसकेको केन्द्रले जनाएको छ। स्वदेशी उत्पादन बाहेक भारत र चीनबाट समेत करोडौं मूल्यको आँप आयात हुने घटेको छ तर उत्पादनसँगै भाव पनि बढिरहेको छ। प्रतिकूल मौसम, ढुवानी र प्याकेजिङ खर्चमा भएको वृद्धि तथा बिचौलियाका कारण मूल्य नघटेको व्यापारीहरू बताउँछन्। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज मालदह र दशहरी जातको आँपको थोक मूल्य प्रति किलो न्यूनतम 180 देखि अधिकतम 200 रुपियाँसम्म रहेको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
5: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
4: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106-96।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 11,232 किसानलाई 5,58,00,000 रकम उपलब्ध गराएको छ। मापदण्ड अनुसार छनौट भएका दुग्ध सहकारी मार्फत किसानलाई प्रोत्साहन सहयोग उपलब्ध गराएको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डाक्टर शोभा शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार दैनिक 200 लिटर र वार्षिक 200 दिन दूधको कारोबार गर्ने सहकारी संस्थाको प्रोत्साहन स्वरूपको रकम प्राप्त गर्न सक्ने मापदण्ड छ। किसानलाई प्रति लिटर दूधमा 5 रुपियाँका दरले प्रोत्साहन सहयोग दिने गरिएको छ।
5: सहकारी पीडितले बचत फिर्ताको माग गर्दै काठमाडौँमा प्रदर्शन गरेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले भेदभाव गर्न नहुने, बचत फिर्ताको बलियो आधार बनाउनु पर्ने र बचत फिर्ता गर्नुपर्ने माग गरेका छन्। माइतीघरबाट शुरू भएको रयाली बुद्ध नगरमा रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा पुगेको छ। प्रदर्शनकारीहरूले साथमा यस अघि सरकारसँग भएको सम्झौता पनि बोकेका छन्। वर्तमान सरकारले बचत फिर्ताको नाममा साना ठूला भनेर भेदभाव गरेको उनीहरूको गुनासो छ।
6: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखाले स्नातक, स्नातकोत्तर र एमफिल तहका परीक्षालाई मर्यादित र निष्पक्ष बनाउन कडा परीक्षा आचार संहिता जारी गरेको छ। सार्वजनिक सूचना अनुसार परीक्षार्थीले हरेक दिन अनिवार्य रूपमा प्रवेश पत्र साथमा ल्याउनु पर्ने छ भने तोकिएको रोल नम्बर अनुसारको सिटमा मात्र बस्न पाइनेछ। परीक्षा शुरू भएको पहिलो एक घण्टाभित्र परीक्षा भवन बाहिर निस्किन पाइने छैन। परीक्षा भवनभित्र मोबाइल, स्मार्ट वाच सहितका सबै इलेक्ट्रोनिक उपकरण, चिट र पुस्तक लैजान पूर्ण प्रतिबन्ध लगाइएको छ। नक्कल गर्ने, अरूको सट्टा परीक्षा दिने वा परीक्षामा अवरोध पुर्याउनेलाई विश्वविद्यालय नियमावली अनुसार परीक्षा रद्द गर्ने र निश्चित अवधिसम्म परीक्षा दिन रोक लगाउने चुनौती दिइएको छ। गएको शुक्रबार परीक्षा शुरू भएको केही मिनटमै व्हाट्सएप ग्रुप मार्फत प्रश्नपत्र बाहिरिएपछि महाशाखाले सूचना निकालेर आचार संहिताबारे जानकारी गराएको हो।
5: आज साउनको दोस्रो सोमबार बिहानदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शनार्थीको भिड लागेको छ। बिहान 3 बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएका पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मीना कुमारी श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार आज बेलुका 8 बजेसम्म 4 ढोका खुल्ला रहनेछन्। साउने झरीको पनि वास्ता नगरी भक्तजनहरू बिहानदेखि मन्दिरमा दर्शनका लागि पुगेका थिए। पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको प्रबन्ध मिलाएको श्रेष्ठले बताउनुभयो। आज पशुपति सहित देशभरका शिवालयहरूमा भक्तजन पूजा आराधना एवं दर्शनका लागि पुगेका छन्।
6: काठमाडौँको चन्द्रगिरी नगरपालिका 15-3 थाना चोक सडकमा आज बिहान स्कुटर र मिनी ट्रक ठोकिँदा 2 जनाको ज्यान गएको छ। दुर्घटनामा स्कुटर चालक चन्द्रगिरी 12 बस्ने 40 वर्षीय दीपक नेपाल र स्कुटरमा सवार चन्द्रगिरी 14 बस्ने 56 वर्षीय सुभद्रा कुमारी नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको ललितपुरको ग्वारकोमा रहेको बीएनडबी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।
5: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकाले इरानमाथि गर्दै आएको आक्रमण रोकिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ। ब्रेन्ट क्रूड तेलको भाव 5%भन्दा धेरैले घटेर प्रति ब्यारेल $91 आसपासमा झरेको छ। अमेरिकाले आक्रमण रोकेपछि इरानले पनि क्षेत्रीय देशहरूमाथिको प्रतिशोधात्मक आक्रमण रोक्ने घोषणा गरेको छ। यसबाट युद्ध विराम कायम हुने र हर्मुज जलमार्ग पुनः सञ्चालनमा आउने आशासँगै धेरैजसो एसियाली शेयर बजारमा पनि सकारात्मक प्रभाव परेको छ। अहिले चीनको पहलमा पाकिस्तानले दुवै देशबीच शान्तिवार्ता गरा गराउन प्रयास गरिरहेको खबर छ। यसैबीच इरानसँगको युद्धमा अहिलेसम्म 18 जना अमेरिकी सैनिकको ज्यान गएको छ भने 624 जना घाइते भएका छन्। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार गएको फेब्रुअरी 28 शुरू भएको एपिक फ्युरी र जुलाई महिनामा पुनः शुरू भएको सैन्य अभियानका क्रममा यी क्षति भएका हुन्। गएको जुलाई 7 हर्मुज जलमार्गमा व्यापारिक पाइन जहाजमाथि इरानले आक्रमण गरेपछि दुई देश बीच पुनः तनाव चुलिएको थियो। अमेरिकाले आक्रमण रोकेपछि अहिले खाडी क्षेत्रको तेल उद्योग र पानी जहाज आवत जावतले भने केही राहत पाएका छन्।
6: नेपाल दर्पणमा अब केही खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल लिग चरणका 5 खेलमा पराजित भएको छ। आज भएको उज्बेकिस्तानसँगको खेलमा नेपाल 3-0 सोझो सेटमा पराजित भयो। उज्बेकिस्तानले पहिलो सेट 26-24, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-22 जित्यो। नेपाल पहिलो खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो सेटमा श्रीलङ्कासँग 3-2, तेस्रो खेलमा पाकिस्तानसँग 3-0 र चौथो खेलमा बङ्गलादेशसँग 3-2 सेटमा पराजित भएको थियो। यो सँगै नेपाल प्रतियोगितामा 3 सहित तालिकाको पुछारमा छ। 6 सहभागी प्रतियोगिताका शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। अब लिग चरणका 2 खेलपछि सेमी फाइनल समीकरण पूरा हुनेछ। काबा पुरुष भलिबल च्याम्पियनसिपको फाइनल खेल पर्सि बुधबार 13 हुनेछ।
5: आइसिसी क्रिकेट विश्वकप लिग 2 नामिबियासँगको खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ। नेदरल्यान्ड्सको उट्रेसमा अहिले ब्याटिङ गरिरहेको नेदरल्यान्ड्सले ताजा अवस्थामा 47 एक बलको खेल सकेका 4 विकेट गुमाएर 190 रन बनाएको छ। अहिले चलिरहेको श्रृङ्खलामा नेपाल र नामिबिया दुवै टोलीको यो तेस्रो खेल हो। यसअघि नेपाल पहिलो खेलमा नामिबियासँग र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो। यो श्रृङ्खलाको अन्तिम खेलमा नेपालले पर्सि बुधबार नेदरल्यान्ड्ससँग खेल्नेछ। लिग टूको तालिकामा नेपाल र नामिबिया दुवैले 30 24 अङ्क जोडेका छन्। नेट रन रेटका आधारमा नेपाल 5 र नामिबिया 7 स्थानमा छ। यस्तै नेदरल्यान्ड्स 30 36 अङ्क सहित तेस्रो स्थानमा छ।
6: र फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले आफ्नो नेतृत्व संस्था र विश्वकप बारे घृणा र गलत हल्ला फैलाउनु, यसको साट्टो ध्यान गर्न, प्रार्थना गर्न वा फुटबल हेर्न आलोचकहरूलाई आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामको पोस्ट मार्फत विश्व फुटबलको सर्वोच्च निकायका अध्यक्ष इन्फान्टिनोले कलम कापी र स्क्रिनको पछाडि बसेकाहरूलाई सम्बोधन गर्दै उनीहरू घृणाको बिउ रोप्न व्यस्त रहँदा फिफाले भने विश्वकै सबैभन्दा ठूलो प्रतियोगिता सञ्चालन गरिरहेको बताउनु भएको छ।
5: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
6: सुनसरी घटनाबारे अफवाहबाट टाढा रही सामाजिक सद्भाव र संयमता अपनाउन सर्वपक्षीय अपिल। सुरक्षा स्थिति मजबुत बनाउन सरकारलाई मानवाधिकार आयोगको निर्देशन। सुनसरीका प्रमुख जिल्ला अधिकारी र प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी खोसियो।
5: नागढुङ्गा सुरुङ मार्ग आजदेखि सञ्चालनमा। सडक यातायातमा नयाँ युगको सुरुवात। पहिलो चरणमा आपतकालीन गाडीलाई मात्र प्रवेश अनुमति।
6: आवश्यकता भन्दा बढी ग्यास जगेडा नगर्न नेपाल एलपी ग्यास उद्योग संघको आग्रह। नियमित आपूर्ति भइरहेकोले अभाव नहुने भनाई।
5: अमेरिका र इरानले एक अर्कामाथि आक्रमण रोकेसँगै कच्चा तेलको भाउ 5% भन्दा धेरैले घट्यो। इरान युद्धमा 18 अमेरिकी सैनिकको ज्यान गएको विवरण सार्वजनिक।
6: र काबा भलिबल च्याम्पियनसिपमा नेपाल लिग चरणका 5 खेलमा पराजित।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौँ। यात्रा गर्दा मौसम र सडकको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज
1: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर।
2: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ LLC कम्पनीमा अफिस बोय 150 जना, स्यालेरी 100, ORM प्लस खाना बस्न फ्री, हाउसकिपिङ क्लिनर 150 जना, स्यालेरी 90, ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। कम्पनीबाट उपलब्ध गरिने सेवाहरू: कर्मचारीको छोराको विवाहमा 100 ORM, कर्मचारीको छोरीको विवाहमा 150 ORM, बाल बच्चा छात्रवृत्ति, कर्मचारीको बच्चाले कक्षा 10-12 वा डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ORM, उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र, करियर वृद्धि र पदोन्नति गर्ने अवसर, प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता, दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
3: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
4: 056-49-0034,
3: माडी सम्पर्क 98426-43211, 98142-76-04 र 98550-58369।
5: स्वदेश FM 93.2 मेगाहर्ज।
6: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
7: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
8: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश खबर।

0: चितवन राष्ट्रिय निकुञ्जभित्रको सड़क निर्माण कार्य पूरा गरेरै छाड्ने कानून मन्त्री सुविता गौतमको भनाई। जनताको चाहना अनुरूप विकासका लागि आवश्यक कानूनी संशोधन गर्ने गौतमको धारणा। नारायणगढ मुगलिन सड़क खण्डमा खस्ने पहिरो पछ्याउन तीन ठाउँमा विभिन्न उपकरण तयारी। मानव पनि जन्तु द्वन्द 5 वर्षमा 146 जनाको मृत्यु। जगेडा ग्यास नराख्न उद्योगीको आग्रह। संयुक्त विद्यार्थी संगठनद्वारा देवघाटमा प्राथमिक उपचार केन्द्र तथा हेल्प डेस्क सञ्चालन। र ओली प्रचण्डबीच सत्ता भागबण्डाको 3 सहमतिले एमाले र नेकपामा बढे असन्तुष्टि। सांसदलाई स्वकीय सचिव दिने निर्णय विरुद्धको रिटमा सर्वोच्च कारण देखाउँदै। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोताबीच पुगिरहेको स्वदेश एफएम 93.2 MHz र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 MHz फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। चितवन क्षेत्र नम्बर 3 की प्रतिनिधि सभा सदस्य तथा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले चितवन राष्ट्रिय निकुञ्जभित्रको सड़क निर्माण कार्य पूरा गरेर छाड्ने बताउनु भएको छ। बाढीमा सञ्चालित महायज्ञ कार्यक्रममा बोल्दै मन्त्री गौतमले हाल निकुञ्ज क्षेत्रमा रूख गणनाको काम भइरहेको र त्यसपछि सार्वजनिक सुनवाई प्रक्रिया अगाडि बढ्ने जानकारी दिँदै जंगलको सड़क निर्माण हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, अहिले निकुञ्जको रूख गणनाको कार्य भइरहेको छ, त्यसपछि सार्वजनिक सुनवाई कार्यक्रम हुन्छ। यो जंगलको बाटो त बन्छ। यत्रो वर्ष बितिसक्दा समेत जनताले जंगलको बाटो नै माग गर्नुपर्ने अवस्था दुखद रहेको उल्लेख गर्दै उहाँले आगामी 5 वर्षभित्र जंगलको सड़क निर्माणसँगै रिउ करिडोर लगायत माडीका विकासका योजनालाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै मन्त्री गौतमले माडीको समग्र विकासका लागि सबै एकै ठाउँमा उभिनुपर्ने बताउँदै चुनाव सकिएकाले अब विकासमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, माडीलाई अलौकिक ढंगबाट विकास गर्नका लागि हामी एक ठाउँमा उभियौ। समाजमा जस्तो पनि टिक्का टिप्पणी हुन्छ, सकेसम्म राम्रो गरौं। चुनावको बेला राजनीति गरिएको थियो, अब सकियो। माडीवासीले व्यक्तिगत स्वार्थभन्दा जनताका समस्या लिएर आए आफूले कुनै न कुनै रूपमा समाधान गर्ने प्रयास गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, माडीवासीलाई जे दुःख परे पनि व्यक्तिगत स्वार्थका विषयभन्दा जनताका समस्या लिएर आउनुभयो भने म समाधान कुनै न कुनै तरिकाबाट दिएर पठाउनेछु। संसदीय मामिला मन्त्री सुविता गौतमले जनताको चाहना अनुरूप विकासका लागि आवश्यक कानून संशोधन गर्नुपर्ने बताउनु भएको छ। स्थानीय पत्रकारसँग कुराकानी गर्दै उहाँले जनताको अपेक्षा अनुसार कानून बनाउन नसक्दा योजना अनुसारका काम गर्न कठिनाई हुने बताउनुभयो। मन्त्री गौतमले भन्नुभयो, नेतृत्वको चाहनाले होइन, जनताको सोचाइ अनुसार कानून बनाउन सकिएन भने परिणाम दिन कठिन हुन्छ। उहाँले आर्थिक वर्ष 2083-84 कानून सुधार वर्षका रूपमा घोषणा गरेकाले 166 कानून बनाउनु पर्नेछ भन्नुभयो। मन्त्री गौतमले काममा बाधा पुग्ने कानूनलाई तत्काल संशोधन गरिने बताउँदै निजामती सेवामा 30 वर्ष सेवा र 55 वर्ष उमेर हदको कुरा प्रक्रियामा रहेको समेत बताउनुभयो। सड़क खण्डमा खस्ने पहिरो तत्काल पछ्याउन 3 स्थानमा एक्साभेटर लोडर र टिप्पर लगायतका उपकरण व्यवस्थापन गरिएको छ। बर्खामा हिलोसहितको पहिरो खस्न सक्ने भएकाले तत्कालै घटनास्थलमा पुग्ने गरी उपकरण राखिएको डिभिजन सड़क कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार मुगलिनमा एउटा लोडर छ भने सेती दोभानमा लोडर, एक्साभेटर, ब्याक टु हु लोडर, ट्रिपर टेलर र मिनी एक्साभेटर राखिएको छ। जन्तुको आक्रमणबाट नेपालमा 5 वर्षको अवधिमा 146 जनाको मृत्यु भएको छ। राष्ट्रिय निकुञ्ज विभागका अनुसार नेपालमा पछिल्लो 5 वर्षमा हात्ती, बाघ, गैंडा, चितुवा, भालु, जंगली कुकुर लगायत वन्यजन्तुको आक्रमणबाट 146 जनाको मृत्यु भएको हो। यस्तै 399 जना शक्त र 251 जना सामान्य घाइते भएका छन्। यस अवधिमा वन्यजन्तुबाट भएको क्षतिपूर्तिका लागि सरकारले 58,58,20,482 रुपियाँ खर्चेको छ। उद्योग संघले उपभोक्ताले आवश्यकताभन्दा बढी जगेडा नगर्न आग्रह गरेको छ। संघका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिण्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्द्रका अनुसार भारतबाट आउने ग्यासको मात्रा घटेको छैन। विगतका तुलनामा 100 बुलेट हाराहारी दैनिक ग्यास आपूर्ति भइरहेको छ। जिल्ला वन विज्ञान विश्वविद्यालय अन्तर्गत निरन्तर शिक्षा केन्द्रद्वारा पशुपालन क्षेत्रमा एन्टिबायोटिकको जिम्मेवार प्रयोग, एन्ट्री माइक्रोबियल प्रतिरोध न्यूनीकरण र एक स्वास्थ्य अवधारणाका विषयमा किसानलाई तालिम प्रदान गरिएको छ। ती विषयमा एक स्वास्थ्य अवधारणालाई समुदाय स्तरसम्म विस्तार गर्ने उद्देश्यले एसियाली विकास बैंक जिनेक्स र साथ गुरूको सहयोगमा उक्त तालिम प्रदान गरिएको हो। सुनसरीको देवानगंज घटनाका विषयमा भएको सर्वपक्षीय भेलाले शान्ति संयमता र सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। देवानगंजमा गैराती दुई समूहबीच भएको झडप र त्यसक्रममा एकजनाको ज्यान गएपछि जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय भेलाले संयमता अपनाउन अपील गरेको हो। भेलामा राजनैतिक दल, धार्मिक आस्थाका व्यक्ति, जनप्रतिनिधि तथा प्रशासनका प्रतिनिधिको सहभागिता रहेको थियो। घटनापछि देवानगंज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी भएको छ। सुनसरीको घटना सप्तरी प्रशासनले पनि आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न सबैमा आग्रह गरेको छ। फौजदारी न्याय प्रणालीलाई पीड़ित मैत्री प्रभावकारी र उत्तरदायी बनाउन महान्यायाधिवक्ताको कार्यालयले व्यापक सुधारका कार्यक्रम शुरू गरेको छ। महान्यायाधिक वक्ताको कार्यालयले चौथो पञ्चवर्षीय रणनीति योजना 2083-84, 2087-88 तथा गत आर्थिक वर्षको कार्यप्रगति सार्वजनिक कार्यक्रममा महान्यायाधीश वक्ता डाक्टर नारायण दत्त खडेलले यस्तो जानकारी दिनुभएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपाबीच भएको तीन बुधे सहमतिलाई लिएर दुवै पार्टीमा असन्तुष्टि बढेको छ। विगतका कमी कमजोरीको गम्भीर समीक्षा नगरी एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सत्ता स्वार्थ केन्द्रित सहमति गरेको भन्दै दुवै पार्टीमा असन्तुष्टि बढेको देखिन्छ। एमाले र नेपाली काँग्रेसबीच 2081 असारमा भएको सात बुधे सहमति भत्किएपछि वामपन्थी गठबन्धन बनाउन ओली र प्रचण्ड निरन्तर छलफलमा जुट्नु भएको थियो। नेकपाका संयोजक प्रचण्ड सह संयोजक माधव नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुग्नु भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक प्रचण्डबीच भएको तीन बुधे समझदारी प्रति नेपाल असन्तुष्टि रहेकाले उहाँलाई फकाउने उद्देश्यले प्रचण्ड कोटेश्वर पुगेको बताइएको छ। शनिबार अध्यक्ष ओली र संयोजक प्रचण्डबीच पाँचवटा प्रदेशमा सरकार गठन गर्ने र शक्ति बाँडफाँड गर्ने गरी भएको तीन बुधे सहमतिप्रति नेपालले असन्तुष्टि जनाउँदै आउनु भएको छ। उक्त सहमति सत्ता केन्द्रित मात्र भएको र नीतिगत स्पष्टता नभएको नेपालको धारणा रहँदै आएको छ। संसदका सदस्यहरूलाई निजी स्वकीय सचिव पीए राख्न दिने सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले सोनी डायका सम्बन्धमा सरकारसँग लिखित जवाफ माग गर्दै आदेश जारी गरेको हो। सर्वोच्चले सरकारको लिखित जवाफ प्राप्त भएपछि यस विषयमा थप बहस र निर्णय गर्नेछ। अधिवक्ता डाक्टर प्रेमराज सिलवालले दायर गर्नुभएको रिटमा सरकारको उक्त निर्णयको राज्यकोषको चरम दुरूपयोग हुने र संविधानको मर्म प्रतिकूल रहेको दावी गरिएको छ। सुर सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ मुद्दामा पूर्वपक्षका लागि थुनाम रहेका व्यवसायी दीपक भट्टले दायर गरेको निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन माग गरेको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले उच्च अदालत पाटन र विशेष अदालतबाट भट्टलाई थुनाममा पठाउनुको कारण र आधारसहितको प्रतिवेदन मगाउने आदेश दिएको हो। पूर्वधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भएको छ। सोमबार बिहान पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सुरुङ मार्गको औपचारिक उद्घाटन गर्नुभएको हो। काठमाडौँलाई धादिङ हुँदै पश्चिम नेपालसँग जोड्ने सो सुरुङ मार्ग देशकै पहिलो र व्यवस्थित सड़क यातायात सुरुङ मार्ग हो। यसले काठमाडौँ प्रवेश तथा बाहिरिने यात्रुलाई सहज, सुरक्षित र छिटो बनाउने अपेक्षा गरिएको छ। अब केही दिनमा सुरुङ मार्ग परीक्षण अवधिमा सञ्चालन हुनेछ। यस अवधिमा एम्बुलेन्स, सुरक्षा निकायका गाडी तथा अरू अत्यावश्यक सेवाका गाडीलाई मात्रै सुरुङ प्रयोग गर्न दिइनेछ। बचत फिर्ताको माग गर्दै सोमबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले भेदभाव गर्न नहुने, बचत फिर्ताको बलियो आधार बनाउनु पर्ने र बचत फिर्ता गर्नुपर्ने माग गरेका छन्। माइतीघरबाट शुरू भएको र्याली बुद्धनगरमा रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय पुगेको थियो। प्रदर्शनकारीहरूले यसअघि सरकारसँग भएको सम्झौता पनि बोकेका छन्। वर्तमान सरकारले बचत फिर्ताको नाममा साना ठूला गरेर भेदभाव गरेको उनीहरू को गुनासो रहेको छ। नेपाल स्वदेश मौसम अपडेटको
1: स्वदेश जलवायु अपडेट
0: तापक्रम 30 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 27 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 87% मापन गरिएको छ। प्रमुख खबरका मुखहरू पुनः एकपटक। चितवन राष्ट्रिय निकुञ्जभित्रको सड़क निर्माण कार्य पूरा गरेर छाड्ने कानून मन्त्री सुविता गौतमको भनाई। सरकारको चाहना अनुरूप विकासका लागि आवश्यक कानून संशोधन गर्ने गौतमको दावी। नारायणगढ मुगलिन सड़क खण्डमा खस्ने पहिरो पछ्याउन तीन ठाउँमा विभिन्न उपकरण। अवस्थामा मानव वन्यजन्तु द्वन्द, पाँच वर्षमा 146 जनाको मृत्यु। जगेडा ग्यास नराख्न उद्योगीको आग्रह। संयुक्त विद्यार्थी संगठनद्वारा देवघाटमा प्राथमिक उपचार केन्द्र तथा हेल्प डेस्क सञ्चालन। र ओली र प्रचण्डबीच सत्ता भागबण्डाको तीन बुधे सहमतिले एमाले र नेकपामा बढ्यो असन्तुष्टि। सांसदलाई स्वकीय सचिव दिने निर्णय विरुद्धको रिटमा सर्वोच्चले कारण देखाउनुहोस्। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। काठमाडौँदेखि धादिङ जोड्ने नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग सञ्चालनमा मुलुककै पहिलो सुरुङ मार्ग सञ्चालनसँगै सडक यातायातमा फड्को। सामाजिक सद्भाव कायम गर्न सबैमा आह्वान गर्ने सुनसरीमा बसेको सर्वदलीय बैठकको निर्णय। स्थानीय देवानगंज र आसपासका क्षेत्रमा प्रशासनद्वारा निषेधाज्ञा जारी। चिकित्सकमाथि भएको कुटपिटको विरोधमा स्वास्थ्य कर्मीहरूद्वारा नारायणी अस्पतालमा आकस्मिक सहितका सबै सेवा ठप्प। र फ्रान्स र स्पेनमा फैलिएको डढेलो अझै नियन्त्रणमा आउन सकेन।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग आजदेखि औपचारिक सञ्चालनमा आएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नेपाल स्थित जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष डाक्टर तानाका अकिहीको लगायतको उपस्थितिमा सुरुङ मार्ग उद्घाटन गर्नुभएको हो। मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र गाडी चलाएर सवारी आवागमनको पनि उद्घाटन गर्नुभयो। थप सामग्रीका साथमा संवाददाता सरिता खनाल।
4: मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्गका रूपमा लिइएको नागढुङ्गा सुस्ने खोला सुरुङ मार्गको सोमबार औपचारिक उद्घाटन भएको छ। निर्माणका लागि सम्झौता भएको 7 वर्षपछि उद्घाटन गरिएको यो सुरुङ मार्ग सञ्चालनमा आएसँगै काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा हुने सवारी चाप व्यवस्थापन, यात्रा समयको बचत तथा सुरक्षित र आधुनिक सड़क पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ। सुरुङ मार्ग आयोजनाका उपनिर्देशक इन्जिनियर सञ्जय पन्थीले सुरुङ मार्ग उद्घाटन भएसँगै पहिलो चरणमा एम्बुलेन्स, सुरक्षा निकायका र अत्यावश्यक सवारी साधनलाई मात्र प्रवेश दिइने बताउनुभयो। परीक्षणपछि विभिन्न पक्षसँग छलफल तथा सुरुङ मार्गको सुरक्षा अवस्था र ट्राफिक व्यवस्थापनको परीक्षण गरेर अन्य सवारी साधन सञ्चालन गरिने आयोजनाका उपनिर्देशक इन्जिनियर पन्थीले जानकारी दिनुभयो।
5: परीक्षण
4: अवधिभर सुरुङ मार्ग भएर सञ्चालन हुने सवारी साधनले कुनै शुल्क तिर्नु पर्ने छैन। कुल 2688 मिटर लामो सुरुङ मार्गमा परीक्षण पछि भने सवारी साधन सञ्चालन हुँदा निश्चित शुल्क तिर्नु पर्दछ। सवारी साधन अनुसार 60 रुपियाँदेखि 600 रुपियाँसम्म शुल्क लाग्ने सड़क विभागले जनाएको छ। आयोजनामा मुख्य एवं उद्धार गरी 2 सुरुङ मार्ग रहेका छन्। मुख्य सुरुङमा सवारी साधन सञ्चालन हुनेछ भने उद्धार कार्यमा उद्धार सुरुङ प्रयोग हुनेछ। सुरुङ मार्गमा सुरक्षा, सहज आवागमन र मानवीय सुरक्षाका लागि दमकल, आकस्मिक उद्धार, सीसीटीभी क्यामेरा, संचार र सुरक्षा संयन्त्र समेत उपलब्ध छ। काठमाडौँको चन्द्रगिरी नगरपालिका 1 दहचोक टोटी पाखाबाट सुरु हुने सुरुङ मार्ग पश्चिमतर्फ धादिङको धुनीबेसी नगरपालिकाको सिस्ने खोलामा पुगेर टुङ्गिनेछ। सुरुङ मार्ग सञ्चालनले हाल सञ्चालनमा रहेको राजमार्गमा हुने जाम, त्यहाँको उकालो र घुमाउरो बाटो आदिका कारण इन्धन र सड़क उपभोक्ताको 30 मिनट भन्दा बढी समय बचत हुने अपेक्षा गरिएको छ। पुनः आयोजनाका उपनिर्देशक इन्जिनियर सञ्जय पन्थी।
5: 60 रुपियाँदेखि 600 रुपियाँसम्म छ। गत वर्षको सामको 26 गते क्याबिनेटबाट स्वीकृति भएको र राजपत्रमा उपलब्ध भइसकेको नेटवर्कको साइडबाट चाहिँ हेर्न सकिन्छ। सर्वसामान्यले पनि अटोमेटिक सिस्टम, RFID सिस्टम पनि चलन गरेका छौँ। त्यसमा चाहिँ आफै शुल्क काटिने व्यवस्था हुन्छ। त्यसमा जाममा नपरिकन स्वतः टोल बुथमा टोल नगरिकन स्वतः कटाव गर्ने सिस्टम पनि चलन गरिसकेको छ। टनलमा चाहिँ 3.5% गेटको समानान्तर किसिमको उकालो भएकोले यसमा चाहिँ गाडीहरू बिग्रिने चान्स एकदम कम हुन्छ। शुल्क खपत हुने, समयको बचत हुने लगायत माथि निस्कदाखेरि 30 मिनट भन्दा पनि धेरै समय बचत हुने देखिन्छ। त्यसले सर्वसाधारणलाई धेरै सहज हुने देखिन्छ।
4: सुरुङ मार्ग निर्माणमा जापान सरकारले 21 अर्ब रुपियाँ बराबरको सहुलियत ऋण र नेपाल सरकारको 6 अर्ब रुपियाँ बराबरको लगानी रहेको छ। सुरुङ मार्गको शिलान्यास 7 वर्ष अघि 2076 कार्तिक 6 भएको थियो। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
3: जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज बसेको सर्वदलीय बैठकले सबैलाई सामाजिक सद्भाव कायम राख्न आह्वान गरेको छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकमा देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनाका सम्बन्धमा प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न सबैले आफ्नो तहबाट प्रभावकारी प्रयास गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामी छानेले जानकारी दिनुभयो। अहिले देवानगंज, घुस्की, कप्तानगंज, बुटहा र हरिनगरा बजार क्षेत्रमा स्थानीय प्रशासनले बिहान 7 बजेदेखि निषेधाज्ञा जारी गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी लामी छानेले घटना प्रभावित क्षेत्रमा कुनै पनि अप्रिय घटना हुन नदिन प्रशासनले आवश्यक सुरक्षा संयन्त्र परिचालन गरेको र हाल त्यहाँको जनजीवन सामान्य बन्दै गएको बताउनुभयो। कप्तानगंजमा गैराती दुई समूह बीच भएको झडपको घटनामा गोली लागेर घाइते भएका 24 वर्षीय ओम प्रकाश मेहताको उपचारका क्रममा निधन भएको थियो। बैठकमा जिल्ला स्थित प्रमुख राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा सरोकारवालाको सहभागिता थियो। गृह मन्त्रालयले गैराती सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी सीडीओ वासुदेव घिमिरे सहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ। घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उहाँको ठाउँमा संखुवा सभाका सीडीओ ईश्वरी प्रसाद अर्याललाई खटाइएको छ। यस्तै कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौँ तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक एसपी केशव थेवेलाई भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा खटाइएको छ। थेवेको स्थानमा उक्त विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई पठाइएको छ। सुनसरीको दिवानगंज गाउँपालिका 3 कप्तानगंजमा हिजो राति दुई समूह बीच भएको झडपमा एकजनाको निधन भएको थियो। घटनामा परेर 9 जना सर्वसाधारण, 10 जना नेपाल प्रहरी र 5 जना सशस्त्र प्रहरी गरी 24 जना घाइते भएका थिए। वीरगंजको नारायणी अस्पतालमा अस्ति भएको तोडफोड र चिकित्सकमाथिको कुटपिटको विरोधमा चिकित्सक तथा स्वास्थ्य कर्मीहरूको हडताल आज पनि जारी रहेको छ। स्वास्थ्य कर्मीहरूले आज वीरगंजको घण्टाघर चोकमा नाराबाजी गर्दै दोषीमाथि कार्यवाही र शान्ति सुरक्षाको ग्यारेन्टीको माग गरेका छन्। हिजोदेखि नारायणी अस्पतालको आकस्मिक सहितका सबै सेवा ठप्प पारेर स्वास्थ्य कर्मीहरू आन्दोलनमा उत्रिएका हुन्। नेपाल चिकित्सक संघको आह्वानमा वीरगंजका निजी अस्पतालका चिकित्सकहरूले समेत आन्दोलनमा ऐक्यबद्धता जनाएपछि त्यहाँका प्राय सबै अस्पतालको उपचार सेवा प्रभावित बनेको छ, जसका कारण उपचारका लागि पुगेका सर्वसाधारण बिरामीहरू मर्खामा परेका छन्। शनिबार वीरगंज 25 का 45 वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्त र गाउँले आकस्मिक कक्षमा तोडफोड गर्दै डाक्टर प्रमोद रामलाई निर्घात कुटपिट गरेका थिए। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत चिकित्सकहरूलाई तत्काल काममा फर्किन अनुरोध गरेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कार्यवाही गर्न सरकार प्रतिबद्ध रहेको जनाइएको छ। संघीय संसदको प्रतिनिधि सभाको बैठक आगामी बिहिबार र राष्ट्रिय सभाको बैठक आगामी शुक्रबार बस्दैछ। वर्षीय अधिवेशनका रूपमा रहेको यस अधिवेशनमा बजेट र त्यससँग सम्बन्धित विधेयक पास भइसकेको छ भने दुवै सभामा सरकारले नयाँ विधेयक दर्ता गराएको छैन, जसका कारण संसद सरकारी बिजनेसविहीन अवस्थामा छ। संवाददाता तुलसी सापकोटाको रिपोर्ट।
0: संघीय संसदको चालू अधिवेशन अन्तर्गत यति बेला संघीय संसद सचिवालयसँग कुनै पनि सरकारी बिजनेस छैन। संघीय संसदको प्रतिनिधि सभाको बैठक बिहिबार र राष्ट्रिय सभाको बैठक शुक्रबार बोलाइएको छ। गत वैशाख 28 गतेदेखि सुरु भएको संघीय संसदको वर्षीय अधिवेशन अन्तर्गत दुवै सभाबाट बजेट र यससँग सम्बन्धित विधेयकहरू पारित भइसकेका छन्। यस अधिवेशनमा अहिलेसम्म प्रतिनिधि सभाबाट 10 वटा विधेयक पारित भइसकेकाले विधि निर्माणको प्रक्रियाबाट दोस्रो अधिवेशन उपलब्धिमूलक रहेको संघीय संसद सचिवालय जनाएको छ। प्रतिनिधि सभामा विभिन्न समितिमा गरेर हाल 7 वटा विधेयकहरू विचाराधीन अवस्थामा रहेका छन्। ती विधेयकहरूमाथिको छलफल सकेर समितिले प्रतिवेदन सभामा पेश गरेमा ती विधेयकहरू सभाको कार्यसूचीमा अगाडि बढ्ने छन्। यसै गरी सभामा अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक विचाराधीन अवस्थामा रहेको छ। राष्ट्रिय सभामा भने यति बेला एउटा पनि विधेयक छैनन्। सामान्यतया सदनमा विधेयकहरू सरकारले ल्याउने र सरकारबाट यति बेला कुनै पनि नयाँ विधेयकहरू नआएका कारण सरकारले दिने बिजनेस संसदसँग नरहेको बताउनुहुन्छ संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी।
6: प्रतिनिधि सभातिरका समितिहरूमा 7 वटा विधेयकहरू विचाराधीन रहेको अवस्था छलफल भएर शीघ्र प्रतिवेदन प्राप्त हुन आएमा आगामी बैठकहरूमा ती विधेयकहरूलाई कार्यसूचीमा समावेश गर्न सकिने अवस्था रहन्छ। त्यसै गरी सामान्य विचाराधीन अर्थ सम्बन्धी केही कानूनहरूलाई संशोधन गर्ने विधेयक रहेको छ। अहिलेको हाम्रो विधेयकको अवस्था यही नै हो। सरकारले संसदलाई बिजनेसहरू दिने भनेको विधेयकहरू दर्ता गराएर अगाडि बढाउने भन्ने हो।

0: त्यसैलाई अगाडि बढाउन सक्ने प्रवक्ता गिरी बताउनुहुन्छ।
1: राष्ट्रिय सभाको सभामा पनि र समितिमा पनि कुनै पनि विधेयकहरू विचाराधीन अवस्थामा छैनन्। खास गरी राष्ट्रिय सभाले अहिले विभिन्न संवैधानिक अङ्गका प्रतिवेदनहरू प्रस्तुत गर्ने र सामान्य छलफल गर्ने गरेर कार्यसूची राखेर अगाडि बढिरहेको अवस्था तत्कालै अब विधायकीय कार्यसूची चाहिँ राष्ट्रिय सभामा छैन। अहिले खासमा प्रश्नोत्तर केही प्रस्तावहरू र सीमित विधेयकहरू नै बिजनेसको रूपमा रहेको अवस्था छ।
0: राष्ट्रिय सभामा यस अधिवेशनमा एउटा संकल्प प्रस्ताव र एउटा जरुरी सार्वजनिक महत्वको ध्यानाकर्षण प्रस्ताव दर्ता भएकोमा संकल्प प्रस्तावमाथि छलफल भइसकेको छ भने ध्यानाकर्षण प्रस्तावमाथिको छलफल बाँकी छ। तुलसी सापकोटा, रेडियो नेपाल, काठमाडौँ।
2: कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले जनताको चाहना अनुरूप विकासका लागि आवश्यक कानून संशोधन गर्नुपर्ने बताउनु भएको छ। चितवनमा पत्रकारसँग आज कुराकानी गर्दै उहाँले जनताको अपेक्षा अनुसार कानून बनाउन नसक्दा योजना अनुसारका काम गर्न कठिनाई हुने उल्लेख गर्नुभयो। उहाँले आर्थिक वर्ष 2083-84 कानून सुधार वर्षका रूपमा घोषणा गरेकाले 166 कानून बनाउनुपर्ने जानकारी दिनुभयो। मन्त्री गौतमले काममा बाधा पुग्ने कानूनलाई तत्काल संशोधन गरिने बताउँदै निजामती सेवामा 30 सेवा र 55 उमेर हदको कुरा प्रक्रियामा रहेको बताउनुभयो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सरकारले प्रतिबन्ध लगाएका वस्तुको भौतिक तथा डिजिटल माध्यमबाट बिक्री वितरण भइरहेको गुनासो प्राप्त भएकाले त्यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित सबै पक्षलाई चेतावनी दिएको छ। विभागले आज सूचना जारी गर्दै निकासी पैठारी नियन्त्रण ऐन अनुसार नेपाल सरकारले विभिन्न समयमा नेपाल राजपत्र मार्फत निकासी वा पैठारीमा पूर्ण बन्देज लगाएका वस्तुहरू अझै पनि बजारमा बिक्री वितरण भइरहेको विषयप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कानून विपरीत प्रतिबन्धित वस्तुको कारोबार रहेको गरेको पाइएमा निकासी पैठारी नियन्त्रण ऐन र उपभोक्ता संरक्षण ऐन तथा अन्य प्रचलित कानून बमोजिम कारवाही गरिने विभागले जनाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले वर्षा याममा बाढी पहिरो नियन्त्रण तथा विपद व्यवस्थापनका लागि स्थानीय प्रदेश र संघीय सरकारबीच समन्वय र सहकार्य हुन आवश्यक रहेको बताउनु भएको छ। नुवाकोटको तादी गाउँपालिकाका समस्याका सम्बन्धमा अध्यक्ष सन्तमान तामाङसँग मन्त्रालयमा आज भएको छलफलमा संचार मन्त्री डाक्टर तिमल सिन्हाले सो गाउँपालिकाको समग्र विकास निर्माणको अवस्था स्थानीय तहले भोगिरहेका समस्या नागरिकका गुनासा र अपेक्षा बारे जानकारी लिनु भएको थियो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रमा संरचनागत सुधार र गुणस्तरीय शिक्षण सिकाइ आवश्यक रहेको बताउनु भएको छ। जनकपुर धाम स्थित रामसागर बहुमुखी क्याम्पसको आज निरीक्षण तथा क्याम्पसका प्राध्यापकहरूसँगको छलफलमा उहाँले समयको मागसँगै क्याम्पसहरूले शिक्षा क्षेत्रको संरचनागत सुधारसँगै गुणस्तरीय शिक्षण सिकाइमा जोड दिनुपर्ने बताउनुभयो। सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठकमा सांसदहरूले राष्ट्रको अस्तित्व र पहिचानलाई सुदृढ बनाउन तथ्यमा आधारित इतिहासप्रति युवा पुस्ताको सचेतना वृद्धि गर्नुपर्ने बताउनु भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले आधुनिकीकरणको नाममा ऐतिहासिक रूपमा महत्वपूर्ण नेपालका विश्व सम्पदा सूचीमा सूचीकृत स्थलहरूको मौलिक स्वरूप परिवर्तन गर्ने गतिविधि तत्काल रोक्नुपर्ने बताउनुभयो। बैठकमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय इतिहास विभागका पदाधिकारीहरूले प्राचीन मठ मन्दिर तथा सांस्कृतिक सम्पदाहरूको ऐतिहासिक महत्वबारे पर्याप्त जनचेतनाको अभाव र अप्रमाणित ऐतिहासिक व्याख्याका कारण पुरातात्विक सम्पदाहरू नष्ट भइरहेको र इतिहासको विकृतिकरण बढ्दै गएको बताउनुभयो। लुम्बिनी क्षेत्रमा आध्यात्मिक पर्यटन प्रवर्धनका लागि विशेष योजना प्याकेज बनाएर प्रचार प्रसार गर्नुपर्नेमा जोड दिइएको छ। पर्यटनका माध्यमबाट आर्थिक गतिविधि चलायमान बनाउँदै रोजगारीका अवसर सिर्जना गर्न पर्यटन प्रवर्धन गर्नुपर्ने भएकाले विशेष योजना सहित प्रचार प्रसार गर्नुपर्नेमा जोड दिइएको हो। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट नाटा लुम्बिनीको आयोजनामा बुटोलमा आज सम्पन्न नेपाल भारत पर्यटन पत्रकार भेटघाट कार्यक्रममा सहभागी वक्ताहरूले आध्यात्मिक पर्यटन प्रवर्धनमा जोड दिनुभयो। अछामको कमल बजार मानसैन सडक खण्ड अन्तर्गत आज दिउँसो कमल बजार नजिकै अटो रिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। मृत्यु हुनेमा कमल बजार नगरपालिका

0: का वडा नम्बर 5 की बेला भण्डारी को जिल्ला अस्पताल अछाममा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ। कमल बजार मानसैन सडक खण्डमा अटो अनियन्त्रित भएर सडकबाट 50 मिटर तल खसेर दुर्घटना भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। फ्रान्स र स्पेनमा फैलिएको भीषण डडेलो अझै नियन्त्रणमा आउन सकेको छैन। डडेलोका कारण 3,25,000 भन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन्। मौसमविदले नयाँ उष्ण लहर आउने चेतावनी दिएसँगै आगो अझ फैलने जोखिम बढेको छ भने दुवै देशले ठूलो संख्यामा अग्नि नियन्त्रक सैनिक र सुरक्षाकर्मी परिचालन गरेका छन्। दक्षिण पश्चिम फ्रान्सको गिरन्डे क्षेत्र र स्पेनको म्याड्रिड आसपासका क्षेत्रमा लागेको आगो दुवै देशको इतिहासकै सबैभन्दा विनाशकारी डडेलो मध्ये एक बनेको छ। फ्रान्समा डडेलोका कारण विशाल आगोको बादल बनेको छ। यस्तो बादलले आफ्नै हावाको प्रणाली सिर्जना गरी नयाँ स्थानमा चट्याङ मार्फत थप आगो फैलाउने जोखिम बढाएको फ्रान्सको राष्ट्रिय अग्नि नियन्त्रक महासंघले जनाएको छ। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले आपतकालीन अवस्थाबारे छलफल गर्न संकट व्यवस्थापन बैठक बोलाउनु भएको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पनि आगो प्रभावित भ्यालेन्सिया क्षेत्रको स्थलगत निरीक्षण गर्ने बताउनु भएको छ। अमेरिकाको सियाटल स्थित स्पेस निडल नजिक आयोजना गरिएको लोकप्रिय बाइट अफ सियाटल फूड फेस्टिभलमा गोली हानाहान हुँदा 3 जनाको मृत्यु भएको छ भने 2 वर्षीय बालक सहित 5 जना घाइते भएका छन्। सहरको फायर डिपार्टमेन्टकी प्रवक्ता ग्रेस नुनेजका अनुसार गोली लागेर 3 जनाको घटनास्थलमै मृत्यु भएको हो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: पछिल्लो समय नेपालको कुल ऊर्जा माग साँझको समयमा 3,248 मेगावाट बराबर पुगेको छ, जस अनुसार हाल कुल 73,629 मेगावाट घण्टा बराबर माग पुगेको छ। नेपाल विद्युत प्राधिकरणले भारतबाट बिजुली आयात नभएको र प्राधिकरणले हाल कुल 22,102 मेगावाट घण्टा बराबर बिजुली निर्यात गरिरहेको जनाएको छ। प्राधिकरणको प्रणालीमा निजी ऊर्जा उद्यमीहरूले 47,563 मेगावाट घण्टा बराबर बिजुली उपलब्ध गराउँदै आएका छन्। त्यस्तै प्राधिकरणका सहायक कम्पनीहरूले 17,108 मेगावाट घण्टा बराबर बिजुली उपलब्ध गराएका छन्। प्राधिकरणका आफ्नै आयोजनाबाट कुल 8,959 मेगावाट घण्टा बराबरको ऊर्जा हाल उपलब्ध भएको छ। कुल राष्ट्रिय माग 51,527 मेगावाट घण्टा बराबर हुँदा साँझको समयको विद्युतको माग 3,248 मेगावाट बराबर पुगेको हो। गत आर्थिक वर्ष 2082-83 गण्डकी प्रदेशका 11,232 किसानहरूले 5,58,00,000 रुपियाँ प्रोत्साहन रकम प्राप्त गरेका छन्। गण्डकी प्रदेश सरकारले किसानहरूलाई व्यावसायिक कृषिमा लाग्न प्रेरणा प्राप्त होस् भनेर प्रोत्साहन रकम प्रदान गरेको प्रदेश कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ। मापदण्ड अनुसार छनौट भएका दुग्ध सहकारी मार्फत किसानहरूलाई प्रोत्साहन उपलब्ध गराउने गरेको प्रदेश मन्त्रालयका वरिष्ठ पशु विकास अधिकारी डाक्टर शोभा शर्माले जानकारी दिनुभयो। दैनिक 200 लिटर र वार्षिक 200 दिन दुधको कारोबार गर्ने सहकारी संस्थाहरूले प्रोत्साहन स्वरूपको रकम प्राप्त गर्न सक्ने मापदण्ड रहेको छ। हरेक आर्थिक वर्षमा कम्तीमा 30 दिन सहकारीमा दुध बिक्री गर्ने किसानले प्रोत्साहन सहयोग रकम प्राप्त गर्ने गरेको र एउटा सहकारीलाई बढीमा 17,50,000 रुपियाँसम्म प्रोत्साहन सहयोग गर्ने गरेको वरिष्ठ पशु विकास अधिकारी डाक्टर शर्माले बताउनु भयो। सोमबार नेपाली सेयर बजारको परिसूचक नेप्से 33.28 अङ्कले घटेको छ। यो कमी सँगै बजारको परिसूचक नेप्से सोमबार 2,701 अङ्कमा झरेको छ। अघिल्लो कारोबार दिन शुक्रबार परिसूचक नेप्से 7.90 अङ्कले बढेको थियो। सोमबार बजारको परिसूचक नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। अघिल्लो दिन शुक्रबार 4,67,00,000,000 कारोबार भएको सेयर बजारमा सोमबार 6,07,00,000,000 बराबरको कारोबार भएको छ। सोमबार बजारमा 35 कम्पनीहरूको मूल्य बढ्दा 235 कम्पनीहरूको घटेको छ भने 5 कम्पनीहरूको मूल्य स्थिर रहेको छ। बाँकी जिल्लामा कुल खेतीयोग्य क्षेत्रफल मध्ये 84% क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लामा करिब 33,780 हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा हालसम्ममा 28,375 हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। केही दिन यताको वर्षापछि रोपाईले तीव्रता पाएको भए पनि आकाशे पानीमा निर्भर केही क्षेत्रमा अझै रोपाई हुन बाँकी रहेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ। कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख डाक्टर विनोद घिमिरेका अनुसार जिल्लामा सिक्टा सिंचाई आयोजनाको कमान क्षेत्र तथा अन्य सिंचाई सुविधा पुगेका स्थानमा किसानले रोपाई सम्पन्न गरिसकेका छन् भने वर्षाको भर पर्नुपर्ने केही क्षेत्रहरूमा पर्याप्त पानी नपुग्दा रोपाई अझै हुन सकेको छैन।
0: अब खेल समाचार। आईसीसी विश्वकप लीग दुई अन्तर्गत नेपालले नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ। नेदरल्याण्डसको युट्रेस्टमा जारी खेलमा नामिबियाले नेपाल सामु 212 रनको लक्ष्य प्रस्तुत गरेको छ। अहिले जवाफी ब्याटिङ गरिरहेको नेपालले दुई ओभरमा बिना विकेटको क्षतिमा 10 रन बनाएको छ। टस हारेर पहिले ब्याटिङमा उत्रिएको नामिबियाले 20 ओभरमा 7 विकेटको क्षतिमा 211 रन जोड्यो। उसका लागि जन निकोलस फ्रायलिङ्कले शतकीय पारी खेले। 149 बल खेलेका उनले 3 चौका मात्रै प्रहार गर्दै 100 रनमा रन आउट हुन पुगे। यस्तै लौरेन स्टिन क्याम्पले 59 तथा मलान क्रुगरले 15 रन जोडे। बलिङतर्फ नेपालका करण केसी एक्लैले 5 विकेट लिए। सोमपाल खामीले 1 विकेटको सफलता हात पारे। थप खेल समाचार अजय बमबाट।
3: दक्षिण कोरियामा सम्पन्न 7 किमुन योङ कप जीवन अन्तर्राष्ट्रिय त्युकान्डो च्याम्पियनसिपमा नेपालले 1 रजत र 2 काँस्य पदक सहित कुल 3 पदक जितेको छ। महिला पुम्से विधामा सीता तामाङले रजत पदक जितिन्। 12 खेलाडी सहभागी प्रतिस्पर्धामा लगातार 4 चरणमा जित निकाल्दै फाइनल पुगेकी सीता उपाधि भिडन्तमा बुल्गेरियाकी खेलाडीसँग पराजित भइन्। त्यस्तै पुरुष तर्फ प्रेम लिम्बू र महिला तर्फ सुशीला राईले काँस्य पदक जित्दै नेपालको पदक संख्या 3 पुर्याए। विश्वका 20 राष्ट्रका खेलाडी सहभागी प्रतिष्ठित जीवन ऱ्याङ्किङ प्रतियोगितामा नेपाली खेलाडीहरूको प्रदर्शनले अन्तर्राष्ट्रिय ट्युकान्डोमा नेपालको बढ्दो प्रतिस्पर्धात्मक क्षमताको संकेत दिएको छ। इस्लामाबादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन काबा च्याम्पियनसिपमा नेपालले जितविहीन रहँदै लिग चरण टुङ्ग्याएको छ। सोमबार लिगको अन्तिम खेलमा नेपालले उज्बेकिस्तानसँग सोझो सेटमा पराजय बिहोर्यो। नेपाली टोली लियाकत व्यायामशालामा उज्बेकिस्तानसँग 24-26, 20-25, 22-25 को सेटमा पराजित भयो। नेपालले यसअघि बङ्गलादेश काजिकिस्तान र श्रीलङ्कासँग 3-2 हार बिहोरेको थियो। यसबीच नेपाललाई पाकिस्तानले 3-0 सेटमा हराए। अब नेपालले मङ्गलबार 5 स्थानका लागि काजिकिस्तानसँग खेल्नेछ। सिङ्गल राउन्ड रोबिन लिग पछि शीर्ष 4 टोली सेमी फाइनलमा प्रवेश गर्ने सेटअप थियो। शीर्ष 4 हटाउन नसक्ने टोली 5 स्थानका लागि प्रतिस्पर्धा गर्ने भएका हुन्।
0: अब मौसम। आज राति देशका हिमाली पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका 1-2 स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 31.2 डिग्री सेल्सियस, न्यूनतम 22.4 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 29.6 डिग्री सेल्सियस, न्यूनतम 19.1 डिग्री सेल्सियस। वर्षा 33.6 मिलिमिटर। पोखराको अधिकतम 31.8 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस। वर्षा 68.4 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33.7 डिग्री सेल्सियस, न्यूनतम 24.3 डिग्री सेल्सियस। वर्षा फाटफुट। दिपालको अधिकतम 33.5 डिग्री सेल्सियस, न्यूनतम 25 डिग्री सेल्सियस। वर्षा 2.4 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। काठमाडौँदेखि धादिङ जोड्ने नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा मुलुककै पहिलो सुरुङ मार्ग सञ्चालनसँगै सडक यातायातमा फड्को। सामाजिक सद्भाव कायम गर्न सबैमा आह्वान गर्ने सुनसरीमा बसेको सर्वदलीय बैठकको निर्णय। स्थानीय देवानगंज र आसपासका क्षेत्रमा प्रशासनद्वारा निषेधाज्ञा जारी। चिकित्सकमाथि भएको कुटपिटको विरोधमा स्वास्थ्य कर्मीहरूद्वारा नारायणी अस्पतालमा आकस्मिक सहितका सबै सेवा ठप्प। र फ्रान्स र स्पेनमा फैलिएको डडेलो अझै नियन्त्रणमा आउन सकेन। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: सुनसरीको दिवानगंज घटनापछि सुरक्षा चुस्त बनाउन प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा नेतृत्वमा फेरबदल। गृह मन्त्रालयद्वारा दिवानगंज घटनाको छानबिन गर्न 5 सदस्यीय समिति गठन। अशान्ति र भ्रामक अफवाह नफैलाउन सर्वपक्षीय आह्वान। मानव अधिकार आयोगद्वारा घटनाको अनुसन्धान सुरु।
2: बहुप्रतीक्षित नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको आज उद्घाटन। नेता होइन, निर्माणमा खटिएका 60 वर्षीय कर्मचारीले काटे रिबन। 5 मिनटमै पार हुने भयो नागढुङ्गाको वर्षौं पुरानो जाम।
1: बागमती प्रदेशमा नयाँ सरकार गठनको रस्सा कसी तीव्र। 12 सिट रहेको राप्रपा र 2 सिट रहेको हाम्रो नेपाली पार्टीलाई तान्न कंग्रेस एमाले र नेकपाको जोड घटाउ।
2: अन्तर्राष्ट्रिय प्रसंगमा इजरायलमा अक्टोबर 27 हुने आम निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पूर्व सेना प्रमुख गदी आइसेनकोटको कडा चुनौती। नयाँ पार्टी यासर सर्वेक्षणहरूमा शीर्ष स्थान तर्फ।
1: र उत्तर अमेरिकामा हालै सम्पन्न फिफा विश्वकप 2026 को फ्यान भोटेड ड्रीम 11 सार्वजनिक। 40 वर्षीय भजिन्हा र 39 वर्षीय मेसी सँगै एम्बापे र हालान्ड टोलीमा।
0: कार्यक्रम सुरु गरौँ। सुनसरीको देवानगंज घटनापछि सुरक्षा चुस्त बनाउन प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा नेतृत्वमा फेरबदल सम्बन्धी प्रसङ्गबाट। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा 2 समूह बीच भएको विवाद र त्यसपछिको झडपले निम्त्याएको अशान्त वातावरणलाई साम्य पार्न र सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृह मन्त्रालयले प्रशासनिक एवं सुरक्षा कमान्डरहरूमा व्यापक फेरबदल गरेको छ। हिजो आइतबार राति झडप नियन्त्रणका क्रममा भएको घटनामा स्थानीय ओम प्रकाश मेहताको निधन हुनुका साथै 9 जना सर्वसाधारण, 10 जना नेपाल प्रहरी र 5 जना सशस्त्र प्रहरी गरी कुल 24 जना घाइते भएका थिए। थप सामग्री सहित सहकर्मी सुनिता पोखरेल।
1: कप्तानगंजमा भएको दुखद घटनापछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन र सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउन गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे सहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ। सिडिओ घिमिरेलाई गृह मन्त्रालय तानेर संघ सभाका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याललाई सुनसरीको नयाँ सिडिओका रूपमा खटाइएको छ। त्यसै गरी कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानेर डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरीको जिम्मेवारी दिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशव थेवेलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा खटाइएको छ भने उहाँको ठाउँमा एसपी पुष्पराज मल्ललाई पठाइएको छ। यस्तै सशस्त्र प्रहरी बल नेपालका एसपी श्याम कुमार कार्कीको ठाउँमा एसपी लव कुमार सापकोटा तथा कप्तानगंज स्थित सशस्त्र प्रहरीका डीएसपी नन्दकिशोर महतोको ठाउँमा डीएसपी मदन नाथलाई खटाउने निर्णय गृह मन्त्रालयले गरेको छ। घटनाको सत्य तथ्य छानबिनका लागि गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा 5 सदस्यीय समिति गठन भइसकेको छ। समितिलाई 1 साताभित्र प्रतिवेदन बुझाउने म्याद दिएको छ। उता घटनापछि प्रदर्शन र अशान्ति

0: सीआईएन को साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सांसदलाई स्वकीय सचिव दिने निर्णयबारे सर्वोच्चको कारण देखाओ आदेश। सुनसरीमा भएको हिंसात्मक घटनापछि प्रमुख सुरक्षा अधिकारीहरूको जिम्मेवारी हेरफेर। शान्ति र सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति।
1: सुनसरी जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई सामान्य तर्फ तुरन्त बाली गर्ने, सामान्य अवस्था बनाइराख्ने, जनाउने भनिकन अब केही सहमति भएको छ।
0: बजेट कार्यान्वयनका लागि महालेखाको 44 बुँदे महामार्गदर्शन जारी। रासायनिक मलको आयात बढाइँदै मल अभावको समस्या केही दिनमा नै समाधान हुने। आवश्यकता भन्दा बढी ग्यास मौजदात नराख्न उपभोक्तालाई आग्रह।
2: भरि ग्यास राख्दाखेरि अब लामो समयसम्म हुँदा त अलिकति खतरा पनि हुन्छ। अब यो स्टोर गरेर राखेकोले नपाउनेले पाउँछन् भनेर अब त्यसमा उहाँहरूले स्टोर गरेर नराख्नु भन्न खोज्नु भएको होला।
0: निर्माण शुरू भएको करिब 8 वर्षपछि नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा। विदेशमा दक्ष कामदारको माग बढ्दो। विदेशी नेपाली मध्ये 3 मध्ये 1 दक्ष श्रमिक। प्रतिबन्धित वस्तु बिक्री नगर्न वाणिज्य विभागको चेतावनी।
1: त्यसलाई अहिले नबेच्नु होला र बेचिएमा त्यसको बिक्री वितरण गरिएको भेटिएमा हामी चाहिँ कानुन बमोजिम चाहिँ दण्ड सजाय गर्छौँ भन्ने हिसाबले यो सूचना जारी गरिएको छ।
0: र विश्व चर्चित अलराउन्डर सकिब अल हसन पोखरा एभेन्जर्समा अनुबन्धित।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सुनसरीको घटनाले सामाजिक सद्भाव र सहिष्णुताको महत्व फेरि स्मरण गराएको छ। कुनै पनि विवादलाई हिंसामा होइन, संवाद र कानूनी प्रक्रिया मार्फत समाधान गर्नु सबैको दायित्व हो। अपुष्ट सूचना र अफवाहले समाजलाई थप विभाजित बनाउने भएकाले त्यसबाट टाढा रहन आवश्यक छ। शान्ति, संयमता र आपसी विश्वास कायम राख्दै दोषीमाथि निष्पक्ष कारवाही हुनु नै दीर्घकालीन समाधानको आधार हो। अब खबर सन्तोषी रावलबाट।
4: सुनसरीको देवानगंजमा हिजो भएको झडपपछि जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय समिति सहमति भएको छ। आज जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले घटनालाई थप जटिल बन्न नदिन सबै पक्षले सहमता अपनाउने र गृह मन्त्रालयले गठन गरेको छानबिन समितिलाई आवश्यक सहयोग गर्ने निर्णय गरेको हो। बैठकमा सहभागी राजनैतिक दल, जनप्रतिनिधि, सामाजिक तथा धार्मिक अगुवाहरूले अफवाहमा नलाग्न, सामाजिक सद्भाव जोगाउने र सुरक्षा निकायलाई सहयोग गर्ने सबैलाई आग्रह गरेका छन्। सीआईएनसँग कुरा गर्दै सुनसरी प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे।
1: सर्वदलीय सर्वपक्षीय एउटा संवाद, शान्ति संवाद जस्तो भयो। यसमा चाहिँ अरू धेरै कुरामा सहमति हुने कुरो भएन। अब त्यो घटनाक्रमको समीक्षा गरियो, त्यो विषयमा उठान भएका घटनाक्रमहरू, शान्ति सुरक्षामा देखेको चुनौतीहरू, त्यस सम्बन्धमा छलफल भयो र यो घटनालाई चाहिँ सामान्यतर्फ उन्मुख गराउनको लागि शान्ति सुरक्षाको अवस्था चाहिँ मजबुत बनाएर सामाजिक शान्ति, सद्भाव, धार्मिक सहिष्णुता बनाइराख्नुको लागि जो व्यक्तिको, जो निकाय पदाधिकारीको, जो चाहिँ सामाजिक व्यक्तित्वको, नेतृत्वको जो भूमिका हुन्छ आफ्नो स्थानबाट त्यो भूमिका निर्वाह गर्ने र यसलाई सुनसरी जिल्लालाई, सुनसरी जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई सामान्यतर्फ तुरन्त चाहिँ बाली गर्ने, सामान्य अवस्था बनाइराख्ने, जनाउने भनिकन चाहिँ अब केही सहमति भएको छ।
4: गैराती बुल बम यात्राका क्रममा डिजे बजाउने विषयमा भएको विवाद हिंसात्मक बनेपछि सशस्त्र प्रहरीको गोली लागेर देवानगंज 4 का 25 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा 13 जना सुरक्षाकर्मी र 9 जना सर्वसाधारण घाइते भएका छन्। घटनाको विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा 5 सदस्यीय समिति गठन भइसकेको छ। समितिले एक साताभित्रमा प्रतिवेदन बुझाउनेछ। घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान 7 बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। यस्तै राष्ट्रिय मानव अधिकार आयोगले झडप र त्यसपछिको प्रहरीको गोली चल्दा एकजनाको मृत्यु भएको घटना बारे अनुसन्धान सुरु गरेको छ। साथै सबै पक्षलाई सहमति अपनाउँदै सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले आज एक विज्ञप्ति निकालेर कोशी प्रदेश कार्यालय विराटनगरको टोलीले घटनाको प्रारम्भिक अनुगमन गरिरहेको जनाएको छ। यसैबीच सुनसरीमा भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई फिर्ता बोलाएको छ। उहाँको स्थानमा सङ्खुवा सभाका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याललाई सुनसरी पठाउने निर्णय गरिएको छ। यस्तै कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाएको छ। उहाँको स्थानमा डीआईजी शेखर खनाललाई खटाइने भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव थेबेलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरवा सरुवा गरिएको छ भने विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाइएको छ। त्यसै गरी सशस्त्र प्रहरी बलको कप्तानगंज स्थित युनिटका डीएसपी नन्दकिशोर महतोलाई फिर्ता बोलाएर उहाँको स्थानमा डीएसपी मदन नाथलाई खटाइएको छ। गृह मन्त्रालयले जिल्लाको शान्ति सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन यी प्रशासनिक तथा सुरक्षा अधिकारीहरूको जिम्मेवारी परिवर्तन गरेको जनाइएको छ। निर्माण सुरु भएको करिब 80 महिना पछि नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा आइएको छ। आजदेखि सुरुङ मार्ग 24 घण्टा खुला रहने नागडुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 2076 कार्तिक 4 गते काठमाडौँको चन्द्रगिरी नगरपालिका 2 टुटी पाखामा सुरुङ मार्गको शिलान्यास गरेपछि निर्माण कार्य सुरु भएको थियो। सुरुङ मार्ग 42 महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि COVID-19 लगायत विभिन्न कारणले निर्माणमा ढिलाइ भएको पूर्वाधार मन्त्रालयले जनाएको छ। आज नागडुङ्गा सिस्ने खोला सुरुङ मार्गको औपचारिक उद्घाटनपछि सञ्चारकर्मीसँग बोल्दै मन्त्री सुनिल नम्सालले अब यात्रा गर्दा सजिलो हुने बताउनुभयो।
5: घुमेर जाँदा फेरि बढी खर्च हुन्छ, टनलमा जाँदा फेरि लङ टर्ममा अहिले हाम्रो भाइबिलिटी टेस्ट भनिन्छ। भाइबिलिटी भनेको यदि 5 किलोमिटरको सडकलाई 1 किलोमिटरको टनलले रिप्लेस गर्न सक्छ भने र त्यो बाटोमा इनफ ट्राफिक छ भने त्यो केसमा चाहिँ हामीले टनल हाम्रो बनाउन सकिन्छ। अर्को भनेको पहिरोको जोखिमहरू भएको एकदमै हार्ड ग्राउन्ड हुन्छ नि, त्यस्तो केसमा चाहिँ हामीले जुनसुकै केसमा भयो नि हामीले टनल राख्ने व्यवस्था दुईवटा केसमा।
4: आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार पहिलो चरणमा एम्बुलेन्स दमकल र सुरक्षा निकायका सवारी साधनलाई सुरुङ मार्ग प्रयोग गर्न दिएको छ। त्यसपछि अन्य सवारी साधनलाई पनि चरणबद्ध रूपमा सञ्चालनको अनुमति दिइनेछ। सरकारले प्रतिबन्ध लगाएका वस्तुहरूको बिक्री वितरण तत्काल रोक्न सबै व्यवसायी आयातकर्ता र विक्रेतालाई आग्रह गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना जारी गर्दै भौतिक पसलसँगै डिजिटल माध्यमबाट पनि प्रतिबन्धित वस्तुको कारोबार भइरहेको गुनासो आएको जनाएको छ। यस्तो गतिविधि कानून विपरीत भएकाले तत्काल रोक्न निर्देशन दिएको विभागका सूचना अधिकारी अनिल किरातीले सिआइएनसँग बताउनुभयो।
6: हामी बजारमा देख्छौँ छोकडा, त्यस्तै गरेर हामी त्यहाँ फिनामेन्ट बत्ती देख्छौँ, त्यस्तै गरेर यो विभिन्न केमिकलहरू छन्, केमिकल अनि यो ड्रिङ्क्सहरू, ड्रिङ्क्स भन्दा इनर्जी ड्रिङ्क, ती जस्ता वस्तुहरू चाहिँ नेपालमा ल्याउन नपाइने भनेर त्यो सूचनामा छ। सोही सूचनालाई आधार मानेर अहिले बजारमा त्यस्तो देखिँदाखेरि गुनासो आइदियो भने हामीले त्यो रोक्न पहिल्यै सूचना भइसकेको छ। त्यसलाई अहिले नबेच्नु होला र बेचिएमा त्यस्तो बिक्री वितरण गरिएको भेटिएमा हामी चाहिँ कानुन बमोजिम चाहिँ दण्ड सजाय गर्छौँ भन्ने हिसाबले यो सूचना जारी गरिएको छ। निकासी पैसाली नियन्त्रण ऐन 2013 बमोजिम चाहिँ त्यहाँ जरिवाना निश्चित, अब त्यो कुन कस्तो किसिमको वस्तुहरू आधारमा चाहिँ जरिवाना पनि तोकिएको छ, कोही सदाय पनि तोकिएको छ, दुवै भन्ने पनि तोकिएको छ।
4: वैदेशिक रोजगारीमा जाने नेपाली मध्ये दक्ष कामदारको संख्या उल्लेख्य रूपमा बढेको छ। वैदेशिक रोजगार विभागको पछिल्लो एक वर्षको तथ्याङ्क अनुसार अन्तिम श्रम स्वीकृति लिएका 4,06,404 जना नयाँ श्रमिक मध्ये 1,28,520 जना दक्ष अर्थात 31.6% श्रमिक रहेका छन्। तथ्याङ्कले नेपाली श्रमिक अब परम्परागत अध्यक्ष श्रममा मात्र सीमित नरही सिपका आधारमा रोजगारी खोज्न थालेको संकेत गरेको छ। विशेष गरी जापान, दक्षिण कोरिया, रोमानिया, क्रोएसिया, पोर्चुगल, माल्टा, टर्की र पोल्यान्ड जस्ता देशमा उत्पादन, निर्माण, होटेल तथा आतिथ्य, कृषि, स्वास्थ्य सेवा र औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको माग बढिरहेको छ। तर दक्ष जनशक्ति बाहिरिँदा नेपाललाई भने घाटा भइरहेको औरखी नेपालका संस्थापक मन्जु गुरुङले सिआइएनसँग बताउनुभयो।
7: श्रमिकले चाहिँ उसले पाउँछ र उसका जोखिमहरू पनि तुलनात्मक रूपमा अध्यक्ष कामदारको भन्दा कम हुन्छ। यो चाहिँ एउटा सबल पक्ष अथवा यस्तो सकारात्मक पक्ष त्यो रहेको छ भने अब राज्यले के गुमायो त भन्दाखेरि राज्यले एउटा दक्ष जनशक्ति गुमायो जसले गर्दाखेरि चाहिँ नेपालमा नै अब दक्ष जनशक्तिको अभाव भइरहेको वर्तमान परिप्रेक्ष्यमा चाहिँ त्यो राज्यको लागि चाहिँ एउटा के भन्छ त्यो नकारात्मक पक्ष हो। तर यति भन्दा भन्दै पनि एउटा व्यक्तिले चाहिँ वैदेशिक रोजगारमा दक्ष भएर जाँदाखेरि उसको उसले पाउनुपर्ने तलब सेवा सुविधा मा चाहिँ वृद्धि हुन्छ जसले गर्दा उसले पठाउने प्रिपरेसन पनि नेपालमा अहिलेको जुन अवस्था छ त्योभन्दा तुलनात्मक रूपमा प्रिपरेसन भोल्युम पनि बढेर आउँछ।
4: नेपाल एलपी ग्यास उद्योग संघले ग्यासको आयात र आपूर्ति नियमित भइरहेकोले आवश्यकता भन्दा बढी मौजात सिलिण्डर नराख्न उपभोक्तासँग आग्रह गरेको छ। संघका अनुसार भारतबाट दैनिक करिब 100 बुलेट ग्यास नेपाल भित्रिएको छ। पहिले जति परिणाममा ग्यास आपूर्ति हुन्थ्यो सोही मात्रामा अहिले पनि आपूर्ति भइरहेको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको संघका अध्यक्ष दिवान चन्दले बताउनुभयो। आवश्यकता भन्दा बढी ग्यास मौजात नराखिए अहिलेको समस्या सहजै समाधान हुने ग्यास विक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद दुलालले सिआइएनसँग बताउनुभयो।
2: पसलमा एकदमै गाह्रो छ, अब कहिले 80 आउँछ कहिले 160 ग्यास आउँछ। अब उपभोक्ताहरू बिहानैदेखिको चाहिँ आएर परिरहेका हुन्छन्, सबैले नाम लेखेरै अब पालोमै दिने गरेका हुन्छ। अब पालोमै दिने गरेर भन्दा पनि तपाईँको चाहिँ अब कोही सुत्केरी हुन्छ, कसैकोमा पूजा हुन्छ, होइन अब वर्तमान नहोला, कहीँनिर तपाईँको चाहिँ बिरामी हुन्छन्, कोही बुढाबुढी हुन्छ, कोही एउटै सिन्डर भएको विद्यार्थीहरू बढी हुन्छन्, उनीहरूलाई दुईवटा सिन्डर बना भन्न हामीले मिल्दा पनि मिल्दैन। अब एउटा सिन्डर भएको मान्छेलाई झन् अप्ठ्यारो अवस्था परिराखेको छ। अब यो स्टोर गरेर राखेकोले चाहिँ नपाउनेले पाउँछन् भनेर अब त्यसमा चाहिँ उहाँहरूले स्टोर गरेर नराख्नु भन्न खोज्नु भएको होला। तर भरि ग्यास राख्दाखेरि अब लामो समयसम्म हुँदा त अलिकति खतरा पनि हुन्छ।
4: साझा खबरमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल लिग चरणका पाँचवटै खेलमा पराजित भएको छ। आज भएको उज्बेकिस्तानसँगको खेलमा नेपाल 3-0 सोझो सेटमा पराजित भयो। उज्बेकिस्तानले पहिलो सेट 26-24, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-22 जित्यो। नेपाल पहिलो खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रृङ्खलासँग 3-2, तेस्रो खेलमा पाकिस्तानसँग 3-0, चौथो खेलमा बङ्गलादेशसँग 3-2 सेटमा पराजित भएको थियो। त्यस्तै बङ्गलादेशका अनुभवी अलराउन्डर सकिब अल हसन नेपाल प्रिमियर लिग एनपिएलको तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्समा अनुबन्धित हुनुभएको छ। पोखरा एभेन्जर्सको आज सामाजिक सञ्जाल मार्फत भिडियो सार्वजनिक गर्दै 39 वर्षीय सकिबलाई टोलीमा भित्राइएको घोषणा गरेको हो। विश्व क्रिकेटका उत्कृष्ट अलराउन्डर मध्ये एक मानिने सकिबले विश्वभरका 30 भन्दा बढी फ्रेन्चाइज प्रतियोगितामा खेलिसकेका छन्।
8: सन्तोषी रावल।
9: स्वकीय सूची पुनर्स्थापनाको विषय विवादमा आवश्यक सुविधा कि अनावश्यक भार
10: दिनै हुँदैन भन्ने भन्न पनि त्यो उचित हो कि होइन भन्ने प्रश्न आउन सक्छ।
9: कानुनी आधार भए पनि सामाजिक उत्तरदायित्व र आर्थिक पाटो हेर्नुपर्ने संविधानविदको तर्क। कुराकानी सँगै बालबालिकाको पोषणमा प्रदेशगत अन्तर, मधेस चिन्तामा गण्डकीमा केही आशा लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। धान रोपाईको मुख्य सिजनमा किसानलाई मल उपलब्ध गराउने उद्देश्यले डिएपी मलको दोस्रो चरणको मल वीरगंज नाकाबाट नेपाल भित्रिएको छ। कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार 2500 मेट्रिक टन डिएपी मल बोकेको दोस्रो रेलवे ऱ्याक सिर्सिया सुक्खा बन्दरगाहमा आइपुगेको हो। यसअघि 1250 मेट्रिक टन डिएपी मल वीरगंज पुगेको थियो। कम्पनीका वीरगंज प्रादेशिक कार्यालय प्रमुख दुर्गा प्रसाद पाण्डेका अनुसार कम्पनीले आयात गरेको 60,000 मेट्रिक टन यूरिया मल पनि आगामी 2-3 दिनभित्र नेपालगंज नाकाबाट भित्रिनेछ। समयमै मल प्रदेशगत गोदाममा पुर्याएर किसानलाई वितरण गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ। संघीय सांसदलाई स्वकीय सचिव राख्ने सुविधा दिने सरकारको निर्णय विरूद्ध परेको रिटमा सर्वोच्च अदालतले सरकारसँग कारण देखाउ आदेश जारी गरेको छ। मन्त्री परिषदको असार 30 गतेको बैठकले सांसदलाई निजी स्वकीय सचिव राख्ने सुविधा दिने निर्णय गरेको थियो। उक्त निर्णय साउन 4 गते नेपाल राजपत्रमा प्रकाशित भएपछि अधिवक्ता प्रेमराज सिल्लोवालले त्यसलाई बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। रिटमाथि आज सुनवाई गर्दै न्यायाधीश विनोद शर्माको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित सम्बन्धित निकायका नाममा कारण देखाउ आदेश जारी गरेको हो। सर्वोच्चले सरकारलाई लिखित जवाफ पेश गर्न तथा अन्तरिम आदेशको माग बारे हुने छलफलमा उपस्थित हुन पनि निर्देशन दिएको छ। यसअघि सांसदले स्वकीय सचिव राख्ने व्यवस्था रहे पनि जेएनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारदेखि यो व्यवस्था हटाइएको हो। अहिले फेरि यस व्यवस्थालाई बिउताउने प्रयास भइरहँदा विरोध पनि भइरहेको छ। कानूनका विज्ञले चाहिँ के भन्छन्? हामीले संविधानविद विपिन अधिकारीलाई सोधेका छौँ।
13: सरकारले स्वकीय भनेको सुविधा हो। अब सरकारले दिन सक्दछ र दिएको सुविधा फिर्ता पनि लिन सक्दछ। अब पैसा यदि चाहिँ सरकारी स्रोतबाट पब्लिकको पैसा खर्च गर्ने हो भने त्यो कानुन अनुसार अथोराइज चाहिँ हुनु पर्दछ। त त्यो अथोराइजेसनको इस्यु चाहिँ हुन्छ। यदि सरकारले गर्छ भने त्यसको चाहिँ एउटा कानुनी भ्यालिडिटी चाहिँ चाहियो, तर गर्न सक्दैन भन्ने होइन। खालि इस्यु के हो भने कि जब चाहिँ खर्च गर्नुपर्ने स्रोतहरूको अभाव छ र हामीसँग विकास कार्यमा नै स्रोतहरू पुगिरहेको छैन भने अब त्यो सुविधा सांसदहरूलाई दिने कि नदिने भन्ने, तर सांसदहरूका लागि त्यस्तो सहयोगहरूको आवश्यकता हुन्छ। अब कम्पिटिङ क्लेम्सहरूको आधारमा कहिले दिने, कति दिने, दिने वा नदिने त्यो त सरकारले निर्णय गर्ने उसको चाहिँ अधिकारको कुरा भयो। दिनै हुँदैन भन्ने भन्दा पनि त्यो उचित हो कि होइन भन्ने प्रश्न आउन सक्दछ। त्यसका बारेमा सरकारले जवाब दिने हो।
14: फेरि यतातिर फेरि संसदमा नै नभएको व्यवस्थालाई फेरि दलहरूले ल्याउन थाले भन्ने खालको एउटा आलोचना जस्तो पनि भएको छ।
13: मैले हेर्दा के देख्छु भने कि स्वकीय राख्नु हुँदैन भन्ने पनि होइन, त्यसका लागि नेपाल सरकारले खर्च गर्नु हुँदैन भन्ने पनि होइन, किनभने स्वकीयको व्यवस्थाले सांसदहरूलाई व्यावसायिक बन्नलाई चाहिँ एउटा आधार प्रदान गर्दछ। उनीहरूलाई पनि सहयोग गर्ने मान्छे चाहिन्छ जनताका चाहिँ काम गर्दाखेरि, त्यो एउटा फेसिलिटेटर त उनीहरूले पनि अपेक्षा गर्दछन्। तर यहाँ चाहिँ कुरा के हो भने कि स्वकीय राख्दाखेरि त्यो व्यापक रूपमा त्यो पदको दुरुपयोग गरिएको छ। मान्छेले परिवारका मान्छेलाई, श्रीमतीलाई, केटाकेटी, घर परिवारका छोराछोरी, आफ्ना आफन्तलाई रोजगार दिने र कसै गरी पनि त्यो पैसा चाहिँ आफ्ना लागि प्रयोग गर्ने
10: चाहिँ अपेक्षाहरू धेरै बढेर गएको देखियो, दुरुपयोग गरेको देखियो। होइन भने तपाईँको यो के हो भने सांसदको कार्यालय भनेको पनि त पब्लिक अफिस नै हो, निजी होला, निजी भए पनि उनीहरूले गर्ने काम त निजी होइन, त्यो त पब्लिककै काम हो। भनेपछि सरकारले त्यति सुविधा दिँदै नदिने भन्ने होइन, तर सरकारले दिन सक्छ कि सक्दैन त्यो दिनु चाहिँ जरुरी छ, या त्यो पैसाको प्रयोग अन्य क्षेत्रमा गर्नुपर्छ भन्ने कुरा औचित्यका आधारमा त्यो सरकारले निर्णय गर्ने कुरा भयो। तर अब कानुन अनुसार चाहिँ कुनै पनि खर्च गर्दाखेरि त्यो चाहिँ अब संसदीय प्रक्रियाहरू छन्, त्यसको बारेमा वैध स्रोत त हुनुपर्दछ, त्यो बजेटमा परेको कुरो हुनु पर्यो, त्यसका लागि चाहिँ कानुनी आधार हुनु पर्यो, तर त्यो निर्माण गर्न सक्दैन भन्नु त अतिशयोक्ति हो।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मधेसमा बाल बालिकाको कुपोषण गम्भीर, गण्डकीमा सुधारको संकेत।
15: गण्डकी प्रदेश र अरू जुन हाम्रा अरू प्रदेशहरूमा अलिकति कम नै छ, पोषणको मात्रै हेर्ने अरू पनि स्वास्थ्यका सूचकहरू गण्डकी प्रदेशमा चाहिँ अलिकति कम चाहिँ कम छ।
0: पोषण सुधारका लागि अब समाधानको बाटो के, विज्ञसँगको विशेष संवाद बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
16: सिआइएनको साझा खबर अब नेपाली पात्रोमा पनि।
12: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
16: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि।
12: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
17: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक काम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477, शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारले राष्ट्रिय पोषण लेखाजोखा अभियान अन्तर्गत गएको वैशाख 15 गतेदेखि 30 गतेसम्म सञ्चालन गरेको पोषण अवस्था जाँचमा मध्य प्रदेशका बालबालिकाको पोषणको अवस्था सबैभन्दा खराब देखिएको छ भने गण्डकीको अवस्था तुलनात्मक रूपमा सुधारिएको छ। सरकारको सर्वेक्षणको नतिजा र पोषण सुधारका लागि आगामी योजनाका बारेमा साथी लील प्रकाश चन्दले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय परिवार कल्याण महाशाखाको पोषण शाखा प्रमुख लीला विक्रम थापासँग कुराकानी गर्नु भएको छ।
15: नतिजा आइसकेपछि राष्ट्रिय योजना आयोगको सहसचिव सहितको एउटा सानो टिममा पनि हामीले छलफल गऱ्यौँ, हामीले प्रस्तुतिकरण गऱ्यौँ, जुन डाटाको हामीले स्थानीय तह, नगरपालिका, जिल्लाको सम्पूर्ण त्यो डाटा मैले त्यो गरिसकेपछि र त्यसपछि पनि अनि अरू मन्त्रालयहरू सम्बद्ध मन्त्रालयहरूसँग पनि हामीले छलफल गऱ्यौँ र यहाँ कसको रोल के हुनसक्छ, यो खालि एउटा मात्रै मन्त्रालयको विषय भएर बहुआयामिक विषय भएको उनले अब कसरी कार्ययोजना बनाएर कसरी जाने, आगामी दिनमा हामी कसरी जान सक्छौँ भनेर यो स्थानीय जुन अहिले नाम फेरिएको जुन स्थानीय विकास मन्त्रालय अन्तर्गत हामीले स्थानीय विकास मन्त्रालयलाई टप 10 स्थानीय तह र टप 10 जिल्लाहरू सहितको त्यो नाम सहितको हामीले परिपत्र पनि गर्यौँ र
18: स्वास्थ्य मन्त्रालयको तर्फबाट
15: हामी परिपत्र गर्यौँ।
18: यहाँहरूले त्यसमा तिनवटा कार्यक्रम चलाउनु भन्नुभएको छ, एउटा बहुक्षेत्रीय पोषण योजनाको बजेट प्रयोग गरी कुपोषित बालबालिकाको उपचार तथा व्यवस्थापन गर्न, अर्को स्थानीय बजेटबाट पोषण सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिन भन्नुभएको छ भने सामाजिक व्यवहार परिवर्तन कार्यक्रम र अरू परिचालनको सन्दर्भमा पनि काम गर्नु भन्नुभएको छ। भनेपछि यो त्यही छलफलको निष्कर्षको आधारमा चाहिँ
15: तत्कालको रूपमा हामी गरौँ भनेर एउटा यो विषय भयो। त्यस्तै यो सँगसँगै अरू अर्को हामीले जस्तो लुम्बिनी र मध्य प्रदेश जुन योसँग जुन जोडिएका छन् उहाँहरूमा चाहिँ अहिले पनि एचकेआई नेपालले कुपोषण लागेका ती जुन हाम्रो जुन अहिले आएका बालबालिकाहरूको जुन मध्यम कुपोषण माम भन्छौँ, त्यो माम भएका बालबालिकालाई अहिले पनि सुपर सिरियल प्लस सम्पूर्ण बालबालिकाले पाइरहनु भएको छ। तराईका तिनवटा जिल्ला, मधेसका तिनवटा जिल्ला र लुम्बिनी प्रदेशका जिल्लाहरूमा। त्यसै गरी अहिले हामीले अर्को एउटा तत्कालको लागि गर्न सक्ने जुन हाम्रो 10% भन्दा 15% भन्दा माथि कुपोषण देखिनु भनेको चाहिँ अलि एउटा अलार्मिङ सिचुएसन हो भनेर पनि जुन विश्व स्वास्थ्य सङ्गठनको जुन ऊ अनुसारले डिफिनेसन अनुसार छ भने चाहिँ हामीले अहिले के गरेका छौँ भने WFPसँग विश्व खाद्य कार्यक्रमसँग हाम्रो छलफलहरू भइसकेका छ र उहाँले करिब 12,000-15,000 यो मध्यम कुपोषण भएका बाल बालिकाहरूका लागि तयारी खानाहरू चाहिँ अब तराईका 3-4 जिल्ला र कोशीका 3-4 जिल्लामा जहाँ चाहिँ 10% माथि र 15% र 10%को उसमा जुन आएको छ त्यसमा चाहिँ हामी 2 महिनासम्म त्यो उपलब्ध गराउने भनेर यो अन्तिम चरणमा पुगिसकेका छ। सायद अब हामी छिटोभन्दा छिटो त्यो चाहिँ एउटा कार्ययोजना बनाएर कसरी दिने के दिने भन्ने हामी गर्दैछौँ, त्यसमा पनि काम हुँदैछ। कडा शीघ्र कुपोषण जुन साम भएका बालबालिका 17,000 थिए, यी सम्पूर्ण 17,000 बालबालिका चाहिँ अहिले सबै उपचारमा छन्। उहाँहरूले आरयुटिएफ रेडी टु युज थेरापिटिकल फुड पाइरहनु भएको छ र हामीले त्यसका मोनिटरिङको लागि पनि जुन अहिले हजुरले यहाँ अहिले भर्खरै पढेर सुनाउनु भयो त्यसमा पनि हामीले यो बाहेक स्थानीय तह बाहेक पनि जति पनि छन् पोषण क्षेत्रमा काम गर्ने जुन साझेदारी सङ्घ संस्थाहरूसँग पनि हामीले तत्काल बसेर त्यो राष्ट्रिय योजना आयोग बस्नुभन्दा अझै अगाडि तत्काल बसेर हामी छलफल गऱ्यौँ।
18: सर्वेक्षणको नतिजामा गण्डकी प्रदेशमा 0 नै भयो होइन, यो समस्या नभएर हो कि खास
15: समस्या कम छ। एनडिएचएसमा मिक्स सर्वेमा पनि पोषणको जुन प्रिभेलेन्स छ 5% भन्दा जुन 10% भन्दा कम, त्यसैले यो गण्डकी प्रदेश र अरू जुन हाम्रा अरू प्रदेशहरूमा अलिकति कम नै छ। पोषणको मात्रै होइन अरू पनि स्वास्थ्यका सूचकहरू गण्डकी प्रदेशमा चाहिँ अलिकति कम चाहिँ कम छ।
18: सुधारिएको अवस्था छ
15: अन्यत्र अरू प्रदेशको तुलनामा सुधारेको अवस्था छ। लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश र कोशी प्रदेशका पनि केही जिल्लाहरूमा चाहिँ अरू सूचक पनि भनौँ न स्वास्थ्यका अरू सूचक सहित पोषणका सूचकहरू अलिक खस्कँदो अवस्थामा चाहिँ देखिएका छन्।
18: गण्डकीको अभ्यासलाई हामीले अरू प्रदेश अथवा अरू पालिकाहरूमा लगाउनको लागि यो गर्न सकियो भने गण्डकीकोबाट हामीले केही सिक्न सक्छौँ अथवा त्यो अभ्यासलाई अर्को ठाउँमा लगाउन सक्छौँ भन्ने केही यहाँहरूको अनुभव छ कि छैन?
15: प्रदेश स्तरीय पोषणको जुन समीक्षाहरू हुन्छ, स्थानीय स्तरमा जुन समीक्षाहरू हुन्छ, हामी समीक्षामा पनि यो सक्सेस स्टोरी भनेर अरू प्रदेशले गरेका राम्रा कामहरूलाई हामीले एकुमुलेट गरेर सबैलाई बोलाएर जुन हामी गर्छौँ रिभ्यू मिटिङहरू हरेक वर्षमा, त्यो रिभ्यू मिटिङमा चाहिँ हामीले साटासाट गर्ने, त्यो रिभ्यू मिटिङमा प्रदेशका राम्रा सक्सेस स्टोरीहरू पनि एकअर्का बिच सेयर गर्ने र स्थानीय तहहरूलेमा समेतका केही स्याम्पलिङ गरेर पनि हामीले विभिन्न स्थानीय तहमा थोरै थोरै स्थानीय तहलाई पनि बोलाएर कमी कमजोरीहरू के छ, के सुधार गर्न सकिन्छ र अब कसरी गर्ने भनेर गएको वर्ष पहिला पनि अलिअलि गर्थ्यौँ, अलि धेरै होलिस्टिक एप्रोचमा चाहिँ गएका वर्षहरूबाट पनि हामीले त्यो पनि अभ्यास चाहिँ गरिरहेका छौँ र अब पनि आगामी दिनमा पनि त्यो अभ्यास गर्ने हाम्रो कार्ययोजनामा परिसकेको छ।
18: अघि तपाईँले भन्नुभयो कि अलि कडा खालको गम्भीर प्रकारको कुपोषण भएका बालबालिकाहरूको उपचार प्रक्रियाको लागि देशभरमा विभिन्न 24 स्थानमा लगेर उपचार भइ पनि राखेका छ र गराउन सकिन्छ भन्नुभयो, त्यो 24 ठाउँमा पुग्नुपर्ने बालबालिकाको अवस्था कस्तो मापदण्ड पुरा भयो भने उनीहरू त्यहाँ गएर उपचार गर्न पाउने हो?
15: बालबालिकाको कुपोषणको पहिचान समुदाय स्तरबाटै हाम्रो सुरु हुन्छ र त्यो पहिचान भएका त्यसपछि समुदाय स्तरमा जुन स्वास्थ्य संस्था र हस्पिटलहरूमा त्यसलाई चाहिँ बहिरङ्ग उपचार केन्द्र भन्छौँ, जहाँ कि बालबालिकाहरूको उचाइ र तौल लिएर जो वर्गीकरण गरिन्छ माम हो अथवा साम हो, मध्यम कुपोषण शीघ्र कुपोषण के हो, त्यो मध्यम र शीघ्र कुपोषणको पहिचान भइसकेपछि हामी शीघ्र कुपोषणको लागि चाहिँ स्वास्थ्य संस्था मार्फतै तुरन्त हामी एक हप्ताको लागि अथवा त्यहाँ विभिन्न भोक जाँच गर्ने भन्ने हाम्रो प्रोटोकल अनुसार त्यहाँ चाहिँ बालबालिकालाई त्यो टेस्ट गराएर त्यो तयारी खाना टेस्ट गराएर उसले मन पराउँछ पराउँदैन एक हप्ताको दिएर गाउँमै त्यही स्थानीय तहमै दिन्छौँ र पुनः बोलाउँछौँ र उसले खुवाएको एक खाएको एक किन गरेर र फेरि आएपछि उचाइ र जुन तौल कति चाहिँ यो वृद्धि हुनुपर्ने हो जुन त्यो अनुसारले हामी हेर्छौँ भने जुन बिरामी भएको जुन मेडिकल जटिलता पनि भएका बालबालिका समुदायमा आएको अवस्थामा चाहिँ उनीहरूलाई पोषण पुनस्थापन केन्द्र सबै प्रदेशमा 2-3 कति ठाउँमा 4 पनि छ
18: पोषण पुनस्थापन
15: केन्द्र र त्यो भएको ठाउँमा चाहिँ हामी विभिन्न चाहिँ यातायात खर्च अथवा अरू सहयोग सहित त्यहाँ हामी पुर्याउँछौँ र त्यहाँ गएपछि फेरि त्यहाँ भर्ना जसरी हस्पिटलमा भर्ना हुन्छन् 8 बेडदेखि लिएर 12-13-14 बेडसम्मका उयोहरू छन् त्यो उपचार केन्द्रमा चाहिँ आमा आमा स्वयंलाई पनि त्यहाँ राखेर आमा र बालबालिका दुवैलाई त्यहाँ राखेर निशुल्क रूपमा बालबालिकालाई कति कति पनि पैसा पर्दैन र आमाले पनि निशुल्क रूपमा खान बस्ने निशुल्क रूपमा छ र आमालाई पनि हामी त्यहाँ खानपानको बारेमा त्यहाँ त्यो पोषण प्रस्तावना केन्द्रका नर्सिङ स्टाफहरूले र इभन किचन स्टाफहरूले समेत सिकाउँछौँ र घर गइसकेपछि पनि त्यो अभ्यास होस् भनेर।
0: संसदलाई स्वकीय सचिव दिने निर्णयबारे सर्वोच्चको कारण देखाउ आदेश जारी। सुनसरीमा भएको हिंसात्मक घटनापछि प्रमुख सुरक्षा अधिकारीहरूको जिम्मेवारी हेरफेर। शान्ति र सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति भएको छ। बजेट कार्यान्वयनका लागि महालेखाको 44 बुधे मार्गदर्शन जारी। रासायनिक मलको आयात बढाइँदै मल अभावको समस्या केही दिनमा नै समाधान हुने सरकारको दावी छ। विदेशमा दक्ष कामदारको माग बढ्दो छ। विदेशी नै नेपाली मध्ये 3 मध्ये 1 दक्ष श्रमिक रहेका छन्। प्रतिबन्धित वस्तु बिक्री नगर्न वाणिज्य विभागको चेतावनी छ। र विश्वचर्चित अलराउन्डर सकिब अल हसन पोखरा एभेन्जर्समा अनुबन्धित हुनुभएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 12 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।
19: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5359 98 550 77 061 र 98 550 77 053।
20: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4943580 र 98 550 26 440।
21: It's 8 o'clock. अहिले 8 बजेको छ।

0: आवाज हो
1: ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। नेपालीले वर्षौंदेखि देखेको सुरुङ मार्गबाट यात्रा गर्ने सपना अन्ततः साकार भएको छ। करिब 24 अर्ब रुपियाँको लगानीमा 80 महिनापछि निर्माण सम्पन्न भएको नेपालको पहिलो आधुनिक सड़क सुरुङ मार्ग नागढुङ्गा सिस्ने खोला आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो। यो सँगै नेपालको सड़क पूर्वाधार विकासले नयाँ फड्को मारेको विश्वास गरिएको छ। सुरुङ मार्गले काठमाडौँको मुख्य नाका नागढुङ्गामा हुने सवारी चाप र ट्राफिक जाम घटाउनुका साथै यात्रा समय, इन्धन खर्च र ढुवानी लागत समेत लाई कम गर्दै यात्रुलाई सुरक्षित र सहज आवागमनको अनुभव दिलाउने अपेक्षा गरिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नेपालका लागि जापानी राजदूत माएदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष डाक्टर तानाका अकी होकोको उपस्थितिमा आज सुरुङ मार्ग उद्घाटन गर्नुभयो। नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार सुरुङ मार्ग पहिलो चरणमा एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका सवारी साधनका लागि मात्रै सञ्चालन हुनेछ। परीक्षण तथा आवश्यक प्राविधिक प्रक्रिया पूरा भएपछि केही दिनभित्रै सर्वसाधारणका सवारी साधनका लागि खुला गरिने उहाँले जानकारी दिनुभएको छ। परीक्षण अवधिभर सुरुङ मार्ग प्रयोग गर्ने सवारी साधनबाट कुनै टोल शुल्क नलिने आयोजनाले जनाएको छ।
2: परीक्षण सञ्चालन अवधिभर सुरुङ प्रयोग गरे बाबत कुनै टोल दस्तुर लिइने छैन। परीक्षण सञ्चालन सफलतापूर्वक सम्पन्न भई सुरुङ मार्ग नियमित रूपमा सञ्चालनमा आएपछि स्वीकृत दरेट अनुसार टोल दस्तुर सङ्कलन प्रारम्भ गरिनेछ। टोटल मुआवजा सहित चाहिँ करिब 24 अरब यसको लगानी गरेको देखिन्छ।
1: नियमित सञ्चालन शुरू भएपछि भने 2688 मिटर लामो सुरुङ मार्ग प्रयोग गर्ने सवारी साधनले राजपत्र अनुसार उपभोग दस्तुर तिर्नुपर्नेछ। राजपत्र अनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारी साधनले काठमाडौँ प्रवेश गर्दा 65 र बाहिरिँदा 60 रुपियाँ तिर्नुपर्नेछ। मिनीबस तथा मिनी ट्रकका लागि काठमाडौँ आउँदा 115 र बाहिरिँदा 80 तथा बस र ट्रकका लागि काठमाडौँ आउँदा 260 र बाहिरिँदा 200 रुपियाँ शुल्क तोकिएको छ। आगामी 5 वर्षका लागि 24 घण्टा उद्धार टोली, अत्याधुनिक सीसीटीभी र अक्सिजन भेन्टिलेसन प्रणाली सहित सुरुङ मार्गको नियमित हेरचाहको व्यवस्था मिलाइएको छ।
2: अब अपरेसन एन्ड मेन्टेनेन्सको लागि टनल अपरेसन ट्राफिक म्यानेजमेन्टको लागि हामीले सर्भिस प्रोभाइडर नियुक्त गरेका छौँ, युक्सिन एआरटिजिबी। उहाँले 5 वर्ष यो सञ्चालन गर्नुहुनेछ र यो विभिन्न टोल रेट, यो टोल टनल हो र यो टोल रेटहरू पहिले सार्वजनिक भइसकेको छ। यो टोल रेट चाहिँ भेहिकल अपरेटिङ कस्ट र ट्राभल टाइम सेभिङको आधारबाट हामीले निर्धारण गरेका छौँ। र अब सञ्चालनबारे यो उद्घाटन समारोह सम्पन्न भए लगत्तै सुरुङ मार्गबाट आपतकालीन सेवाका सवारी साधनहरूको नियन्त्रित आगमन प्रारम्भ गरिनेछ। केही समय परीक्षण सञ्चालन अवधि रहनेछ। उक्त अवधिमा अन्य सवारी साधनलाई समेत क्रमशः चरणबद्ध रूपमा प्रवेश गराई सुरुङको सुरक्षा प्रणाली, सञ्चालन व्यवस्था तथा आपतकालीन प्रतिक्रिया प्रणालीको परीक्षण गरिनेछ।
1: पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले नागढुङ्गा सुरुङ मार्ग सञ्चालनसँगै नेपालमा आधुनिक पूर्वाधार विकासको नयाँ अध्याय शुरू भएको बताउनुहुन्छ। कठिन भौगोलिक अवस्थाका बावजुद सुरुङ मार्ग निर्माण सफलतापूर्वक सम्पन्न हुनु महत्वपूर्ण उपलब्धि भएको भन्दै उहाँले नेपालमा सुरुङ पूर्वाधार विकासको यो शुरूआत मात्र भएको र आगामी दिनमा यस्ता आयोजना थप विस्तार हुने विश्वास व्यक्त गर्नुभयो। सुरुङ निर्माण मार्फत नेपाली प्राविधिक जनशक्तिले हिमाली सुरुङ निर्माणको अनुभव हासिल गरेको र त्यसले भविष्यका पूर्वाधार आयोजनामा महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ छ।
0: is not merely a tunnel through a mountain, but a tunnel through time, cutting travel time, Sisnegola and Balambu from over half an hour to a matter of minutes, and removing the risk of the hairpin bends and landslide prone swamps that generates that generation of travels have had to endure. This achievement belongs to many hands. I want to acknowledge the vision of the government of Nepal in distinguishing this as a priority project and the steady partnership of the government of Japan, without which this project would not have been possible. The concessional financing extended through JICA reflects a friendship between our two nations that goes back many years and that has already given Nepal projects like Sindhuli Road. This tunnel is the latest and perhaps the most visible expression of our friendship. I would like to thank the president of JICA and the ambassador of Japan for Nepal.
1: नेपालका लागि जापानी राजदूत माएदा तोरुले यस उपलब्धिलाई नेपालको पूर्वाधार विकासको इतिहासमा ऐतिहासिक क्षण तथा नेपाल जापान मैत्री सम्बन्धको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा चित्रण गर्नुभएको छ। यस्तै जाइकाका अध्यक्ष डाक्टर तानाका अकी हुइकोले आयोजना नेपाल र जापान बीचको दीर्घकालीन सहकारीको सफल उदाहरण भएको बताउनु भएको छ। सुरुङ मार्ग सञ्चालनमा आएपछि नागढुङ्गा सिस्नेखोला खण्डमा यात्रा समय घट्ने, ट्राफिक जाम कम हुने तथा काठमाडौँभित्र नै र बाहिरिने सवारी आवागमन थप सहज हुने अपेक्षा गरिएको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाले सुरुङ मार्ग सञ्चालनमा आएसँगै सवारी साधनको समय र इन्धन दुवै बचत हुने बताउनुहुन्छ। उहाँले यस्ता पूर्वाधारले यातायात क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।
3: एउटा त समयको बचत भयो, यसबाट अब एउटा आर्थिक बचत पनि भएको छ। तेल चाहिँ एक घन्टा डेढ घन्टा गाडी चाहिँ स्टार्टमै राख्नुपर्ने अवस्था, के भन्छ, ढकढक ढकढक गरेर स्टार्ट गरेर गाडी राखिरहनु पर्ने अवस्था थियो। यो सुरुङ मार्गले काठमाडौँ उपत्यकाको ट्राफिक जामलाई पनि सहजीकरण गर्छ भन्ने मलाई विश्वास छ। जे हुनुपर्ने थियो ढिलै भए पनि भयो। यो 76 सालमा सम्पादन भएर हिजोका सरकारहरूले जुन यो परिकल्पना गर्नुभयो उहाँहरू सबैलाई पनि धन्यवाद।
1: सुरुङ मार्ग निर्माणका क्रममा स्थानीयको अवरोध पनि रह्यो। पहिरो तथा निर्माण कम्पनीको ढिला सुस्तीका कारण आयोजना निर्धारित समयमै सम्पन्न हुन सकेन। आज उद्घाटन कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता थियो। उनीहरूले सुरुङ मार्ग निर्माणसँगै खानेपानी लगायत आधारभूत सुविधा व्यवस्थापनमा सरकारले आफूहरूलाई ध्यान दिनुपर्ने माग गरेका छन्।
4: हामीलाई राम्रो त राम्रो एकदम लागेको छ, तर खानेपानी हामीलाई एकदम खानेपानीको सबभन्दा समस्या छ, हामीलाई त्यो पूरा हुन पर्यो। त्यो
1: नागढुङ्गा सुरुङ मार्गको अवधारणा सन् 2013 सड़क विभागले अध्ययन शुरू गरेसँगै अघि बढेको हो। सन् 2015 जाइकाको सहयोगमा वातावरणीय तथा सामाजिक अध्ययन सम्पन्न भएको थियो भने सन् 2019 नोभेम्बर 14 तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण कार्यको शुभारम्भ गर्नुभएको थियो। निर्माणका क्रममा स्थानीय अवरोध, पहिरो तथा निर्माण कम्पनीको ढिला सुस्तीले आयोजना निर्धारित समयमै सम्पन्न हुन सकेको थिएन। प्रारम्भिक सम्झौता अनुसार सन् 2023 अप्रेलभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि करिब 80 महिनापछि आयोजना सञ्चालनमा आएको हो। काठमाडौँको नागढुङ्गादेखि सिस्नेखोलासम्म फैलिएको मुख्य सुरुङ 2688 मिटर लामो छ। यससँगै आकस्मिक उद्धारका लागि छुट्टै रेस्क्यू सुरुङ, फ्लाइओभर, पुल, अन्डरपास, ओभरपास तथा अन्य सहायक संरचना समेत निर्माण भएको छ। सुरुङ मार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि नागढुङ्गा क्षेत्रमा वर्षौंदेखिको ट्राफिक जाममा उल्लेख्य कमी आउने, करिब 3 किलोमिटर दूरी छोटिने तथा साना सवारी साधनको यात्रा समय करिब 20 मिनट र ठूला सवारी साधनको करिब 35 मिनट बचत हुने अपेक्षा गरिएको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री समी सामोते।
5: सुनसरीको देवानगंजमा दुई समूहबीच भएको झडपमा गोली लागेर एकजनाको ज्यान गएपछि गृह मन्त्रालयले जिल्लाका प्रशासनिक तथा सुरक्षा प्रमुखहरूलाई फिर्ता बोलाएको छ। मन्त्रालयले प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई तानेर संखुवा सभाका सिडिओ ईश्वरी प्रसाद अरियाललाई खटाएको छ। यसै गरी कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेको ठाउँमा डीआईजी शेखर खनाल

सुरक्षा कमजोरीका कारण गोली चल्ने अवस्था सिर्जना भएकोमा सरकारले जिम्मेवारी लिनुपर्ने समेत बताउनु भएको छ। विज्ञप्ति मार्फत उहाँले सुरक्षा प्रमुखहरूको सरुवा मात्रै पर्याप्त नभएकाले घटनाको सत्य तथ्य सार्वजनिक गर्न घाइतेको उपचार मृतकका परिवारलाई राहत दिन आग्रह गर्नुभएको छ। साथै कुनै पनि अफवाह वा उत्तेजनामा नलागी प्रभावित क्षेत्रमा शान्ति र सामाजिक सद्भाव कायम राख्न स्थानीयवासी नागरिक समाज र राजनैतिक दलहरूसँग अपील गर्नुभएको छ। सरुवा भएर खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराए निमित्तबाटै काम चलाउने स्थानीय तहहरूमाथि मन्त्रालयले कडा कदम चालेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यस्ता पालिकाको आर्थिक तथा प्रशासनिक कारोबार रोका गर्न थालेको हो। यसअघि नुवाकोटको तारकेश्वर र हाल अछामको रामारोशन गाउँपालिकाको खाता सञ्चालनमा रोक लगाइएको छ। खटाइएका अधिकृत पुगेपछि निमित्तले पाएको जिम्मेवारी स्वत रद्द हुने भएकाले अटेर गर्ने पालिकाहरूमाथि यस्तो निर्णय गरिएको मन्त्री प्रतिभा रावलले बताउनु भएको छ। चालू आर्थिक वर्षको राजस्व संकलनलाई तीव्रता दिन र चुहावट नियन्त्रण गर्न अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले मातहतका निकायलाई निर्देशन दिनुभएको छ। अर्थ मन्त्रालयमा आयोजित वार्षिक राजस्व समीक्षा बैठकमा उहाँले विगतको बिग्रिएको लय सुधार गर्दै करदातालाई दबाव दिएर भत्ता प्रोत्साहित गरेर दायरामा ल्याउन कर प्रशासकहरूलाई आग्रह गर्नुभयो। राजस्व छली रोक्न प्रविधिको प्रयोगमा जोड दिँदै उहाँले 3 महिनाभित्र देशका प्रमुख 14 भन्सार कार्यालयमा सवारी साधन स्क्यानर जडान गर्न तथा बिग्रिएका उपकरण मर्मत गरी चलाउन भन्सार र आन्तरिक राजस्व विभागलाई निर्देशन दिनुभएको छ। असार मसान्तसम्म खपत भएको बिजुलीमा मूल्य अभिवृद्धि कर भ्याट नलाग्ने आन्तरिक राजस्व विभागले स्पष्ट पारेको छ। असार 32 गतेसम्म उपभोग गरिएको बिजुलीको बिल साउन 1 गते वा त्यसपछि काटिए पनि त्यसमा भ्याट नजोडिने विभागले जनाएको छ। आर्थिक ऐनले बिजुलीमा सर्वसाधारणका लागि 5% र अन्यका लागि 13% भ्याट लगाउने व्यवस्था गरेपछि नयाँ आर्थिक वर्षको शुरूआतसँगै अन्यल बढेको थियो। विभागका अनुसार साउन 1 गतेदेखि हुने बिजुली खपत र नेपाल विद्युत प्राधिकरणले लिने न्यूनतम शुल्क वा डिमाण्ड चार्जमा भने नियमानुसार भ्याट लाग्नेछ। झापाको गौरीगंज गाउँपालिका एकका वडा सचिव अजय कुमार शाह 10,000 रुपियाँ घुस रकम सहित पक्राउ परेका छन्। सम्बन्ध विच्छेद दर्ताको प्रमाणपत्र जारी गरिदिने बहानामा सेवाग्राहीसँग घुस मागेको आरोपमा उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरीको टोलीले नियन्त्रणमा लिएको हो। विशेष सूचनाका आधारमा खटिएको अख्तियारको टोलीले शाहलाई स्थानीय एक होटलबाट घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ। सञ्चार माध्यममा विज्ञापन बजाउनु अघि विज्ञापन बोर्डबाट अनिवार्य अनुमति लिनुपर्ने भएको छ। बोर्डको स्वीकृति बिना भ्रमपूर्ण तथ्यहीन र नियम विपरीत विज्ञापन प्रसारण भइरहेको पाइएपछि बोर्डले आज सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो। विज्ञापन नियमन ऐन र मापदण्ड अनुसार श्रव्य दृश्य तथा श्रव्य दृश्य विज्ञापन सामग्रीको परीक्षण गराएर मात्र अनुमति लिन बोर्डले स्पष्ट पारेको छ। हाल अनुमति नलिई प्रसारण भइरहेका विज्ञापनहरूलाई तत्काल कानूनी प्रक्रिया पूरा गर्न र कानून विपरीतका सामग्री हटाउन भनिएको छ। निर्देशन पालना नगरे प्रचलित कानून बमोजिम कार्यवाही गरिने बोर्डले चेतावनी दिएको छ। अध्यागमन विभागको प्रणाली दुरुपयोग गरी अमेरिकी नागरिकलाई गैर कानूनी रूपमा आवासीय भिजा दिएको आरोपमा 2 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका तत्कालीन कम्प्युटर अपरेटर राजीव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सन विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। महतोले लक्जमबर्गका नागरिकका नाममा जारी भएको आवासीय भिजा सच्याएर अयोग्य अमेरिकी नागरिक रोबिन्सको नाममा किर्ते गरी भिजा उपलब्ध गराएको अख्तियारको ठहर छ। पाकिस्तानमा मनसुन शुरू भए यता परेको अविरल वर्षा र बाढीका कारण 107 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणका अनुसार 344 जना घाइते भएका छन् भने घर र छानो भत्किँदा सबैभन्दा बढी खैबर पख्तुनख्वा र पन्जाब प्रान्तमा धनजनको क्षति भएको छ। बाढीका कारण लाहोर र गुजरावाला क्षेत्रको करिब 400 वर्ग किलोमिटर भूभाग डुबानमा परेको छ। र नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसीले

दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा 100 विकेट पूरा गरेका छन्। नामिबिया विरूद्धको तेस्रो खेलमा उत्कृष्ट बलिङ गर्दै उनले यो सफलता हासिल गरेका हुन्। आफ्नो 72 एक दिवसीय खेल खेलिरहेका करणले 69 रन बनाएर खेलिरहेका लोरेन स्टिनकाम्पलाई आउट गराउँदै 100 विकेटको आँकडा पूरा गरेका हुन्।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
2: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
1: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
2: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। NCA ग्रुटेकको उत्पादन।
1: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
5: यो हो नेपाली रेडियो।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ बिनु शर्मा।
8: एउटा सामाजिक सञ्जालको पोस्टले सुदूरपश्चिममा इतिहास रच्यो। वर्षायामका कारण झाडीले भरिएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सफा गर्न उपकुलपतिले आह्वान मात्र के गरेका थिए? 10,000 भन्दा बढी नागरिक स्वतः स्फूर्त झाडु बोकेर उर्लिए। विद्यार्थी शिक्षक व्यवसायदेखि मेयरसम्म सबैको एउटै स्वर छ, यो केवल ढुङ्गा माटोको संरचना होइन, यो 27 लाख सुदूरपश्चिमवासीको उपचार र भविष्यको सपना हो। दशकको लामो आन्दोलन बहस र संसदबाट ऐन पारित भएपछि अन्तत यो संस्था विश्वविद्यालयको रूपमा अघि बढेको छ। यही शैक्षिक सत्रदेखि MBBS नर्सिङ ल्याब टेक्नोलोजी र अप्टोमेट्री गरी कुल 120 सिटमा पठन पाठन शुरू गर्ने अन्तिम तयारी छ। 75% छात्रवृद्धि सुरक्षित भइसकेको छ र भदौमा चिकित्सा शिक्षा आयोगको टोली निरीक्षणमा आउँदैछ। वर्षौंदेखि उपचारका लागि भारत वा काठमाडौँ धाउनु पर्ने बाध्यता अन्त्य हुने आशले त्यहाँका नागरिक उत्साहित छन्। तर उत्साहको यो महासागर भित्र एउटा गम्भीर संशय पनि छ। चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसी अनसनमा छन्। उनको माग छ विश्वविद्यालयका हालैका पदाधिकारी नियुक्तिहरू राजनीतिक र अपारदर्शी भएकाले तिनलाई खारेज गरियोस्। चिकित्सा शिक्षामा विधिको शासन हुनुपर्छ भन्ने डाक्टर केसीको मागलाई सरकारले व्यवस्था गर्न मिल्दैन। तर यही विवादका कारण नयाँ शैक्षिक सत्र नै बिथोलिने पो हो कि भन्ने डरले स्थानीय आक्रोशित र चिन्तित छन्। स्थानीय संघर्ष समिति र धनगढी तथा कृष्णपुरका मेयरहरूको स्पष्ट अडान छ, को पदाधिकारी बन्यो वा बनेन त्यो तपसिलको कुरा हो। यदि नियुक्तिमा त्रुटि छ भने कानूनी विधि मार्फत छानबिन गरियोस्। तर छानबिन र विवादको नाममा वर्षौं पछि गति लिएको विश्वविद्यालयको पढाई र अस्पताल सञ्चालनको काम कुनै पनि बहानामा रोकिनु हुँदैन। केटामा अहिले दुईवटा दृश्य सँगै देखिएका छन्। एउटा दृश्यले विधिको प्रश्न उठाइरहेको छ भने अर्को दृश्यले अब विश्वविद्यालय चल्नै पर्छ भनेर श्रमदान गरिरहेको छ। चिकित्सा शिक्षा सुधार र विश्वविद्यालय सञ्चालन एकअर्काका विरोधी पक्कै होइनन्। अब सुदूरपश्चिमको यो सपना संशयमा रोकिन्छ कि उत्साहसहित निष्कर्षमा पुग्छ? यसको उत्तर सरकार र डाक्टर केसी बीचको वार्ताको सन्तुलनले दिनेछ।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: यो हो नेपाली रेडियो
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
4: अब जनता जान्न चाहन्छन् आजको जनता जान्न चाहन्छन्का लागि हामीसँग हुनुहुन्छ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौला
5: जनता जान्न चाहन्छन् जनता जान्न चाहन्छन्का साथमा
6: ग्लोबल आइमी बैंक सबैका लागि बैंक
4: नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आजबाट सञ्चालनमा आयो र यहाँ उद्घाटन कार्यक्रममा पनि पुग्नु भयो यो सुरुङ मार्ग अब सञ्चालन भएपछि यातायात व्यवसायले यसलाई कसरी हेर्नु भएको छ
7: धन्यवाद भन्न चाहन्छु यो अब सुरुङ मार्ग हामीले मात्रै होइन आम नेपालीले नै एउटा गर्व गर्ने लायकको चाहिँ त्यहाँको एउटा छलाङ सुरुङ मार्गको छलाङ आज मारिएको छ 2076 सालमा शिलान्यास गर्ने र परिकल्पना गर्ने सरकारलाई पनि मैले धन्यवाद भनेछु र उद्घाटन गर्नेलाई पनि धन्यवाद भनेको छु त्यस सँगसँगै नेपालको साधारण यातायात क्षेत्रको लागि यो चाहिँ राम्रै भएको छ अत्यन्त लामो समयदेखि नागढुङ्गा आइपुग्नको लागि यति लामो यति ठुलो भिडभाड अत्याधिक मात्रामा मालवाहक हेभी मालवाहकहरू यात्रुवाहक सवारी साधनहरूको घन्टौँ घन्टासम्मको जामलाई उकालोमा जाम उकालेर आइपुग्नु पर्ने कन्डिसन र गाडी जहिलेसुकै स्टार्टमा राखिरहनु पर्ने तेलको त्यतिकै बर्बादी समयको बर्बादी सबै कुराको बर्बादीको परिस्थिति थियो यो परिस्थितिलाई अहिले 8-10 वर्षको ब्रेकमा आएर यो जुन सुरुङ मार्ग जो उताबाट सहरजङ्गबाट जाँदा आधी घन्टा लाग्छ सिस्नेबाट पुरानो बाटो घुमेर नागढुङ आइपुग्छ भने अब अहिले करिब करिब 6 मिनटको हारिमा सिस्नेबाट छिरेको सवारी हामीले हेऱ्यौँ र बलम्बु आइपुग्दा बलम्बु उताको अर्को रोडमा जोडिँदा करिब करिब 6-7 मिनटमा पुगेको छ त्यस कारणले समयको बचत आर्थिक बचत नम्बर वान नम्बर टू यसले काठमाडौँ उपत्यकाको ट्राफिक जामलाई पनि सहजै गर्छ भन्ने लागेको छ किनभने विभिन्न वैकल्पिक बाटोहरू पनि भयो अब त्यो बाटो सुरुमार्ग हुँदै माथिको पनि बाटो विभिन्न बाटोहरू भएको कारणले यसले ट्राफिक जामलाई पनि काठमाडौँ उपत्यकालाई सहज गर्ने हामीले परिकल्पना गरेका छौँ र चालकहरू छ गाडीको स्टाफहरू जुन घन्टौँ घन्टासम्म चाहिँ लाइनमा बसेर चाहिँ अत्यन्त दुःख कष्टका साथ भरि बादल घाममा चाहिँ गाह्रो थियो भने अब त्यो सहज ढङ्गबाट भित्र अत्यन्त सुविधायुक्त ढङ्गबाट जो बनेको छ यसलाई हामीले के भन्छ भने यस्ता राम्रा परियोजनालाई मुक्त कण्ठले हामी प्रशंसा गर्नु पनि पर्छ म नेपाली व्यवसाय राष्ट्रिय महासङ्घले प्रशंसा गरेको पनि छ अब रह्यो यसको आर्थिकको कुरा पनि छ सवारी आवत जावतको विषयमा त्यही केही गुनासोहरू पनि आएको छ आर्थिक टोल ट्याक्सको विषयमा अलिक बेसी भयो कि भन्ने कुराहरू जनगुनासो पनि उठाएको छ हाम्रो व्यवसाय क्षेत्रमा पनि उठाएको छ मैले आज पनि विभिन्न सञ्चार माध्यममा त्यहाँ कुराकानीमा जाँदा भनेको छु यसलाई केही पुनर्विचार गर्नुपर्छ सरकारले भन्ने कुरा पनि मैले राखेको छु म तपाईँको मार्फत पनि अनुरोध गर्न चाहन्छु सुरुवात नागढुङ्गाबाट सुरुवात भएको छ यस्ता किसिमका सुरुङ मार्गहरू नेपालमा धेरै सम्भावना भएका ठाउँहरू सुरुङ मार्ग छन् धेरै कुरा मैले अघि भने नि दुईवटा कुरा एउटा त समयको बचत अर्को आर्थिक बचत दुवै किसिमको बचत चाहिँ काम यो दीर्घकालीन रूपमा होस् लामो लङ टर्म होस् यो चाहिँ खालि एउटा उद्घाटन गर्ने एउटा शिलान्यास गर्ने उद्घाटन गर्ने मात्रै नभइकन नेपालमा यस्ता ऐतिहासिक सडक बाटोहरू पनि बनेका छन् विभिन्न मध्य पहाडी लोकमार्गहरू कोरिडोरहरू विकसित हुँदै पनि गएको छन् यसलाई अझ व्यापक फास्ट ट्र्याकमा जानु आजको जरुरी छ र नेपालभरिका यस्ता सुरु मार्ग धेरै ठाउँमा बन्ने परिस्थितिहरू छन् यसको सरकारले यो वातावरण बनाओस् भन्ने म अनुरोध पनि गर्छु
4: सरकारले तोकेको टोल शुल्क बारे यहाँले जानकारी गराउनु भयो अहिले तोकेको शुल्क व्यवसायका लागि उचित छ कि छैन अथवा पुनरावलोकन आवश्यक
7: गुनासो आइरहेको छ अब यो त के भन्छ राजपत्रमा पनि आएर अस्ति हामीले हेरेका थियौँ मैले अझ हेर्न बाँकी नै छ र अहिले सुरुवात त सार्वजनिक सवारी साधन सुरु भइहालेको छैन यो परीक्षण कालमा अन्य सवारीलाई मात्रै दिने भनिएको छ यात्रुवाहक र हाम्रो मालवाहक सवारी साधन अझ केही समय लाग्छ त्यो सुरुङ मार्गबाट चाहिँ आवत जावत गर्नको लागि भनेको छ त्यसमा चाहिँ अब त्यो रकमको बारेमा पनि हेर्छौँ र मैले फेरि पनि भन्छु सरकारले केही पुनर्विचार गर्नुपर्छ यो किनभने दीर्घकालीन योजनाको कार्यक्रम भएको कारणले गर्दा पनि यो प्रविधि मैत्री ढङ्गबाट टोल ट्याक्स पनि हुँदैछ यो सकारात्मक पनि छ कति कुराहरू त्यस कारणले मैले एकै शब्दमा भन्नुपर्दा यो सुरुङ मार्ग आजको उद्घाटनबाट सुरुवात भएको यो चाहिँ स्वागतयोग्य काम भएको छ
4: हजुर जस्तो अब सुरुङ मार्ग सञ्चालनको सुरुवाती चरणमा आपतकालीन सवारी साधनलाई मात्रै अनुमति दिएको छ अब सर्वसाधारणका लागि खुल्दा व्यवस्थापनमा के कस्ता चुनौती देख्नुहुन्छ यहाँले
7: नै अब यो त प्राविधिक बाटो मन्त्रालय सरकारले गर्ने बाटो हो होइन अब त्यो टुवे बाटो नै हेरेका छौँ हामी गएका छौँ हेरेका छौँ अब यसमा चाहिँ अब यसको अझ विज्ञ अब हामी नभएको कारणले गर्दा पनि

0: जङ्गबाट कसरी पब्लिक यात्रुवाहक र मालवाहक सवारी साधन हजारौँ हजार गाडी त अब आवत हुन्छ नि त्यहाँ त होइन त्यसको त्यसका दिन फास्ट बाटो जस्तो टोल ट्याक्सहरूको त्यहाँ गाडी दाम त्यहाँ एकैछिन पनि हुनु हुँदैन त्यसको वातावरण राज्यले बनाउँछ होला यसको अझै कुराहरू डिटेल कुराहरू बुझेर हामी पछि जानकारी गराउँछौँ.
1: हजुर यो सञ्चालनसँगै अब काठमाडौँभित्र नै र बाहिर नै सार्वजनिक यातायात सेवामा कस्तो परिवर्तन ल्याउने अपेक्षा छ?
0: होइन मैले त आज गर्व गरेँ कि त्यहाँ स्पोर्टमा गएर कार्यक्रम हुन्छ एकचोटि म गएर अनुगमन पनि गरेका थिएँ हेरेको पनि थियौँ. आज मलाई त्यो ठाउँमा पुगिरहँदा राम्रोलाई तपाईँ हामीले राम्रो पनि भन्नुपर्छ. अन्तर्राष्ट्रिय क्षेत्रमा युरोप पुगेको हो कि जस्तो वातावरण भएको छ पहिलो चरणले चरणको काम भएको हुनाले यसलाई हामी नेपालीले कसरी जोगाएर त्यसलाई कसरी राम्रो व्यवस्थापन गरेर लान्छ त्यो चाहिँ हेर्न भोलिको दिन बाँकी छ.
1: हजुर अब लामो समय ढिलाइपछि आयोजना सम्पन्न भएको छ. नेपालका अन्य ठाउँमा पनि यस्ता सुरुङ मार्ग निर्माण आवश्यक छ भन्नुभयो. अब कुन कुन क्षेत्रमा प्राथमिकता दिनुपर्छ यहाँको विचारमा?
0: काठमाडौँ उपत्यका बाहिरै छन् यस्ता धेरै ठाउँहरू
1: होइन.
0: अब यसका सम्भावित ठाउँहरू त अझ हामी पनि होमवर्क गर्छौँ र सरकारले पनि त्यो यो पश्चिम क्षेत्रको एउटा कुनमा चाहिँ सुरु गरिसकेको भन्ने कुरा छ. अन्य थुप्रै यस्ता ठाउँहरू छन् यस्ता सम्भावित ठाउँहरूलाई भोलिका दिनमा हामीले नोटेट गरेर हामीले जानकारी गराउँछौँ.
2: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन्का साथमा ग्लोबल आइमी बैंक सबैका लागि बैंक.

0: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
0: प्रवेश परीक्षा साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
1: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
0: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000।
1: घडेरीका विशेषताहरू,
0: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर, रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित।
2: जग्गा धनी सिधा सम्पर्क 98172-88254 र 98456-90042।
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा

0: लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 98550 60359 र 98550 67359।
2: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
3: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
2: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
3: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 0556493580, मोबाइल 98550 26440।
2: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
3: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार, हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
4: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार, हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
3: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
4: सम्पर्क 98457 31034 र 97443443915।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ मारिकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सुनसरीमा उत्पन्न तनाव बीच सिडियो सहित सुरक्षा प्रमुखमा हेरफेर, मानव अधिकार आयोगले थाल्यो अनुसन्धान।
1: घटनाको सामान्य अनुगमनको आधारमा के देखिन्छ त्यसको अनुसन्धान गर्नुपर्ने देखेको हुनाले अनुसन्धानको काम चाहिँ अघि बढाएको छ।
0: के एमाले र नेकपा बीचको तीन बुधे सहमति वाम मोर्चाको प्रस्थान बिन्दु हो?
2: अहिले नै हामी अगाडिसम्मको सहकार्यको लागि भन्दा पनि तत्कालको सहकार्य हो।
0: नेकपाका नेता वर्षमान पुन र अन्तर्राष्ट्रिय प्रसङ्गमा भारतमा सरकारले पछिल्लो सहमति उल्लङ्घन गरेको सिजेपीको आरोप। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। भारतको युवा नेतृत्वको आन्दोलनले सरकारद्वारा प्रदर्शनकारीहरूमाथि कुनै प्रहरी कारवाही नगर्ने सहमतिको पूर्ण रूपमा उल्लङ्घन भएको जनाएको छ। विरोध प्रदर्शनले शिक्षा मन्त्रीलाई राजीनामा दिन बाध्य बनाएको थियो। उनीहरूले बिहार, पश्चिम बंगाल र असम जस्ता राज्यहरूमा पक्राउ परेका सयौं विद्यार्थीहरूलाई अझै रिहा नगरिएको र सयौं अन्यलाई निरन्तर दुःख दिइएको जनाएका हुन्। बीबीसीका विश्व मामिला संवाददाता अनवर्सन इथिराजन भन्छन्, आन्दोलनले पक्राउ परेकाहरूलाई तत्काल रिहा नगरेमा वा उनीहरूमाथिका मुद्दाहरू फिर्ता नलिएमा त्यसलाई विश्वास तोडेको र सहमतिको उल्लङ्घन भएको मानिने चेतावनी दिएको छ। बीबीसीका अनवर्सन इथिराजनको भनाई। अनलाइन कक्रोच जनता पार्टी सिजेपीले परीक्षा प्रश्नपत्र बाहिरिएको तथा अन्य अनियमितता विरुद्ध देशभर प्रदर्शनहरू आयोजना गरेको थियो। फ्रान्सका अग्नि नियन्त्रकहरूले दक्षिण पश्चिमी सहर बोर्डोतर्फ फैलिरहेको अहिलेसम्म कहिले नफैलिएको स्तरको डडेलो अझै नियन्त्रणमा आउन नसकेको बताएका छन्। जिरोन्ड क्षेत्रमा फैलिएको यो विशाल डडेलो फ्रान्सभरि फैलिरहेका अन्य डडेलोहरूमध्ये एक हो। हालसम्म करिब 2,50,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सरकारी आपतकालीन बैठकपछि फ्रान्सका आन्तरिक मामिला मन्त्री लरन नुनियातले जिरोनको अवस्था अझै प्रतिकूल रहेको बताएका छन्। मंगलबारदेखि फ्रान्समा अर्को उष्ण

0: शहर आउने पूर्वानुमान गरिएको छ, जससँगै तापक्रम तीव्र रूपमा बढ्ने ठानिएको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेथले आगलागीबाट प्रभावित पूर्वी कास्टेलियोन क्षेत्रमा भ्रमण गरेका छन्, जहाँ अधिकारीहरूले अवस्था अझ बिग्रिन सक्ने आशंका व्यक्त गरेका छन्। नयाँ उष्ण लहर शुरू हुन लागेकाले डडेलोसँगको लडाईँमा कठिन घण्टाहरू अझै बाँकी रहेको उनले बताएका छन्। सान्चेथले सबैलाई अत्यधिक सावधान रहन आग्रह गरेका छन्। हालसम्म उक्त क्षेत्रबाट 16,000 भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सरकारले डढेलोका कारण करिब 800 वर्ग किलोमिटर क्षेत्र प्रभावित भएको जनाएको छ। विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जानी इन्फन्टिनोले हालै सम्पन्न विश्वकपसँग सम्बन्धित विभिन्न विषयमा भएको आलोचनापछि आफ्नो व्यवहार र नेतृत्वको बचाउ गरेका छन्। 15 पृष्ठ लामो सामाजिक सञ्जाल पोस्टमा उनले आलोचकहरूले लाखौं समर्थकहरूले अनुभव गरेको खुशी, उत्साह र एकताको भावनालाई बेवास्ता गरेको बताएका छन्। उनको नेतृत्व शैली तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको उनको निकट सम्बन्धमाथि व्यापक रूपमा प्रश्न उठाइएको छ। अन्य आलोचनाका विषयहरूमा अमेरिकी यात्रा प्रतिबन्धका कारण भोग्नु परेका कठिनाईहरू, टिकटको मूल्य तथा अर्जेन्टिना प्रति रेफ्रीहरूले नरम व्यवहार गरेको भन्ने आरोपहरू पनि रहेका छन् र इथियोपियाको उत्तरमा रहेको टिग्रे क्षेत्रका अधिकारीहरूले संघीय सरकारसँग तनाव बढ्दै गएका बेला 40 करोड डलर भन्दा बढीको बजेट स्वीकृत गरेका छन्। टिग्रेका नेताहरूले अदिस अबाबाले शान्ति सम्झौता उल्लङ्घन गरेर रकम कटौती गरेको आरोप लगाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। सुनसरीमा गए राति दुई समुदाय बीच भएको तनावपछि गृह मन्त्रालयले त्यहाँका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरूलाई काठमाडौँ बोलाएको छ। प्रजीय वासुदेव घिमिरेको स्थानमा शङ्ख सभाका प्रजीय ईश्वरी प्रसाद अर्याललाई खटाइएको प्रधानमन्त्री प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले बताएकी छन्। उनका अनुसार प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ। घटनाबारे छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा 5 सदस्यीय समिति गठन गरिएको छ। अर्कोतर्फ घटनास्थलको अनुगमन गरेको राष्ट्रिय मानव अधिकार आयोगले छानबिन शुरू गरिएको जनाएको छ। आयोगका सहायक प्रवक्ता श्याम बाबु काफले
2: त्यो घटनाको जानकारी पाउन साथ राष्ट्रिय मानव अधिकार आयोगको टोली चाहिँ घटनास्थलमा गएको थियो र त्यहाँ गएर त्यसको अनुगमन गर्ने काम भएको छ। सुरक्षा कर्मीहरू तथा स्थानीय स्तरमा भेटेर कुरा भएको छ र त्यसलाई चाहिँ घटनाको सामान्य अनुगमनको आधारमा के देखिन्छ त्यसको अनुसन्धान गर्नुपर्ने देखेको हुनाले अनुसन्धानको काम चाहिँ अघि बढाउनु छ।
1: प्रारम्भिक रूपमा यहाँहरूले के पाउनु हो?
2: फाइन्डिङ नै होइन प्रारम्भिक रूपमा, तर के देखिन्छ भने त्यहाँ घटना चाहिँ जुन घटना भएको छ त्यो एउटा चाहिँ समुदायको बिचमा त्यो समुदायको बिचमा हुनु नपर्ने अवस्थाहरू भएको छ र त्यो सामाजिक सद्भाव चाहिँ कायम गर्नलाई हामी सबैको चाहिँ एकदम जोडबल सबैले लाग्नुपर्ने अवस्था चाहिँ अनुमान गरेर लिइरहेका छौँ।
1: सुनसरीको घटनामा सोमबारका निम्ति बोलबम यात्राको तयारी गरिरहेको एउटा पक्षले अर्को समुदायको टोल नजिकै बिजुलीका पोलमा झण्डा हाल्ने र चर्को आवाजमा डिजे बजाएपछि तनाव शुरू भएको बताइएको छ। देवानगंज गाउँपालिका 3 कप्तानगंजमा आइतबार राति दुई समूह बीच भएको झडपमा कम्तीमा 1 जनाको ज्यान गएको छ भने 9 जना सर्वसाधारण, नेपाल प्रहरीका 10 र सशस्त्र प्रहरीका 5 गरी 24 जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ। घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरी देवानगंज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान 7 बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जनाएको छ। घटनापछि विभिन्न क्षेत्रले शान्ति एवं सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। खोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले संयमित रहन, अपुष्ट सूचना अथवा अफवाहको पछि नलाग्न आग्रह गरेका छन्। तराई मधेसका विभिन्न स्थानमा यस्ता घटनाहरू बारम्बार देखिन थालेपछि कतिपय विश्लेषकहरूले त्यसको जरा पहिल्याएर समाधान खोजिनुपर्ने धारणा राख्दै आएका छन्। अर्को विषय, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी बीच प्रदेशहरूमा सहकार्य र संयुक्त सरकार बनाउन भएको सहमतिलाई ती दलका नेताले अहिलेका निम्ति प्रदेशमै सीमित सम्झौता भनेका छन्। कतिपयले त्यसलाई वामपन्थी मोर्चाबन्दी वा एकताको तयारी भनिरहेका बेला दुई दलका नेताहरूले अहिले प्रदेशलाई स्थिरता दिन मात्र सहकार्य भएको बताएका छन्। यसै सन्दर्भमा साथी सञ्जय ढकालले तीन बुधे सहमतिको तात्पर्य के हो भनेर नेकपाका नेता वर्षमान पुनलाई सोधेका छन्।
3: अब यस बीचमा प्रदेश सरकारहरूमा आएको खतपत, अलिअलि अस्थिरता र सत्तारूढ दुईटा पार्टीहरू बीचमा भएको असमझदारीलाई हल गर्ने प्रयास

0: स्वरूप यो आएको हो। हामी त अहिले राष्ट्रिय रूपमा अलिकति सङ्कटै राजनीतिक संक्रमणै रहेको बेला अहिले पक्ष विपक्ष भन्दा पनि तीन दलले अलिकति सरकार बनाएर राम्रो गरौँ भनेका थियौँ, कङ्ग्रेस साथीले मान्नु भएन, नमाने भएपछि अब त्यो जेड लगलाई फुकाएको हो। खासमा
1: पनि तपाईँको पार्टीको अध्यक्षज्यूले सत्ताको खेलमा अब लाग्नुहुन्न थचारिन्छौँ भन्दै हुनुहुन्थ्यो, फेरि अचानक तीन बुधे सहमति गर्नुभयो।
0: हो, हामी सत्ताको खेलमै थिएनौँ, दुई वर्षदेखि प्रमुख प्रतिपक्षीय रूपमा सबै प्रदेशमा थियौँ र अहिले पनि हामी बजेट बनाउँदा पनि उहाँहरूको बिचमा धेरै समस्या आयो, हामीले त्यसमा खासै चलखेल या चाहिँ हस्तक्षेप गरेनौँ। तर अन्तिममा आएर चाहिँ कति ठाउँमा समर्थन नै फिर्ता लिएको अवस्था र सुदूरपश्चिममा त बजेट नै शून्यमा गएको, बजेट होलिदिएको अवस्था रहेको हुनाले यसलाई हल त गर्नु पर्यो कि त मध्यावधि चुनावमा जानु पर्यो प्रदेशको, त्यसो गर्दा फेरि चुनाव त आइ नै सक्यो प्रदेशको। त्यस्तो बेला हामीले जसरी सङ्कट आयो प्रदेशमा त्यसलाई हल गरेको मात्रै हो। खासमा चाहिँ हामी त्यति धेरै चासो यो दुई वर्ष बिचमा लिएका पनि थिएनौँ, त्यो त आम व्यवहारले नै देखाएको छ, जनताले देखेको छ नि त।
1: चासो नलिँदा नलिँदै पनि खेल त खेलिहाल्नु भयो।
0: होइन, खेल खेलेकै होइन, यस पटक पनि तपाईँ दुईजना मिल्नुहोस्, दुईटा पार्टी मिल्नुहोस्, नभए तिनवटा मिलौँ, हामी सपोर्ट गरौँ, तपाईँहरूलाई मिलाउने कोसिस गर्छौँ भनेका थियौँ। त्यो सम्भव नभएपछि कङ्ग्रेसका साथीहरूले हामी त अब एमालेसँग बस्दैनौँ भनेपछि मध्यावधिमा जाउँ त भन्दा राम्रो हुँदैन, अहिले संघीयतामाथि प्रश्न उठिरहेको बेला जनतामाथि प्रश्नमाथि प्रश्न हुन्छ भनेर हामीले एक खालको तत्कालको समाधान दिएको हो।
1: पाँचवटा प्रदेशको चाहिँ त्यहाँ नाम उल्लेख छ, गण्डकी र मधेसमा चाहिँ अहिले के अरे नेकपा र एमालेको त्यहाँ सहकारी भइहाल्ने भनिएको छैन, के हो त्यसको कारण चाहिँ?
0: होइन, मधेस र गण्डकीमा हामी दुईटाले तत्काल पहल गरेर बहुमत बन्ने देखिएन, अरू पक्षहरूसँग छलफल गर्नुपर्ने हुन्छ। यो पाँचवटा जो सहमति गरी यसमा मोटामोटी हामी दुईवटा मिलिसकेपछि एकाध पार्टी जम्मा गर्दा अथवा त्यसको समर्थन लिँदा पुग्ने भएको हुनाले हामीले यो गरेको हो। मधेसमा कङ्ग्रेसको छ, कङ्ग्रेसले चाहिँ यदि सहमतिमा तीन पार्टीको सहमतिमा आउनु खोज्यो भने अलिकति ठाउँ राखेको पनि हो।
1: अनि यो सहमति चाहिँ जुन दुई पार्टीले गर्नुभएको छ यो चाहिँ वामपन्थी एकताको एउटा प्रस्थान बिन्दु हो भनेर पनि कतिपयले अर्थाइरहेका छन्, त्यो त्यहाँसम्म पुग्नकै लागि गरिएको हो यो?
0: अब अर्थ्याउनेहरूलाई किन अर्थ्याउनु हो भन्नु त मिलेन, राजनीतिमा घटनाक्रमहरूलाई आफ्नो ढङ्गले विश्लेषण गर्न त पाइयो, तर अहिले खासमा प्रदेशमा भएको सरकारको सङ्कटलाई हल गर्नकै लागि गरेका हौ। अब सहकार्य गर्दै जाँदा त्यतातिर गयो भने नराम्रो के नै भएर राजनीतिक दलहरू विचार मिल्नेहरू निकट भयो भने, र अहिले नै चाहिँ फेरि हामी अगाडिसम्मको सहकार्यको लागि भन्दा पनि तत्कालको सहकार्य हो।
1: अब अन्त्यमा जस्तो आगामी वर्ष स्थानीय चुनाव पनि हुँदैछन्, प्रदेशका चुनावको पनि हुने मिति आगामी वर्ष आउँदैछ, त्यो चुनावको लागि पनि तपाईँहरूले यो अहिले चाहिँ गठबन्धन वामपन्थीको बनाइराखेर रा, त्यो बेलाको लागि ठिक्क पार्न खोज्नु भएको
0: हो? होइन होइन, यस बिचमा त दुई वर्षदेखि त कङ्ग्रेस र एमालेकै सरकार थियो सबै प्रदेशहरूमा, त्यसो भन्नुको अर्थ कङ्ग्रेस र एमाले स्थानीय चुनावको लागि या प्रदेश चुनावको लागि मिलेको भन्ने त कसैले अर्थ लगाएन नि। त्यसो वामपन्थीहरू मिल्दा चाहिँ शङ्का गर्ने अर्थ लगाउने, अरू मिल्दा चाहिँ त्यो स्वाभाविक भन्न त त्यो राजनीतिक रूपले पनि त कुरागरी देखिन्छ एकातिर, अर्कोतिर मिलिहालेछ भने पनि कि आकाश खस्छ, त्यो वामपन्थीहरू मिले सैद्धान्तिकहरू निकट भएकाहरू मिल्यो भने आकाशै त खस्दैन नि त, यसलाई अन्यथा पनि लिनु हुँदैन। तर अहिले चाहिँ हामीले जे हो त्यही भनेका छौँ, अहिले प्रदेश सरकारहरू बनाएको हो।
1: आउने चुनावमा तपाईँहरूको अब एकता नभए पनि मोर्चाबन्दी त पक्कै हुन्छ होला वामपन्थीहरूको?
0: होइन, अहिले हतार हुन्छ त्यो भन्नलाई, किनभने समय छ, स्थानीय चुनावको नजिक आउँदै जाँदा हामी यस अगाडि एक्लै चुनाव लडेको सबै दलहरू त्यसो पनि हुन सक्छ, होइन हामी अहिले विचार मिल्नेहरू सँगै मिलेर जाउँ भन्न पनि अन्यथा हुँदैन, तर अहिले नै यो कुरा बताउन विश्लेषण गर्न हतारो हुन्छ।
2: नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन साथी सञ्जय ढकालसँग कुरा गर्दै हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौँ। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। एउटा विषय संक्षेपमा, सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा अपलोड गर्न आजबाट सुरु गरिएको जनाएको छ। त्यसअनुसार फैसला वा अन्तिम आदेश बाहेकका इजलासबाट हुने आदेशहरू सोही दिन अदालतको विद्युतीय प्रणालीमा अपलोड गरिनेछ। यसबाट मुद्दाका पक्ष, कानुन व्यवसाय तथा सम्बन्धित निकायले आदेशको जानकारी समयमै प्राप्त गर्न सक्ने र न्यायिक प्रक्रियालाई थप पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुग्ने अदालतको विश्वास छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, शिक्षा प्रणालीमा भएको भ्रष्टाचार सम्बन्धी विवाद अन्त्य गर्न भएको सहमतिको उल्लङ्घन गर्दै भारत सरकारले आफ्ना समर्थकहरूलाई अझै पनि रिहा नगरेको र उनीहरूलाई निरन्तर दुःख दिइरहेको युवा नेतृत्वको आन्दोलनले आरोप लगाएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई राजीनामा दिन बाध्य पारेको विरोध प्रदर्शन सकिएपछि कक्रोच जनता पार्टी सिजेपीले आज आफ्नो पहिलो पत्रकार सम्मेलन गरेको हो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौं विनिता दाहालबाट।
3: पत्रकार सम्मेलनका क्रममा कक्रोच जनता पार्टी सिजेपीले विरोध प्रदर्शन समाप्त भएपछि विद्यार्थीहरूलाई प्रहरीले निशाना बनाएको दावी गरेको हो। सिजेपीका प्रवक्ता सौरभ दास र अन्य सदस्यहरूले वकिल तथा राज्यसभा सांसद कपिल सिब्बलसँग मिलेर पत्रकार सम्मेलन गरे। सिजेपीले केन्द्र सरकारले प्रदर्शनकारीहरू विरुद्ध प्रहरी कार्यवाही नगर्ने सहमति उल्लङ्घन गरिरहेको आरोप लगाएको छ। कपिल सिब्बलले सिजेपीले एउटा ढाँचा बनाउने र देशको कुन भागमा कुन प्रदर्शनकारी विरुद्ध कार्यवाही गरिएको छ भनेर पत्ता लगाउने बताएका छन्। उनले कानूनी सहायताका लागि आफ्नै खल्तीबाट 1 करोड रुपियाँ दिने र सिजेपीलाई बाहिरबाट सहयोग गर्ने बताएका छन्। गत शनिबार शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र अन्य मागहरू पूरा भएपछि सिजेपीले जन्तर मन्तरमा आफ्नो विरोध प्रदर्शन अन्त्य गरेको हो। सिजेपीका नेताहरूले केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहसँग तेस्रो चरणको वार्ता गरेका थिए। उक्त वार्तामा सिजेपीका अन्य मागहरू जस्तै आत्महत्या गरेका निट परीक्षार्थीहरूको परिवारलाई क्षतिपूर्ति र प्रदर्शनकारीहरू विरुद्ध मुद्दा दर्ता नगर्नेमा सहमति भएको थियो। सिजेपीले विरोध प्रदर्शनपछि कुनै पनि प्रहरी कार्यवाही नगर्ने सहमति भएको पनि जनाएको थियो।
2: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
4: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5569 7053 98 550 77 061 र 98 550 77 053।
5: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राले, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4950 र 98 550 26 440।
6: It's 9 o'clock, अहिले 9 बजेको छ।

अनुहार भरे कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: मुख कति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
2: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच
2: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
1: भेन्टिलेटर सेवा
2: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
3: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुले कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
4: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
5: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
6: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
7: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमै चित्त बुझाउनु त होला नि
8: तत् के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
9: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97-45-23-91-63
1: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
10: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
11: शल्य चिकित्सा पेट छाती सुगर थाइराइड एवं मुटु रोग सहितको आइसियु सेवा
10: एनआइसियु पिआइसियु सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
11: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा इइजी इसिटी सहितको मनोरोग सेवा
10: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
11: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
2: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 056-493-738 मोबाइल 98-550-88-002
12: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz

0: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
0: प्रवेश परीक्षा साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042-21343 र 98184-29230।
3: तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
3: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

नमस्कार। भाडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश post.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। चितवन क्षेत्र नम्बर 3 की प्रतिनिधि सभा सदस्य तथा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले चितवन राष्ट्रिय निकुञ्जभित्रको सड़क निर्माण कार्य पूरा गरेर छाड्ने बताउनु भएको छ। बाढीमा संचालित महायज्ञ कार्यक्रममा बोल्दै मन्त्री गौतमले हाल निकुञ्ज क्षेत्रमा रुख गणनाको काम भइरहेको र त्यसपछि सार्वजनिक सुनवाई प्रक्रिया अगाडि बढ्ने जानकारी दिँदै जंगलको सड़क निर्माण हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो अहिले निकुञ्जको रुख गणनाको कार्य भइरहेको छ, त्यसपछि सार्वजनिक सुनवाई कार्यक्रम हुन्छ। यो जंगलको बाटो त बन्छ बन्छ, यत्रो वर्ष बितिसक्दा समेत जनताले जंगलको बाटो नै माग गर्नुपर्ने अवस्था दुखद रहेको उल्लेख गर्दै उहाँले आगामी 5 वर्षभित्र जंगलको सड़क निर्माणसँगै रिउ करिडोर लगायत माडीका विकासका योजनालाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै मन्त्री गौतमले माडीको समग्र विकासका लागि सबै एकै ठाउँमा उभिनुपर्ने बताउँदै चुनाव सकिएकाले अब विकासमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो माडीलाई अलौकिक ढंगबाट विकास गर्नका लागि हामी एक ठाउँमा भ्यौ, समाजमा जस्तो पनि टिक्का टिप्पणी हुन्छ सकेसम्म राम्रो गरौ। चुनावको बेला राजनीति गरिएको थियो, अब सकियो। माडीवासीले व्यक्तिगत स्वार्थ भन्दा जनताका समस्या लिएर आए आफूले कुनै न कुनै रूपमा समाधान गर्ने प्रयास गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो माडीवासीलाई जे दुःख परे पनि व्यक्तिगत स्वार्थका विषय भन्दा जनताका समस्या लिएर आउनुभयो भने म समाधान कुनै न कुनै तरिकाबाट दिएर पठाउनेछु। संसदीय मामिला मन्त्री सुविता गौतमले जनताको चाहना अनुरूप विकासका लागि आवश्यक कानून संशोधन गर्नुपर्ने बताउनु भएको छ। स्थानीय पत्रकारसँग कुराकानी गर्दै उहाँले जनताको अपेक्षा अनुसार कानून बनाउन नसक्दा योजना अनुसारका काम गर्न कठिनाई हुने बताउनुभयो। मन्त्री गौतमले भन्नुभयो नेतृत्वको चाहनाले होइन जनताको सोचाइ अनुसार कानून बनाउन सकिएन भने परिणाम दिन कठिन हुन्छ। उहाँले आर्थिक वर्ष 2083-84 कानून सुधार वर्षका रूपमा घोषणा गरेकाले 166 कानून बनाउनु पर्नेछ भन्नुभयो। मन्त्री गौतमले काममा बाधा पुग्ने कानूनलाई तत्काल संशोधन गरिने बताउँदै निजामती सेवामा 30 वर्ष सेवा र 55 वर्ष उमेर हदको कुरा प्रक्रियामा रहेको समेत बताउनुभयो। सड़क खण्डमा खस्ने पहिरो तत्काल पन्छ्याउन 3 स्थानमा एक्साभेटर लोडर र टिप्पर लगायतका उपकरण व्यवस्थापन गरिएको छ। बर्खामा हिलो सहितको पहिरो खस्न सक्ने भएकाले तत्कालै घटनास्थलमा पुग्ने गरी उपकरण राखिएको डिभिजन सड़क कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार मुगलिनमा एउटा लोडर छ भने सेती दोभानमा लोडर, एक्साभेटर, ब्याक टु हु लोडर, टिप्पर टेलर र मिनी एक्साभेटर राखिएको छ। जन्तुको आक्रमणबाट नेपालमा 5 वर्षको अवधिमा 146 जनाको मृत्यु भएको छ। राष्ट्रिय निकुञ्ज विभागका अनुसार नेपालमा पछिल्लो 5 वर्षमा हात्ती, बाघ, गैंडा, चितुवा, भालु, जंगली कुकुर लगायत वन्यजन्तुको आक्रमणबाट 146 जनाको मृत्यु भएको हो। यस्तै 379 जना शक्त र 251 जना सामान्य घाइते भएका छन्। यस अवधिमा वन्यजन्तुबाट भएको क्षतिपूर्तिका लागि सरकारले 58,58,20,482 रुपियाँ खर्चेको छ। उद्योग संघले उपभोक्ताले आवश्यकता भन्दा बढी जगेडा नगर्न आग्रह गरेको छ। संघका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिन्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्द्रका अनुसार भारतबाट आउने ग्यासको मात्रा घटेको छैन। विगतका तुलनामा 100 बुलेट हाराहारी दैनिक ग्यास आपूर्ति भइरहेको छ। विज्ञान विश्वविद्यालय अन्तर्गत निरन्तर शिक्षा केन्द्रद्वारा पशुपालन क्षेत्रमा एन्टिबायोटिकको जिम्मेवार प्रयोग, एन्ट्री माइक्रोवेल प्रतिरोध न्यूनीकरण र एक स्वास्थ्य अवधारणाका विषयमा किसानलाई तालिम प्रदान गरिएको छ। ती विषयमा एक स्वास्थ्य अवधारणालाई समुदाय स्तरसम्म विस्तार गर्ने उद्देश्यले एसियाली विकास बैंक, जिनेक्स र साथ गुरुको सहयोगमा उक्त तालिम प्रदान गरिएको हो। देवानगंज घटनाका विषयमा भएको सर्वपक्षीय भेलाले शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। देवानगंजमा गैराती 2 समूहबीच भएको झडप र त्यस क्रममा 1 जनाको ज्यान गएपछि जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय भेलाले संयमता अपनाउन अपील गरेको हो। भेलामा राजनैतिक दल, धार्मिक आस्थाका व्यक्ति, जनप्रतिनिधि तथा प्रशासनका प्रतिनिधिको सहभागिता रहेको थियो। घटनापछि देवानगंज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी भएको छ। सुनसरीको घटनापछि
सप्तरी प्रशासनले पनि आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न सबैमा आग्रह गरेको छ। प्रणालीलाई पीड़ित मैत्री प्रभावकारी र उत्तरदायी बनाउन महान्यायाधीश वक्ताको कार्यालयले व्यापक सुधारका कार्यक्रम शुरू गरेको छ। महान्यायाधीश वक्ताको कार्यालयले चौथो पञ्चवर्षीय रणनीति योजना 2083-84 2087-88 तथा गत आर्थिक वर्षको कार्य प्रगति सार्वजनिक कार्यक्रममा महान्यायाधीश वक्ता डाक्टर नारायण दत्त खडेले यस्तो जानकारी दिनुभएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपाबीच भएको तीन बुधे सहमतिलाई लिएर दुवै पार्टीमा असन्तुष्टि बढेको छ। विगतका कमी कमजोरीको गम्भीर समीक्षा नगरी एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सत्ता स्वार्थ केन्द्रित सहमति गरेको भन्दै दुवै पार्टीमा असन्तुष्टि बढेको देखिन्छ। एमाले र नेपाली काँग्रेसबीच 2081 असारमा भएको सात बुधे सहमति भत्किएपछि वामपन्थी गठबन्धन बनाउन ओली र प्रचण्ड निरन्तर छलफलमा जुट्नु भएको थियो। नेकपाका संयोजक प्रचण्ड सहसंयोजक माधव नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुग्नु भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक प्रचण्डबीच भएको तीन बुधे समझदारी प्रति नेपाल असन्तुष्टि रहेकाले उहाँलाई फकाउने उद्देश्यले प्रचण्ड कोटेश्वर पुगेको बताइएको छ। शनिबार अध्यक्ष ओली र संयोजक प्रचण्डबीच पाँचवटा प्रदेशमा सरकार गठन गर्ने र शक्ति बाँडफाँड गर्ने गरी भएको तीन बुधे सहमति प्रति नेपालले असन्तुष्टि जनाउँदै आउनु भएको छ। उक्त सहमति सत्ता केन्द्रित मात्र भएको र नीतिगत स्पष्टता नभएको नेपालको धारणा रहँदै आएको छ। संसदका सदस्यहरूलाई निजी स्वकीय सचिव पिए राख्न दिने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले सोनी डाइकका सम्बन्धमा सरकारसँग लिखित जवाफ माग गर्दै आदेश जारी गरेको हो। सर्वोच्चले सरकारको लिखित जवाफ प्राप्त भएपछि यस विषयमा थप बहस र निर्णय गर्नेछ। अधिवक्ता डाक्टर प्रेमराज सिलवालले दायर गर्नुभएको रिटमा सरकारको उक्त निर्णयको राज्य कोषको चरम दुरूपयोग हुने र संविधानको मर्म प्रतिकूल रहेको दावी गरिएको छ। सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ मुद्दामा पूर्वपक्षका लागि थुनाम रहेका व्यवसायी दीपक भट्टले दायर गरेको निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन माग गरेको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले उच्च अदालत पाटन र विशेष अदालतबाट भट्टलाई थुनाममा पठाउनुको कारण र आधारसहितको प्रतिवेदन मगाउने आदेश दिएको हो। विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भएको छ। सोमबार बिहान पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सुरुङ मार्गको औपचारिक उद्घाटन गर्नुभएको हो। काठमाडौँलाई धादिङ हुँदै पश्चिम नेपालसँग जोड्ने सो सुरुङ मार्ग देशकै पहिलो र व्यवस्थित सडक यातायात सुरुङ मार्ग हो। यसले काठमाडौँ प्रवेश तथा बाहिरिने यात्रुलाई सहज सुरक्षित र छिटो बनाउने अपेक्षा गरिएको छ। अब केही दिनमा सुरुङ मार्ग परीक्षण अवधिमा सञ्चालन हुनेछ। यस अवधिमा एम्बुलेन्स सुरक्षा निकायका गाडी तथा अरू अत्यावश्यक सेवाका गाडीलाई मात्रै सुरुङ प्रयोग गर्न दिइनेछ। बचत फिर्ताको माग गर्दै सोमबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले भेदभाव गर्न नहुने, बचत फिर्ताको बलियो आधार बनाउनु पर्ने र बचत फिर्ता गर्नुपर्ने माग गरेका छन्। माइतीघरबाट शुरू भएको र्याली बुद्धनगरमा रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय पुगेको थियो। प्रदर्शनकारीहरूले यसअघि सरकारसँग भएको सम्झौता पनि बोकेका छन्। वर्तमान सरकारले बचत फिर्ताको नाममा साना ठुला गरेर भेदभाव गरेको उनीहरूको गुनासो रहेको छ। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: निष्पक्ष विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: न पक्ष न विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: केटाले फकाउन नसकेको छ है।
1: गाउँदिनु म।

0: तपाईँ यति बेला सुनिरहनु भएको छ स्वदेश एफएम 93.2 मेगाहर्ज।
1: गोकुलमा जन्मनु गोपाल साथी भएर पहिले मद्दत मलाई दिनु, गोविनीको जन्म लिनु ऋषि मुनि गई, बालाकालकी साथी हुन् लक्ष्मी राधा भई, बर्मा बेहु शङ्कर नारद तिमी किन आयौ, मनको कुरा भन सबै भने जतिको पायो, वसुदेवलाई देवकी मैया मागन पठाए, शुभ लग्न शुभ दिन मुहूर्त खटाए, हात्ती र घोडा दासा दासी दाई ज्योति हेर, रथमा राखी हिँडो कंस बहिनीलाई लिएर, नौमती बाजा बजाउँदै जन्ती लागे जान, आकाशवाणी भयो बल्ल कंसको डर्यो मन, काट्छु भन्दै देवकीलाई हातमा तरबार लियो, बिन्ती गरे वसुदेवले

भाद्रा कृष्ण अष्टमी तिथि बुधबार को रात्रि रोहिणी नक्षत्र पारे जन्मे जगतपति अवतार भयो भगवान को कारागार जसई पाले पर निदाएका थिए ढोका खुले तसई लिएर हिँडे वसुदेवले तो अँधेरी रातमा कति पनि नडराउने कोही छैनन् साथमा मलाई लैजाऊ वसुदेव राजा जमुना तरेर युग मायालाई लिएर आउन।

वसुदेव राजालाई पर्न गयो पीर जमुनाको तिरबाट गोकुलमा पुगेर यशोदाको काखैमा हरिलाई राखेर यशोदाको साथबाट

0: व्यर्थ चिन्ता गर्छौ, कोदेखि व्यर्थै डराउँछौ, तिमीलाई कसले मार्छ? आत्मा न जन्म लिन्छ न मर्छ।
1: मोक्ष शास्त्र अर्थात् श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश प्रस्तुत।

योग बताइरहनु भएको छ। यहाँ भन्नुहुन्छ परमात्मा सर्वद्वारा अनि समयम्य मनोरीति निरुद्ध छ, मूर्तिया ध्यायात मन प्राण मास्तितु योगधारणम भन्नुहुन्छ। हाम्रा द्वारहरू छन् धेरै यो शरीरमा, तिनलाई संयम गरेर परमात्माको याद गर भनेर यसरी सम्बोधन गर्नुभएको पाइन्छ। इन्द्रियका समस्त क्रियाकलापमा अनासक्त रहनु नै यौगिक अवस्था हो। इन्द्रियका सबै द्वारहरू बन्द गरेर मनलाई, हृदयमा र प्राणवायुलाई शिरको उच्च भागमा केन्द्रित गरेर मानिसले आफूलाई योगमा स्थापित गर्नुपर्छ। यसरी परमात्मा योगको बारेमा बयान गर्नुभएको छ। योगाभ्यासका लागि सर्वप्रथम इन्द्रिय भोगका सबै द्वारहरू बन्द गर्नुपर्ने सुझाव यो श्लोकमा परमात्माले दिनुभएको छ। इन्द्रियका द्वारहरू, यो दर्शन गर्ने इन्द्रिय आँखा हो, त्यस्तै गरेर श्रवण गर्नको लागि कानलाई प्रयोग गरिन्छ, रस लिनको लागि जिह्वालाई प्रयोग गरिन्छ भने चिसो चासोको अनुभव गर्नको लागि छालालाई प्रयोग गरिन्छ, त्यस्तै गरेर सुगन्धको लागि नाकलाई प्रयोग गरिन्छ। यी चाहिँ द्वारहरू हुन्। इन्द्रियलाई तिनीहरूका भोग विषयबाट हटाउने यो विधिलाई प्रत्याहार भनिन्छ। आँखालाई हेर्न मन लाग्छ, त्यसलाई नियन्त्रण गर्ने यकिन नहेरेर पनि राख्न सकिन्छ। त्यहाँको खलबल हल्ला खल्ला नसुनिकन आफू अलि धैर्य हुन पनि सकिन्छ। सबैले सेवन गर्ने गरेका वस्तुहरू एकछिन आफूले सेवन नगरिकन पनि आफू बाँच्न सकिन्छ। यसरी यिनलाई, इन्द्रियहरूलाई केही नियन्त्रण गर्ने विधि परमात्मा अर्जुनलाई निमित्त बनाएर हामीलाई सिकाउँदै पनि हुनुहुन्छ। यसमा आँखा, कान, नाक, जिब्रो तथा छाला यी पाँच ज्ञानेन्द्रियहरूलाई पूर्णतः वशमा राखी छोड्नुपर्छ। तिनलाई, ती पाँचवटा इन्द्रियहरूलाई आत्मतृप्तिमा लिप्त हुन दिन हुँदैन, विषयमा दौडिन दिन हुँदैन। यसो गर्दा हृदय निवासी परमात्मामा मन केन्द्रित हुन जान्छ। यसरी त्यो केन्द्रित भएको मनमा परमात्माको प्रतिबिम्ब पर्न सक्छ अनि प्राणवायुलाई शिर देशमा थिर गर्ने प्रयास गर्नुपर्छ। यस विधिको विस्तृत वर्णन 6 अध्यायमा भइसकेको पनि छ, तर आजकाल यो विधि व्यावहारिक छैन भन्ने कुरा पनि माथि नै भनिसकियो। यो कलिको अवस्था, यो अवस्थामा यो विधि, हामीले यो विधिलाई सफलतापूर्वक प्रयोग गर्न बहुत कठिन छ। वातावरण बिग्रिसकेको छ। सबैभन्दा उत्तम विधि भनेकै परमात्माको शरणागति, परमात्माको कीर्तन। जसले भक्तिपूर्वक आफ्नो मनलाई परमात्मामा थिर राख्न सकेको छ, अविचलित दिव्य समाधिमा थापित हुन उसलाई कुनै कठिनाइ पर्दैन। यसर्थ हामीलाई परमात्माले जो कुरो दिइरहनु भएको छ, त्यसमा चाहिँ भक्ति योग गरेर परमात्मामा त्यो दिव्य परमात्माको भावनामा हामी पनि भावित हुन सक्नु पर्दछ। र साधनामा अर्को थप मन्त्र बताउनुहुन्छ परमात्मा, ओमित्यकाक्षरम ब्रह्म व्याहरण व्याहरण मामन स्मर यो प्रयाति तेजे देहम स्वयाति परमान गति। परमात्मा यस्तो भनी बक्सिन्छ, हाम्रो दयालु त्यो हृदय निवासी परमात्मा ओमकार जप भन्नुहुन्छ।
ओमकार एकाक्षरी मंत्र जप अर्जुन।

लाई यस्तो कुरा बताइरहनु भएको छ जसले योगाभ्यासमा थित रहेर अक्षर रूपको परमेश्वरसँग योग ओङ्कारको उच्चारण गर्दै भगवानको चिन्तन गर्छन् र आफ्नो शरीर त्याग गर्छन् त्यसले निश्चित रूपमा नै आध्यात्मिक लोक प्राप्त गर्दछ परमात्मा यसरी योगको बारेमा एकाक्षरी ब्रह्मको उपदेश गर्नुहुन्छ अर्जुनलाई एकाक्षरी ब्रह्म ओमकार ब्रह्म तथा भगवान भनिन्छ ब्रह्म भनिन्छ आत्मा भनिन्छ परमात्मा भनिन्छ अलग अलग हुनुहुन्न भन्ने कुरा यहाँ प्रष्ट्याइएको छ त्यो परमात्मा वस्तु धेरै नाम होला तापनि परमात्मा एउटै हो सच्चिदानन्द रूप शिवोहम शिवोहम त्यो सचिद र आनन्द रूप परमात्मा त्यसलाई शिव अथवा सत्य भनिन्छ ओम भनेको परमात्मा श्री कृष्णकै निराकार ध्वनि हो ध्वनि तसर्थ हरे राम हरे कृष्ण महामन्त्रमा यो ओमकार स्वतः समाहित छ ओमकार त्यही मिसिएको हुन्छ त्यही नाम मन्त्रमा यस युगका लागि स्पष्ट रूपमा हरे कृष्ण यो मन्त्र नाम मन्त्र भनिन्छ यसलाई जपको अनुमोदन गरिएको पाइन्छ यदि कसैले हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम राम राम हरे हरे भनेर महामन्त्र जप गर्दै आफ्नो शरीर त्याग गर्छ भने ऊ आफ्ना अभ्यासको गुण अनुसार आध्यात्मिक लोकहरूमध्ये कुनै एक लोकमा पुग्न सफल हुन्छ परमात्माका भक्त गोलोक वृन्दावन वा कृष्णलोक पुग्दछन् गोलोक त्यस्तै वृन्दावन लोक पुग्न सक्दछ साकारवादीहरूका लागि आध्यात्मिक आकाश वैकुण्ठ लोकका रूपमा असङ्ख्य अरू लोकहरू विद्यमान छन् तर बिचरा निराकारवादीहरू भने ब्रह्मज्योतिमै अल्झिरहन्छन् उनीहरू ब्रह्मज्योतिको याद गरिराखेका हुन्छन् ब्रह्मज्योति जसलाई ज्योति दर्शन भनिन्छ अभ्यासको बलले अभ्यास गर्दा गर्दै त्यो परमात्मामा चिन्तन गर्दा गर्दै तपाईँको हृदय कमलमा एउटा ज्योतिपुञ्ज उत्पन्न हुन्छ जुन ज्योतिलाई दर्शन गर्न पाइयो रे भने त्यसलाई ज्योति दर्शन भनिकन हाम्रो अभ्यासमा योग अभ्यासमा लेखिएको छ त्यो ज्योतिको चिन्तन गर्दा गर्दै त्यो ब्रह्ममा प्रतिबिम्बित हुन्छ त्यो चिन्तन ब्रह्ममय भइहाल्छ त्यो चिन्तन गर्दा गर्दै हामी चाहिँ ब्रह्मरूपले हाम्रो चित्त विद्यमान रहन्छ त्यो चित्त अचल चित्तमा परमात्माको अनि ज्योति पर्न जान्छ त्यसैलाई दिव्य दर्शन अथवा ज्योति दर्शन भनेर शास्त्रहरूमा यसरी राखिएको छ त्यो ज्योति हो आत्मा ज्योति आत्माको ज्योति हो त्यो ज्योतिलाई आफूले देखियो जानियो दर्शन गर्न पाइयो भने त्यहाँदेखि माथि सुगम रूपले हाम्रो गन्तव्य स्थानमा पुग्न सक्ने अवस्था प्राप्त हुन्छ त्यो ज्योतिलाई ब्रह्मज्योति आत्मा ज्योति भनेर यसरी हाम्रा शास्त्रहरूमा बताएको हामीले पाउँछौँ
जसले योगाभ्यासद्वारा अथवा योगाभ्यासमा थित रहेर त्यो ज्योतिको दर्शन गर्न पाउँछ, ओमकारको जप गर्दै गर्दै उसले आफ्नो जीवन सफल गर्न सक्छ। यहाँसम्मका कुराहरूलाई राखेर म बिदा हुन्छु। जयतु संस्कृतम् हरे।

0: आज विक्रम सम्बत 2083 साल साउन 12 गते मंगलबार असार शुक्ल चतुर्दशी 28 जुलाई सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: सुनसरीमा कर्फ्यू, एकको मृत्यु, 21 घाइते, म्यादी प्रहरीको पोसाकमा अनियमितता भएको भन्दै छानबिन सुरु। राजसभामा मनोनयनका लागि बालिन पक्षले अझै दिएन नाम, मुलुक अब सुरु मार्गमा प्रवेश। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको घरमै संग्रहालय शीर्षकको शुभ समाचार।
0: धनकुटा नगरपालिका छ स्थित सिरान बजारका मनोज नारायण श्रेष्ठले दुर्लभ वस्तु, दस्तावेज र स्मृति ग्रन्थ लगायतका ऐतिहासिक वस्तु संकलन गर्दै आफ्नै घरमा संग्रहालय बनाउनु भएको छ। शहीद भीम नारायण श्रेष्ठका जेठा छोरा मनोज नारायण श्रेष्ठले स्थापना गरेको संग्रहालयमा धनकुटाको सामाजिक, सांस्कृतिक, राजनीतिक र ऐतिहासिक यात्राको जीवित अभिलेखका रूपमा रूपान्तरित गर्नुभएको हो। संग्रहालय पुग्ने जो कोहीले पुराना पुस्ताको जीवनशैली, प्रविधि, आन्दोलन र समाजको विकासक्रमलाई अझ नजिकबाट बुझ्न सक्छन्। संग्रहालयमा राणा शासनकालमा हिलेबाट धनकुटा सदरमुकामसम्म खानेपानी ल्याउन प्रयोग गरिएका माटाका पाइपदेखि चन्द्र शमशेरकालीन इँटासम्म रहेका छन्। त्यहाँ 2007 सालमा नेपाली कंग्रेसले राणा विरूद्ध सञ्चालन गरेको सशस्त्र आन्दोलनका समयमा श्रेष्ठका हजुरबुबाले तत्कालीन राजनीतिक कमिश्नर गिरिजाप्रसाद कोइरालालाई उपलब्ध गराएको बन्दुकको भरपाई समेत संग्रह गरिएको छ। यो संग्रहालय विद्यार्थी, अनुसन्धानकर्ता र इतिहासका शोधार्थीका लागि अध्ययन केन्द्रका रूपमा स्थापित हुँदै गएको स्थानीय राजेश्वर श्रेष्ठले बताउनुभयो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। दुई पक्ष युवा समूह बीचको विवादले उग्र रूप लिँदा सुनसरीको देवान कन्समा आइतबार राति प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएपछि सोमबार बिहानैदेखि स्थिति तनावग्रस्त बन्यो। स्थानीय प्रशासनले स्थिति नियन्त्रण बाहिर जान नदिन बिहान 7 बजेदेखि नै अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिए पनि त्यसको उल्लङ्घन गर्दै प्रदर्शनकारीले देवानगंज सँगै सुनसरीका इनरहुवा, लौकही, बोक्राहा, नरसिंह लगायत स्थानमा प्रदर्शन गरे। प्रहरीको गोली लागेर देवानगंजका उपालिका 4 25 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएको थियो। सो घटनामा कम्तीमा 21 घाइते भएकोमा 2 अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। सुनसरी 2 सांसद लाल विक्रम थापाले प्रहरीले युवालाई ताकी ताकी गोली हानेका कारण ठूलो क्षति भएको र त्यसले गर्दा प्रदर्शनकारी धेरै उत्तेजित भएको बताएका छन्। गोली नहानी स्थिति नियन्त्रणमा लिन सक्ने अवस्था हुँदाहुँदै ताकी हान्नु चाहिँ गलत भयो उनले भनेका छन्। आइतबार रातिको हिंसात्मक घटनापछि स्थानीय प्रशासनले लगाएको कर्फ्यू उल्लङ्घन गरेर प्रदर्शन गर्दा उनीहरूले सर्वसाधारणको घर, पसल र प्रहरी बिर तोडफोड गरे। यसरी उत्तेजित हुन थालेसँगै सोमबार अपरान्हदेखि ठूलो संख्यामा सेना परिचालन गरिएको छ। अहिले सेनाले देवानगंज क्षेत्रमा घरबाट कसैले पनि बाहिर ननिस्कन आह्वान गरेको छ। प्रदर्शनकारीले कप्तानगंज चोकमा बिहानैदेखि टायर बालेर नाराबाजी गरे। प्रदर्शनकारीले सोमबार बिहान एउटा फार्मेसी, एउटा मोटरसाइकल मर्मत गर्ने ग्यारेज र 3 किराना पसलमा तोडफोड गरे को प्रहरीले जनाएको छ। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली परिचालन गरिए पनि अवस्था पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेपछि बाध्य भएर अन्तिम समयमा सेना परिचालन गरिएको सुनसरीका एसपी केशव थेबेले बताएका छन्। प्रदर्शनको क्रममा देवानगञ्ज चारका 20 वर्षीय मोहन मेहतामाथि धारिलो हतियार प्रहार भएको छ। बजारबाट घर फर्कने क्रममा एउटा समरी उनलाई नियन्त्रणमा लिएर टाउकोमा धारिलो हतियार प्रहार गरेको जनाइएको छ। आक्रमणबाट घाइते उनलाई विराटनगरको न्युरो अस्पतालमा भर्ना गरिएको छ। चिकित्सकका अनुसार उनको अवस्था गम्भीर छ। प्रदर्शनकारीले देवानगञ्जका उपालिका अगाडि एक सर्वसाधारणको घरमा आगजनी समेत गरिदिएका छन्। देवानगञ्जमा भएको घटनाको विरोधमा सदरमुकाम इनरुवामा पनि दिनभर प्रदर्शन भयो। प्रदर्शनकारीले इनरुवा बजारमा रहेको प्रहरीको भेट तोडफोड गरेका छन्। उता लौकहीमा बिहानैदेखि भेला भएका प्रदर्शनकारीले सड़कमा टायर बालेर विरोध प्रदर्शन गरे। पोखरा नरसिंह उपालिका क्षेत्रका विभिन्न स्थानमा पनि प्रदर्शन भएको थियो। अनिश्चितकालीन कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शन भएको जनाइएको छ भने सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी समेत खोसिएको छ। सुनसरीमा कर्फ्यू, एकजनाको मृत्यु, 21 जना घाइते शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
0: मुलुक अब सुरुङ युगमा प्रवेश, शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। लामो प्रतीक्षापछि नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको औपचारिक उद्घाटन गरिएको छ। शिलान्यासको झण्डै 7 वर्षपछि सोमबार काठमाडौँ धादिङ जोड्ने सुरुङ मार्गको औपचारिक उद्घाटन गरिएको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानका राजदूत मायादा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष डाक्टर तानाको उपस्थितिमा सुरुङको उद्घाटन गरियो। 60 वर्षीय कर्मचारी पूर्णबहादुर जोशीले रिबन काटेर उद्घाटन गर्नुभयो। उहाँ सुरुङ मार्ग निर्माणको शुरूआतदेखि नै कार्यरत कर्मचारी हो। कर्मचारीबाट रिबन काटिएपछि मन्त्री लम्सालले राजदूत मायादा तोरु र जाइका अध्यक्ष डाक्टर तानाका आकिहितोलाई गाडीमा राखेर कुदाउनु भएको थियो। सुरुङ मार्ग सञ्चालनमा आएसँगै काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा हुने सवारी चाप व्यवस्थापन, यात्रा समयको बचत तथा सुरक्षित र आधुनिक सड़क पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास छ। मन्त्री लम्सालले अब देश सुरुङ युगमा प्रवेश गरेको बताउनुभयो। अब देशैभर यातायात सहज बनाउन सुरुङ बन्दै जाने उहाँको भनाई छ। केही दिन सीमित गाडीले निशुल्क प्रयोग गर्न पाउने नागढुङ्गा सुरुङ मार्गमा पहिलो चरणमा अत्यावश्यक तथा आपतकालीन सवारी साधनलाई मात्र प्रवेश दिइने आयोजनाले जनाएको छ। आयोजनाका अनुसार पहिलो चरणमा एम्बुलेन्स, दमकल, नेपाल प्रहरी लगायत सुरक्षा निकायका आपतकालीन सवारी मात्र प्रवेश दिइनेछ। कसलाई कति लाग्छ शुल्क? करिब 15 दिनसम्म सुरुङ मार्ग प्रयोग गर्न कुनै पनि शुल्क लिइने छैन। त्यसपछि शुल्क लिने विषयमा छलफल हुनेछ। कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस र अन्य हलुका सवारी साधन काठमाडौँ प्रवेश गर्दा 65 रुपियाँ र बाहिरिँदा 60 रुपियाँ शुल्क तिर्नुपर्ने तोकिएको छ। त्यस्तै मिनी बस, मिनी टिपर, ट्रकको प्रवेशका लागि 115 रुपियाँ, बाहिरिँदा 80 रुपियाँ तथा बस, ट्रक, सिङ्गल रियर एक्सललाई प्रति सवारी साधन प्रवेश गर्दा 260 रुपियाँ र बाहिरिँदा 200 रुपियाँ शुल्क तोकिएको छ। शिलान्यासको शिलालेख पनि पुनर्स्थापना गर्छौं। मन्त्री लम्साल उपशीर्षकमा यससँगै खबर छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले शिलान्यासको शिलालेख पनि पुनर्स्थापना गरिने बताउनु भएको छ। सुरुङ उद्घाटनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री लम्सालले विगतलाई सम्मान गरेर आफूहरू अगाडि बढ्ने उहाँले बताउनुभयो। सुरुङ मार्गको शिलालेखबाट तत्कालीन प्रधानमन्त्री केपी ओलीको नाम हटाइएको सरकारमाथि आरोप छ। हामीले विगतलाई एकदमै इज्जत गर्न सक्नुपर्छ, एकदम इज्जत गर्छौं। केही कुरा मिडियामा आएको थियो, त्यस्तो होइन। उहाँले भन्नुभयो, यो टनेल बनाउने बेलामा शिलालेख राखेको ठाउँमा कुनै स्ट्रक्चर आएको भएर त्यसलाई सुरक्षित सड़क विभागमा राखिएको रहेछ। पछि जेएनजी आन्दोलनमा त्यो भवनमा आगो लागेपछि हटाइएको रहेछ। मुलुक अब सुरुङ युगमा प्रवेश, शीर्षकमा हिमालय टाइम्सले छापेको खबर हो यो।
2: सिद्धार्थ राजमार्गको बुटोल पाल्पा खण्डको माथिल्लो सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गलाई आगामी कार्तिकसम्म परीक्षण सञ्चालनमा ल्याउने गरी काम भइरहेको दावी आयोजक पक्षले गरे पनि अहिलेसम्म 70% मात्रै काम भएको छ। कार्य प्रगति हेर्दा पूर्व निर्धारित समयभित्रै आयोजना पूरा हुने र सुरुङ मार्ग सञ्चालनमा आउनेमा आशंका रहेको छ। सुरुङभित्रको सड़क निर्माण र अन्य सिभिल संरचनाको काम सकिएको आयोजनाले जनाएको छ। सुरुङ मार्ग आयोजना कार्यालयका प्रमुख नवराज वास्तुलाले भन्नाले 70% काम सकिएको र चीनबाट आउने उपकरण समयमै आएमा कार्तिकसम्म परीक्षण सञ्चालन गरिने बताएका छन्। अहिले सुरुङभित्र सड़कको पिच सकेर रंगरोगन चलिरहेको छ। टेक्निकल भवनको फिनिसिङ पनि भइरहेको छ। लाइनिङ अर्थात भुइँ भित्ता ढलानको काम अन्तिम चरणमा छ भने सुरुङ मार्गलाई सुरक्षित बनाउन अग्नि नियन्त्रक उपकरण, सीसीटीभी क्यामेरा, विद्युतीय बत्ती, भेन्टिलेसन जडान लगायत इलेक्ट्रोमेकानिकल काम गर्न पनि बाँकी रहेको छ। सिभिल संरचनाको काम सकिएको छ। इलेक्ट्रोमेकानिकल सम्बन्धी काम बाँकी रहेको आयोजना कार्यालयका प्रमुख वास्तोलाले बताएका छन्। वर्षाका कारण उत्तरी नाकाबाट चीनबाट आउनुपर्ने सामानमा भने ढिला भएको छ। कार्तिकमा सकिएला सेतु बाबा सुरुङ मार्ग शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
0: नेपाल प्रहरीको नेतृत्वमा पुगेपछि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सार्वजनिक कार्यक्रममा भावुक बन्दै प्रहरीको चुस्ता धान गोदामको पालेको भन्दा पनि कमसल रहेको गुनासो गरेका थिए। उनी कार्कीमाथि गत फागुनको चुनावमा म्यादी प्रहरीको पोसाक खरिदमा अनियमितता गरेको गम्भीर आरोप लागेको छ। त्यसबारे अख्तियार दुरूपयोग अनुसन्धान आयोग र संसदको लेखा समितिले अध्ययन गरिरहेको छ। गत फागुन 21 सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा 133,980 जना निर्वाचन प्रहरी म्यादी प्रहरीका लागि सरकारले पोसाक तथा बन्दोबस्तीका सामग्री खरिद गरेको थियो। निर्वाचन प्रहरी भर्ना, छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत कार्यविधि 2082 अनुसार उक्त सामग्री खरिदको जिम्मा नेपाल प्रहरीलाई दिइएको थियो, जसमा 60 करोड बराबरको अनियमितता भएको आरोप छ। सरकारको म्यादीको बन्दोबस्तीका सामान खरिदका लागि 1 अर्ब निकासा गरेको थियो। सार्वजनिक लेखा समितिका सभापति भरत बहादुर खड्का भन्नुहुन्छ, म्यादी प्रहरी पोसाक खरिदमा अनियमितता सम्बन्धी उजुरीको अध्ययन भइरहेको छ। उजुरीको प्रकृति हेरेर प्राथमिकताका साथ छलफल गर्ने र बदमाशी देखिए कडाईका साथ निर्णय लिने तयारीमा छौं। यता अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश नेपाने भन्नुहुन्छ, निवेदनका सन्दर्भमा छुट्टै अनुसन्धान अधिकृतले अनुसन्धान गर्ने व्यवस्था छ। अफिस अटोमेसन सिस्टममा भएकाले एकैचोटि मुद्दा दायर भएपछि मात्रै थाहा हुन्छ। म्यादी प्रहरीको पोसाकमा अनियमितता छानबिन गर्दै अख्तियार र लेखा समिति शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
2: महाधिवेशनको 1 महिना बितिसक्दा पनि प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता पालेन्द्र शाह पक्षले मनोनयन गर्नुपर्ने नेताहरूको नाम नदिएपछि राष्ट्रपति सभापति रवि लामिछानेले केही नेतालाई केन्द्रीय सदस्य तथा पदाधिकारीमा मनोनित गर्ने भएका छन्। महाधिवेशन स्तरमै सबै मनोनयन सकेर सामूहिक तस्विर खिचाउने सम्मको तयारी गरिए पनि शाह पक्षले नाम नदिएपछि त्यति बेला मनोनयन प्रक्रिया नै रोकिन पुगेको थियो। केन्द्रीय सदस्य र पदाधिकारी मनोनयन लगायतका निर्णयमा पुग्न लामिछानेले बुधबारका लागि केन्द्रीय समिति बैठक बोलाएका छन्। बैठकको तेस्रो एजेन्डामा सांगठनिक व्यवस्थापन तथा मनोनयन सम्बन्धमा छलफल र निर्णय हुने उल्लेख छ। राजोपा विधानले 51 केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार सभापतिलाई दिएको छ। मनोनयन गरिने नामहरू सभापतिले केन्द्रीय समितिमा राखेर अनुमोदन गर्नुपर्ने व्यवस्था राजोपाको विधानमा छ। सभापति लामिछाने पक्ष र प्रधानमन्त्री शाह पक्ष बीच कुरा मिल्न नसकेपछि कार्यव्यस्तताको कारण देखाउँदै केन्द्रीय समितिमा मनोनयनबाट आउने सदस्य र पदाधिकारी टुङ्गो लाग्न सकिरहेको छ। महाधिवेशन पछि पनि मनोनयनलाई सकाएर मात्र एकमुष्ट शपथ गराउने पहल द्विपक्षीय टुङ्गोमा पुग्न नसकेकै कारण सफल हुन सकेन। 7-12 असारसम्म चितवनको भरतपुरमा भएको महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीलाई केही दिन कुराएर 17 असारमा मात्र काठमाडौँमा शपथ गराइएको थियो। राजोपा महामन्त्री विपिन आचार्यले केन्द्रीय समिति बैठकमा केही केन्द्रीय सदस्य र पदाधिकारीलाई पहिलो चरणमा मनोनयन गरिने बताएका छन्। प्रधानमन्त्री शाह पक्षले केन्द्रीय समितिमा मनोनित हुने नेताहरूको नाम सोमबार साँझसम्म पनि सभापति लामिछानेलाई पठाएका छैनन्। शाह निकटका एक केन्द्रीय सदस्यले ककसलाई केन्द्रीय समिति र पदाधिकारीमा पठाउने भन्ने टुङ्गोमा पुग्न नसकेकाले सभापतिलाई नाम पठाउन नसकिएको बताएका छन्। यसै विषयमा छलफल गर्नका लागि सभापतिले बुधबारका लागि केन्द्रीय समिति बैठक डाकेका छन्। पार्टीका अत्यावश्यक काम अघि बढाउन र पहिलो चरणमा केहीलाई मनोनित गर्नका लागि बैठक बस्ने जनाइएको छ। राजोपामा बालेन्द्र पक्षले अझै बुझाएन नाम, केही नेतालाई मनोनित गर्दै लामिछाने शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: यता मध्याह्न राष्ट्रिय दैनिकले रासोपामा सांसदलाई लगाम, सरकारको आलोचना गरे, स्पष्टीकरण शीर्षकमा खबर छापेको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना सांसदहरूको बोलीलाई निगरानीमा राखेको छ। संसदमा राख्ने अभिव्यक्तिमा मात्रै होइन, सार्वजनिक कार्यक्रम र सामाजिक सञ्जालबाट समेत सरकारको आलोचना गरे त्यस्ता सांसदहरूलाई स्पष्टीकरण सोधिनेछ। रासोपा नेताहरूका अनुसार सरकारको काम कारवाहीको आलोचना गरेको आरोपमा रासोपा संसदीय दलकी सचेतक क्रान्ति शिखा धिताल नै स्पष्टीकरणमा परेकी छन्। सुकुम्बासी विस्थापित भएपछि राखिएको होल्डिङ सेन्टर डुबानमा परेपछि उनले सरकारको आलोचना गर्दै सामाजिक सञ्जालमा लेखेकी थिइन्। पार्टीभित्र राखे हुने विषय किन सामाजिक सञ्जालमा लेखेको भनेर रासोपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले उनलाई मौखिक स्पष्टीकरण सोधेका हुन्। सरकारको आलोचना गर्ने अन्य सांसदको हकमा समेत शुरूमा मौखिक स्पष्टीकरण सोधिनेछ, यो भन्दा थप कार्यवाही प्रक्रियामा पनि जान सकिने भनेर सांसद रासोपाले सांसदहरूको बोलीमा लगाम लगाउँदैछ। यसअघि नै रासोपाले सांसदहरूले बोल्नु अघि संसदीय दलका सचेतकहरूलाई आफ्नो विषयवस्तुबारे जानकारी गराउनु पर्ने व्यवस्था लागू गरिसकेको छ।
2: काभ्रेकी रामकुमारी तामाङ पति सन्त बहादुर तामाङकी कुरुवा बनेको महिनौ भइसकेको छ। नसा रोगका कारण हिँड्न नसक्ने भएपछि सन्त बहादुर 3-4 महिनादेखि उपचारका लागि अस्पताल धाइरहेका छन्। यही क्रममा 2 साता अघि उनी वीर अस्पतालको मेल मेडिकल वार्डमा भर्ना भएका हुन्। अस्पताल भर्ना भए ता रामकुमारी दिनरात पति को कुरुवामा छिन् भने रामकुमारी दिनभरि कुर्सीमा बस्छिन् र राति पतिको सयामुनि साँगुरो ठाउँमा भुइँमा म्याट बिछ्याएर सुत्छिन्। चिसो भुइँमा सुत्नु सहज नभएकाले उनलाई खोकी लाग्न थालेको छ तर पतिको हेरचाहका लागि कुरुवा बन्नु उनको बाध्यता हो। भुइँमा सुतेर बिरामी हेर्न सजिलो छैन, हेरचाह राम्रो होला भनेर धेरैजसो आफै कुरुवा बस्छु उनले भनेकी छन्। धेरै बिरामी भएको वार्डमा भुइँमा सुत्नु पर्दा असहज लाग्ने भए पनि विकल्प नभएको उनको भनाइ छ। सोही वार्डमा पति श्याम चन्द्र अधिकारीको उपचारका लागि अर्की महिला पनि 1 महिनादेखि कुरुवा बस्दै आएकी छन्। यसअघि उनले कलङ्की स्थित नेशनल अस्पतालमा पतिको उपचार गराएकी थिइन्। थप उपचारका लागि 2 सातादेखि वीर अस्पतालको मेल मेडिकल वार्डमा उनी पतिसँगै बस्दै आएकी छन्। पतिको स्वास्थ्यका लागि प्राय सबै रात उनी नै कुरुवा बस्छिन् तर अस्पतालमा कुरुवाका लागि सुत्ने व्यवस्था नभएकाले भुइँमै सुत्नुपर्ने बाध्यता रहेको उनले सुनाएकी छन्। चिसो भुइँमा म्याटका भरमा रात काट्नुपर्छ, चिसोका कारण शरीर दुख्न थालेको छ उनले भनेकी छन्। वीर अस्पताल मात्र होइन, काठमाडौँ उपत्यकाका अधिकांश सरकारी अस्पतालमा कुरुवाले बिरामीको हेरचाहसँगै भुइँको सुताई पनि झेल्नुपर्छ। गत साता गंगालाल अस्पतालमा आफ्ना बुवाको हेरचाहमा खटिएका चेतलालले पनि भुइँमै सुतेको बताए। उनी बसेको जनरल वार्डमा पनि कुरुवाका लागि सुत्ने व्यवस्था थिएन। गंगालालमा क्याबिन र पोस्ट ओपरेटिभ वार्डका कुरुवाका लागि सुत्ने मेचको व्यवस्था भए पनि अन्य वार्डमा भने छैन। उपत्यकाका टिचिङ वीर प्रसुति र कान्ति अस्पतालमा पनि अधिकांश कुरुवा भुइँमै सुत्ने गर्छन्। आइसियुका बिरामीका कुरुवाका लागि कुरुवा कक्ष तथा क्याबिनका कुरुवाका लागि मेच वा सोफाको व्यवस्था भए पनि जनरल तथा अन्य वार्डका कुरुवाका लागि भने त्यस्तो व्यवस्था छैन। काठमाडौँ उपत्यकाका अधिकांश सरकारी अस्पतालमा कुरुवाका लागि सुत्ने व्यवस्था छैन। उनीहरू चिसो र फोहोर भुइँमा रात कटाउन बाध्य छन्। यसकारण बिरामीको हेरचाह गर्न आएका उनीहरू आफै बिरामी पर्ने जोखिम बढेको छ। भुइँमा सुत्नु पर्दा कुरुवा नै बिरामी शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
0: विभिन्न पाँच बुधे माग सहित साउन 7 गतेदेखि धनगढ़ीमा अनसन थाल्नुभएका प्राध्यापक डाक्टर गोविन्द केसीले 5 दिनमा आफ्नो अनसन तोड्नु भएको छ। सरकार र उहाँ बीच सोमबार 7 बुधे सहमति भएपछि केसीले अनसन तोड्नु भएको हो। सरकार र केसी बीच कैलाली स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई कम्तीमा 300 शैय्या पूर्ण क्षमतामा शिक्षण अस्पताल सञ्चालन